उनको भनाई छ सिन्डिकेटको सूचीबाट बाहिरिन 25 म्यान पावरलाई मन्त्रालयको निर्देशन शीर्षकमा आजको मध्याह दैनिकमा खबर छ। यसैबीच नेपालले सु लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसाय एसोसिएशनले मलेसिया सिन्डिकेट विरूद्ध मंगलबार व्यवसायको हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ। एसोसिएशनले मलेसियाको रोजगारीमा सिन्डिकेट देखाइएको भन्दै त्यस विरूद्ध एकता बद्ध भई व्यवसाय र व्यवसायको अस्तित्व स्वतन्त्रता र नैसर्गिक अधिकार जोगाउने महाअभियान शुरू गरेको समेत जनाएको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। एमालेमा पेचिलो बन्दै गएको समग्र नीति र नेतृत्व पुनर्गठनको मुद्दा प्रक्रियागत रूपमा पनि असहज देखिएको छ। पार्टी पुनर्गठनका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ, तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नहुने देखिएको हो।
2: नेपाली कांग्रेसले महिला उद्यमीहरूलाई प्रवर्धन गर्ने उद्देश्यले आगामी भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन मार्फत कांग्रेसले नेपालको अर्थतन्त्रमा महिला उद्यमीको योगदानलाई कदर गर्दै उनीहरूले भोगिरहेका चुनौती सम्बोधन गर्न सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएको हो। कांग्रेसको उद्यमशीलता नवप्रवर्धन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार नेपालको साना तथा मझौला उद्योग क्षेत्रमा महिला उद्यमीको हिस्सा 60-70% रहेको अवस्थालाई मध्यनजर गर्दै सम्मेलनको खाका तयार पारिएको जानकारी दिएका छन्। सम्मेलन अन्तर्गत पार्टी केन्द्रीय कार्यालय सानेपाको प्रांगणमा विभिन्न क्षेत्रका 90 बढ़ी स्थल राखिने भएका छन्।
1: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा उच्च अदालत पाटन हेटौँडा इजलासले कारण देखाओ आदेश जारी गरेको छ। अन्तरिम आदेशका सम्बन्धमा अदालतले छलफलका लागि दुवै पक्षलाई भदौ 10 गते बोलाएको छ।
2: मानिसले आफ्नो उमेर अनुसारको पुस्तक अध्ययन गर्ने मौका पाउँदा समाजमा पठन संस्कृतिको विकास हुने शिक्षा क्षेत्रका विज्ञहरूले औल्याएका छन्। ललितपुर महानगरपालिका वडा नम्बर 23 र 24 सँग तथ्य पार्टी मीडिया प्रणालीको सहकार्य तथा जेबी एजुकेशनको आयोजनामा आयोजित विकासका लागि पठन संस्कृति सम्वाद श्रृंखला 7 विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले प्रविधिको विकाससँगै पढ़ने संस्कृति हराउँदै गएकाले नेपाली समाजमा किताब मात्र नभई पत्र पत्रिकाका समाचारका बारेमा समेत समुदाय बेखबर हुन थालेकोमा चिन्ता व्यक्त गरिएको छ।
1: सरकारले 55 वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनको लागि गृह कार्य गरेको छ। पुरानो शिक्षा ऐनलाई विस्थापित गर्दै नयाँ संघीय संरचना, बदलिन्दो शैक्षिक आवश्यकता, प्रविधि, शिक्षक व्यवस्थापन र विद्यालयको गुणस्तर सुधारलाई सम्बोधन गर्ने अपेक्षा सहित सरकारले नयाँ विद्यालय शिक्षा ऐन ल्याउने गृह कार्य गरेको हो।
2: राष्ट्रिय विज्ञापन संघ नेपाल नानले सरकारी विज्ञापन सरकारी संचार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। संघले सूचना तथा संचार मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै अदालतको आदेश पालना गरी निजी तथा सरकारी दुवै संचार माध्यमलाई समान व्यवहार गर्न र विज्ञापन एजेन्सीहरूको संरक्षण गर्न माग गरेको हो।
1: आर्थिक वर्षको पहिलो महिनामै मुलुकको आयात अत्याधिक बढ़ेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना अर्थात साउनमा मात्रै गत वर्ष साउनको तुलनामा 31% आयात बढ़ेर 1,87 अर्ब रूपैयाँ पुगेको छ।
2: अब शेयर सम्बन्धी खबर। सोमबार नेप्से परिसूचक 2600 बिन्दु मुनि झरेको छ। गत असार 32 गतेपछि लगातार 2600 बिन्दु माथि रहँदै आएको नेप्से परिसूचक भदौ 8 गते पुनः उक्त बिन्दुभन्दा तल झरेको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो
1: देशो खुशीको कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री जोसेफ विजयले वार्षिक 2.5 लाख भारूभन्दा कम आय भएका प्रत्येक परिवारलाई वर्षमा 3 निशुल्क एलपीजी सिलिण्डर उपलब्ध गराउने घोषणा गरेका छन् सोमबार विधानसभा बैठकमा उनले यसको घोषणा गरेका हुन्
5: अब खेल र खेलाड़ीको प्रसंग अस्ट्रेलियामा भएको टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ डार्बिन स्थित मरारा क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो
4: अब विचार विश्लेषणको पालो विज्ञान प्रविधिका प्रतिभा शीर्षकमा प्रमोद सुवेदीको विचार गोर्खापत्रमा छापिएको छ नेपालका युवा विद्यार्थीलाई विदेश नजाऊ भन्नु मात्र पर्याप्त छैन राज्यले उनीहरूले नेपालमै अध्ययन अनुसन्धान रोजगारी र दीर्घकालीन वैज्ञानिक करियर निर्माण गर्न सक्ने अवसर सिर्जना गर्नुपर्छ मन्त्रालय र बजेट शुरूआत मात्र हुन् वास्तविक परिवर्तनका लागि विश्वसनीय प्रणाली वैज्ञानिक स्वतन्त्रता र परिणाम प्रतिको जवाफदेहिता चाहिन्छ
5: यसैगरी आजको कारोबार दैनिकमा किसान बाँचे कृषि बाँच्छ शीर्षकमा रत्न प्रजापतिले लेख्नु भएको छ किसान बाँचे मात्रै कृषि बाँच्छ कृषि बाँचे मात्रै राष्ट्रको खाद्य सुरक्षा र आर्थिक स्वाधीनता सुरक्षित हुन्छ त्यसैले कृषिलाई बचाउने हो भने सर्वप्रथम किसानलाई बचाउनुपर्छ यी यथार्थलाई राज्यले समयमै आत्मसात गर्नु आवश्यक देखिएको छ सम्भवत यिनै तथ्यलाई मनन गर्दै सरकारले कृषिको पुनरुत्थान र किसानको आर्थिक सुरक्षा गर्ने उद्देश्यले हालै नयाँ कृषि नीति र कृषि बीमामा दिँदै आएको अनुदानको नयाँ संरचना लागू गरेको छ आजको कारोबार दैनिकमा छापिएको छ
4: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: रेडियो आदि खुला 105.4
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
3: ए नानी, त्यो पानी नपिऊ त।
4: किन र काका?
3: त्यो पानी फोहोर छ।
4: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
5: सार्वजनिक हितका लागि रेडियो आदि खुला।
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा
7: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरे त कुनाको लाइन 615 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरु पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैंचामा सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैंचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308।
0: रेडियो आदि खुला 105.4।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्यूब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी सामाजिक आर्थिक राजनीतिक सांस्कृतिक कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौं। नेपाली कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न देउबा र खड्काको छुट्टा छुट्टै रेट निवेदन सर्वोच्चमा दर्ता भएको छ। नेपाली कंग्रेसको आधिकारिकता सम्बन्धी विवादबारे संस्थापनी तर शेरबहादुर देउबा पक्षले सर्वोच्च अदालतमा दुईवटा रेट पेश गरेको छ। कंग्रेसको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै संस्थापन इतर समूह फेरि सर्वोच्च अदालत पुगेको छ। पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गरेका छन् र यो रिट निवेदन पेश गर्दै गर्दाखेरि अब नेकपा नेपाली कंग्रेसको आधिकारिकताको विवाद अझ रसातलमा पुगेको छ र नेपाली कंग्रेसको अस्तित्व रहने कि नरहने भन्ने खालका विषयहरू आएका छन् र सर्वोच्चले अन्तर्कालीन आदेश दिने यदि अवस्था सिर्जना भयो भने नेपाली कंग्रेसको समस्या झनै बल्झिँदै जानेछ र नेपाली कंग्रेसको तोकिएको मितिको महाधिवेशन गर्नमा पनि नेपाली कंग्रेसले निकै ठूलो सकस हुनेछ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौं नेपाली कंग्रेसलाई आखिर किन विघटन गर्न चाहिरहेको छ, संस्थापन इतर पक्ष भन्ने खालका प्रश्नहरू यतिखेर उब्जिएका छन्। नेपाली कंग्रेस सक्दो रूपमा अगाडि बढ़न सक्छ कि सक्दैन? आज नेपाली कंग्रेसका मतमतान्तरहरू ओझेलमा परेर मतैक्यता हुन सक्छ कि सक्दैन? पूर्व सभापति शेरबहादुर देउवालाई भेट्नका निम्ति सभापति गगन कुमार थापाले समय माग गरेको भन्ने विषय पनि आएको छ। किन दुई नेताहरू बीच भेटघाट हुन सकिरहेको छैन, कहाँनिर अड्किएको हो हलो र त्यो हलोलाई कसरी फुकाउने भन्ने खालका विषयहरूमा छलफल र बहस किन हुन सकिरहेको छैन? आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, नेपाली बहसमा बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनहीन बनेको छ। पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ला छन्। बाराको बालिका बलात्कार घटनामा पीड़ितको गोपनीयताको पक्षमा उभिनु पर्ने मन्त्री सांसद संचारकर्मी र अधिकार कर्मी नै कानूनी व्यवस्थाको अवज्ञा गर्दै नाम र तस्विर सार्वजनिक गर्न उद्यत रहेका छन्। यसको संवेदनहीनता दिनानुदिन बढ़दै गइरहेको छ। बाह्र जिल्लाको सिमरा उपमहानगरपालिका आफ्नी नाबालक छोरी बिहान 8 बजे हराएको भन्ने खोज तलाशका लागि बुवा आमा 31 साउनमा लिखित निवेदन लिएर गएका थिए तर उनी घर छेउमै मृत अवस्थामा फेला परेकी थिइन् र त्यसको हत्यारा र कसुरदारहरूले आफ्नो हत्या आरोप स्वीकार गरिसकेको स्थिति छ। एकजना हिजो मात्रै पक्राउ परेका छन् प्रदीप खड्का। यो संवेदनहीन समाज किन चाहिँ यो भाइरल बन्न खोजिरहेको छ? भाइरल गृहमन्त्री, असंवेदनशील प्रहरी, गरिमा हत्या प्रकरणमा यति ठूलो गलत काम किन भइरहेको छ? आदरणीय श्रोता, मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ, कतै मेडिकल गर्दा गर्दै अभियुक्तले बोलेका कुरा पब्लिकमा राखिन्छ, यस्तो बन्द गरिनुपर्छ भनेर राष्ट्रपकै महामन्त्री स्वयं विपिन आचार्यले बताएका छन्। आदरणीय श्रोता, नेपाल प्रहरीका पूर्व डीआईजीले भनेका छन् नागरिकको शान्ति सुरक्षाको जिम्मा लिएका गृहमन्त्रीले सुरक्षा र अपराध नियन्त्रणका संयन्त्रलाई बलियो बनाउन भूमिका खेल्नुपर्छ। यो पद समस्या समाधान गर्ने हो, कुनै सेलिब्रेटी होइन। अहिले कुनै पनि समस्या समाधान गर्नका निम्ति केन्द्रीकृत पनि भइरहेको छ। स्थानीय स्तरमा, प्रदेश स्तरमा यसको कुनै पनि जवाफदेताका कुराहरूलाई चाहिँ खोज्न खोजिएको छ। सबै केन्द्रीकृत हुँदैछ, मन्त्रालयमै बोलाएर सहमति हुँदैछ, स्थानीय र प्रदेशको संरचनाको चाहिँ विषयलाई चाहिँ ओझेलमा पारिँदैछ। यसले देशको संघीयतालाई मजबूत बनाउँछ वा चाहिँ झन् थप कमजोर बनाउँछ, यो विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता। किनभने नेपाली बहस यो जुन तरिकाले हामी सञ्चालन गरिरहेका छौं त्यसमा हाम्रो खबरदारी मात्र हुँदैन, हाम्रो केही सोल्युशन पनि हुन्छ। किनभने अब देश संघीयतामा छ, देशका यस्ता धेरै खाली घटनाहरूलाई केन्द्रमा मात्र बोलाएर होइन, स्थानीय र प्रदेश तहबाट पनि यसलाई समाधान गर्न सकिन्छ। तर यो विषयमा किन बहस र छलफल भइरहेको छैन? जति पनि घटनाहरू हुन्छन् सबै मन्त्रीहरू वेरिनेदेखि लिएर केन्द्रमा बोलाउने जुन किसिमको टेन्डेन्सी बसेको छ, आज अब भोलि सामान्य कुनै अर्को घटना हुँदा पनि प्रधानमन्त्री नै खोज्ने, गृहमन्त्री नै खोज्ने बेला नआउला भन्न सकिँदैन। त्यसैले गर्दाखेरि अहिले जुन किसिमका यी प्रयासहरू भएका छन्, जुन किसिमका स्टन्टहरू गर्न खोजिएको छ, जुन किसिमका कार्यक्रम क्रियाकलापहरू भइरहेका छन्, यसमा अलिकति संवेदनशीलता अपनाउनु पर्ने विषय पनि आएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयलाई पनि उठाउन चाहन्छौं र अहिलेको यो आधिकारिकता विवादका विषयहरू, सरकारका विषयहरू, सरकार अहिले कतिको गम्भीर बनेको छ, सरकार, देश, जनता र सुशासनको पक्षमा कतिको लागेको छ आजको नेपाली बहसमा हामी त्यहाँ पनि चर्चा गर्न चाहन्छौ। होस्टेल असुरक्षित बन्दै गएका छन्, दुई वर्षदेखि दर्ता न अनुगमन, होस्टेलमा निकै ठूलो समस्या सिर्जना भएको छ। दाङको घुराई उपमहानगरपालिका 17 जनप्रिय टोलका 22 वर्षीय वसन्त कालाथोकी फ्रान्स जाने तयारीमा रहेका थिए। उनी काठमाडौँमा अध्ययन गर्दै थिए। कालाथोकी त दिवंगत भए भए घरमा रहेकी उनकी आमाले यो खबर सुनिसकेपछि उनकी आमा पनि दिवंगत भएकी छन्। आदरणीय श्रोता, एउटा बाउका लागि र एउटा टुरो कान्छो छोराका लागि कति पीड़ादायी आततायी यो घटना हो। यो घटनाका विषयमा पनि सरकार गम्भीर बन्नुपर्दछ। आदरणीय श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। ढुङ्गा गिट्टी र बालुवामा संघको नजर छ, खुम्च्याउँदै प्रदेश र स्थानीय तहको अधिकार भन्ने विषय पनि सँगसँगै जोड़िएर आएको छ। आदरणीय श्रोता, संविधानले खानी तथा खनिज पदार्थ सम्बन्धी विषयमा संघ प्रदेश तथा स्थानीय तहको अधिकारको बाँडफाँड गरेको छ, तर यस सम्बन्धमा प्रचलित खानी तथा खनिज पदार्थ ऐन 2042 संघीय शासन प्रणाली कार्यान्वयन पूर्वको ऐन हो। संवैधानिक व्यवस्था, संघीय संरचना, आधुनिक खनिज प्रशासन, वातावरणीय उत्तरदायित्व, रणनीतिक खनिज व्यवस्थापन तथा लगानी प्रवर्धन गर्न भनेर सरकारले प्रचलित संशोधन विधेयक समेत ल्याएको छ। प्रदेश र स्थानीय तहको अधिकारलाई खुम्च्याउने खालका प्रश्न भएको भन्दै गम्भीर विषयहरू पनि जोड़िएर आएका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौ र बैंकिङ कानून परिमार्जनको पनि तयारी छ। अबदेखि साउन 1 गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ। नैसहित पाएका व्यक्ति बैंकको संचालक बन्न पाउने पनि भएका छन्। निजी क्षेत्रलाई ड्राइभिङ सीटमा राख्न आग्रह पनि गरिएको छ। कर्मचारीले लगानी बढ़ाउन असहज भएका विषयहरूमा पनि छलफल र बहस भएका छन्। नेपाली बहसमा अहिलेलाई छोटो विश्राम लिन्छ। विश्राम पछि यिनै विषयमा छलफलमा केन्द्रित रहनेछौ।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छु र
2: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड,

0: डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा, सम्पर्क नम्बर 0364146696।
4: रेडियो आदिखोला 105.4।
5: यसमा के न के षड्यन्त्र जालजेलको गन्दा पाएका छौँ हामीले। शुक्रबार पनि उहाँहरू एउटा निवेदनको बेहोरा लिएर जानुभयो, फेरि हिजो पनि सोमबार पनि उहाँहरू जानुभयो र आज भोलि उहाँहरूले यो निवेदनलाई टुङ्गो लगाउनु होला। तर अहिले अहिले अहिले प्रारम्भिक कुरा हेर्दाखेरि पार्टीमा जुन सहमतिको कुरा, सहकार्यको कुरा, पार्टीमा भएको वैधानिकतालाई स्वीकार्ने कुराहरू छन्, यी सबै कुरालाई चुनौती दिँदै उहाँहरूले जे गतिविधि गरिरहनु भएको छ यो चाहिँ अत्यन्त असम्भव, अशोभनीय छ, अलोकतान्त्रिक छ र गैर संवैधानिक छ।
6: तर एउटा कुरा छ नि, कंग्रेसलाई अब एक ढिक्का बनाउनुको साटो अब शेरबहादुर देउवाजी आउनु भएको पनि साउन 28 गते जस्तो लाग्छ मलाई नेपालमा, होइन? गगन कुमार थापा उहाँको बीचमा पनि भेटवार्ता हुन सकिरहेको छैन। पार्टीलाई मिलाउने भन्दा पनि अब उहाँहरूले त एउटा अर्कै फरकै ढंगले फरकै सिद्धान्त बोकेर नै राष्ट्रिय भेलाबाट कंग्रेस अलग भएकोसम्म घोषणा गरिसक्नु भएको जस्तो लाग्छ मलाई सिद्धान्त त। तर कंग्रेसमा अहिले यो जुन प्रक्रियाहरू भइरहेका छन्, कंग्रेसभित्र जुन किसिमको यो वाद विवादहरू प्रतियोगिता जस्तो यो देखिएको छ, यसलाई मत्थर पार्न किन सकिरहेको छैन? यो संस्थापनले पनि त ध्यान दिनुपर्ने होइन?
5: संस्थापनले शुरूआतदेखि नै लचकता अपनाएर सबैसँग संवादको ढोका खुला गरेको हो। पटक पटक संवादहरू भएका हुन्, केही मुद्दाहरूमा सहमति भएर त्यो कार्यान्वयनको चरणमा थियो। त्यो हुँदाहुँदै बीचमा यो संस्थापनको वैधानिकतालाई नै चुनौती दिएर जसरी गतिविधिहरू चुनदेवी सम्पर्क कार्यालयबाट पछिल्लो समय भयो र त्यसमा पूर्व सभापति शेरबहादुर देउवालाई समेत तान्ने काम भयो, अहिले अहिले जसरी गतिविधि भएको छ, नेम प्लेट राखिएको छ सभापति भनेर, जबकि अदालतले अस्ति 21 गते पुनरावलोकनको फैसला गर्दा पनि स्पष्ट रूपमा भनेको छ कि 10-29 निर्णयलाई बदर नगरिकन भनेको छ, आयोगको निर्णयलाई बदर गरेर रिक्त राखेर वा नयाँ बहस शुरू गरेको होइन, त्यसलाई यथास्थितिमै राखेर पुनरावलोकनको मौका दिएको हो। र नेपालको दृष्टान्त हेर्ने हो भने 2-3% भन्दा बढी पुनरावलोकनबाट मुद्दाहरू उल्टिएको अवस्था छैन। सँगसँगै निर्वाचन सम्पन्न गर्ने काम, पार्टीको महाधिवेशन सम्बन्धी क्रियाशीललाई अध्यावधि गर्ने कामदेखि लिएर निर्वाचन तालिकासम्मका कामहरू यो केन्द्रीय कार्य समितिले गरिसकेको छ। यो विशेष परिस्थितिमा आएको, विशेष महाधिवेशन आएको, यसको म्यान्डेट 1 वर्षभित्र अधिवेशन अनिवार्य रूपमा गर्नुपर्नेछ। यो परिस्थितिमा जसरी परिस्थितिलाई गिजोल्न खोजिएको छ, यसले एकतातर्फ सौहार्दतातर्फ पार्टीको बृहत्तर हिततर्फ दोहोऱ्याइरहेको छैन भन्ने हाम्रो निष्कर्ष हो।
6: तर अब एउटा कुरा जो छ नि, अब उहाँहरूले पनि सम्मानको खाँचो भन्नुभएको छ, उहाँहरूले पनि मिलाएर ल्याउन सकिएन भन्ने छ। अब किनभने पुणे इजलासमा पुनरावलोकनको मुद्दा गइसके पछाडि 14 महाधिवेशनकै नेतृत्वले चाहिँ पुनः महाधिवेशन गर्नुपर्छ भन्ने उहाँहरूको पनि दडान छ नि त, होइन?
5: विशेष अधिवेशन सम्पन्न भएको कुरा यहाँहरू सबैलाई पनि जगजाहेरै छ। विधिवत रूपमा 17(2) विधानको धाराको बाध्यात्मक 3 महिनाभित्र गर्नुपर्ने बाध्यात्मक कुरालाई

0: प्रतिवेदन दिएर हस्ताक्षर संकलन गरेर बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरू उपस्थित भएर उनीहरूले अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेर नीतिहरू चयन गरेर सम्पन्न गरेको कुरा त्यसलाई निर्वाचन आयोगले अध्यावधिक गरेको कुरा त्यसपछि फेरि अदालतले पनि तत्कालीन समयमा चाहिँ अन्तरिम फैसला गरेको कुरा निर्वाचन पश्चात वैशाख 4 गते पूर्ण फैसला गरेको कुरा यी सबै कुराहरूको वैधानिकतालाई कसले चुनौती दियो त भन्दा अहिले जसले भेलाहरू गरिरहनु भएको छ चुनदेवीमा जसले पार्टीको आधिकारिकतालाई स्वीकार्नु भएको छैन यद्यपि त्यहाँ संलग्न धेरै नेताहरू निर्वाचन लड्नुभएको हो रगन थापाको नेतृत्वलाई सभापति स्वीकारेर निर्वाचनमा जानुभयो गएका धेरै नेताहरू अहिले फेरि बाहिर आएर यो नेतृत्व हामी मान्दैनौ हामीले मानिरहेकै छैनौँ हाम्रो नेता शेरबहादुर देव नै भन्दै हुनुहुन्छ उहाँले जसरी यो यो यो यो किताले जहिले पनि हिजो पनि संसद पुनर्वालीको कुरा गर्यो संसद पुनर्वालीको कुरा गरेर हस्ताक्षर गर्ने नेताहरू पनि धेरै जसो यिनीहरू नै उहाँहरू नै हो हामीले के बुझ्नुपर्छ भने 82 भदौ 23-24 जुन घटना नेपालमा भयो जुन राजनीतिक प्रदर्शन भयो आन्दोलन भयो 23 गते र 24 गते जुन विध्वंस भयो त्यो चाहिँ जनताको विद्रोह थियो त्यो जेन्जी पुस्ताको भावना थियो त्यो भावना चाहिँ सडकमा पोखिएको हो त्यति बेला धेरैले शहादत प्राप्त गरे त्यसको भावना भनेको अबको पार्टीहरूले आफूलाई रूपान्तरित गरेर बदलिएर त्यसको प्रतित्व गर्नुपर्दछ ती त्यो भावनालाई पनि समेटेर पार्टीका नीति कार्यक्रमहरू बनाउनु पर्दछ भन्ने हाम्रो नेतृत्वको बदलिएको परिवेशमा नेपाली काङ्ग्रेसको कुरा हो तर यहाँनिर फेरि पुरानैतर्फ फर्कने भनेको जुन नेतृत्वसँग जनतालाई बित्तिसा थियो जहाँ जनतामा आक्रोश थियो असन्तुष्टि थियो त्यही नेतृत्वतर्फ फर्काउने अहिले हामीले सुनिरहेका छौँ हिजो पनि बुढालिङ जनताबाट महत्वपूर्ण निर्णयहरू हुन्थे धेरै नीतिहरू अब विभिन्न खालको सेटिङमा हुन्थ्यो भन्ने कुरा जनताले महसुस गरेका थिए यद्यपि त्यसको निष्पक्ष छानबिन जाँचबुझहरू हुनुपर्दछ राज्यका विभिन्न निकायहरूबाट तर आज पनि फेरि बुढालिङ जनतामा त्यस्तै सेटिङहरू हुन्छ भन्ने हामीले सुनेका छौँ पूर्व मन्त्रीको घरमा अहिलेको राष्ट्रपति सभापतिको मिटिङ नियमित हुन्छ भन्ने हामीले सुनेका छौँ
1: कुन ठाउँमा
0: त्यसको गन्ध बुढालिन गन्धमा पूर्व मन्त्रीको घरमा अहिलेको राष्ट्रपति सभापतिको नियमित मिटिङहरू हुने गर्दछ र यहाँनिर षड्यन्त्र छ बदलिएको परिवेशमा जनताको भावना अनुसार नयाँ पुस्ताको भावना अनुसार आफूलाई अगाडि बढाउँदै थियो हिजो जनताले नागरिकहरूले के भनेका थिए पुराना दलहरूको योगदान ठूलो छ त्याग तपस्या ठूलो छ बलिदान ठूलो छ तर तपाईँहरूले शासन प्रशासन जसरी चलाउनु भयो देशमा सुशासन दिनुपर्ने ठाउँमा भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने ठाउँमा जनतालाई डेलिभरी दिने ठाउँमा तपाईँहरू सुक्नुभयो तपाईँहरू करेक्सन हुनुहोस् भनेको ठाउँमा नेपाली काङ्ग्रेसले आफूलाई करेक्सन गरेर ल्याएको थियो त्यही करेक्सन गरेको नेतृत्वलाई फेरि निस्तेज पार्नका लागि यसलाई असफल साबित गर्नका लागि हिजो आन्दोलनको पक्षमा देखिएको भनिएको कथित नेतृत्व आज लागेको छ अहिलेको राष्ट्रपतिको नेतृत्व लागेको छ सरकार लागेको छ र त्यसको छाया गिजाउले कुनै बेला भन्नुहुन्थ्यो यो सरकारको छाया अदालतमा पर्यो अदालत त स्वतन्त्र हुनुपर्छ शक्ति पृथकीकरणको सिद्धान्त अनुसार पनि कार्यपालिका व्यवस्थापकका कसैको पनि हस्तक्षेप अदालतमा हुँदैन तर आज प्रत्यक्ष रूपमा देखिँदै गएको छ दलको एउटा राजनीतिक दलको विवादभित्र सरकार अत्यन्तै हात धोएर लागेको छ उसले एउटा पक्ष पोषण गरेको छ त्यो प्रश्न देखिएको छ अस्ति जसरी जुन वरियतामा भएको न्यायाधीश चौथो वरियतामा भएको न्यायाधीश आज सम्माननीय प्रधान न्यायाधीश भएर आउनुभयो आज उहाँ समेत भएको इजलासले जुन निर्णय गरेको छ त्यसबाटै प्रश्न हुन्छ कि सरकार यसमा बदनियतपूर्ण लागेको छ र त्यसको इसारामा अदालत प्रभावित भएको छ र आज पनि सिंहदरबार या बालुटारको छाया
1: एउटा कुरा तपाईँले भन्न खोज्नु भएको राष्ट्रिय स्वतन्त्र पार्टी नै नेपाली कंग्रेसको विभाजन गर्नका निम्ति उद्दत छ भन्ने हो त्यसो भए
0: विभाजन मात्रै होइन काङ्ग्रेस कमजोर हुँदा उहाँहरूले स्वेच्छाचारी गर्न पाउनुहुन्छ काङ्ग्रेसले प्रतिपक्षी भूमिका तपाईँ आफै भन्नुहोस् जनताको नजरमा प्रतिपक्षी भूमिका सिट खुम्चेको होला आकार खुम्चेको होला 38 सिटमै होला संसदभित्र गहन ढङ्गले परिपक्व ढङ्गले प्रतिपक्षी भूमिका काङ्ग्रेसले निर्वाह गरिरहेको थियो जनताका विषयहरूलाई उठाएको थियो सुशासनको विषयलाई उठाएको थियो लोकतान्त्रिक विधि पद्धतिको विषयलाई उठाएको थियो त्यसलाई जवाफ दिन नसक्ने सरकारले अहिले के गरेको छ काङ्ग्रेसभित्रको विवादमा मलजल गरेको छ एउटा पक्षलाई पक्ष पोषण गरेको छ त्यो प्रष्ट रूपमा देख्न सकिन्छ त्यसकारण चाहिँ सरकारले जुन खालको वातावरण तयार गर्यो यसमा मैले धेरै भन्न चाहन्न अहिले कि यो छर्लङ्ग हुँदै जाँदैछ, यो पर्दा उघारिँदै जान्छ, जनतामा छर्लङ्ग हुँदै जान्छ। अहिले हामी बदलिएर आएका नयाँ भन्ने सरकारको नेतृत्व गरेको र पार्टीको नेतृत्व गरेका नेताहरूले गरिरहनु भएको छ, फेरि पुरानैतर्फ फर्काउँदै हुनुहुन्छ। यसमा उहाँहरूको एउटा नियोजित कुरा छ, त्यो भनेको आगामी निर्वाचनहरू स्थानीय तहको या प्रदेश तहको निर्वाचनसम्म पुरानै नेतृत्वलाई पुनर्स्थापित गर्ने, त्यो नेतृत्वको जुन डिफेन्डिङ छ त्यसलाई लिएर जनतामा जाँदा स्वतः जनताले हामीप्रति आक्रोशका आधारमा पनि मत हाल्छन् भन्ने उहाँहरूको एउटा मनोविज्ञानले पनि काम गरेको छ।
1: तर अहिलेको अवस्थालाई हेर्ने हो भने त यो त अदालतले पार्टी बनाइदिने होइन नि त, पार्टी बन्ने भने त मतदानले होला होइन, मतपत्रबाट लागेको छापले होला, व्यक्तिले होला। भोलि नेपाली कंग्रेसभित्र चाहिँ जसले जनताबाट अर्थात नेपाली कंग्रेसभित्रकै महाधिवेशन प्रतिनिधि कार्यकर्ताबाट आफूले मत प्राप्त गर्यो त्यही मान्छे नेतृत्वमा आउने होला नि त होइन, अदालतले मात्रै टुङ्ग्याइदिएर टुटाइदिएर विभाजन गरिदिएर।
0: त्यसमा खेमजी सभापतिजीले क्लियर भनिरहनु भएको छ, जसले अधिकार पाए पनि म झोला बोकेर देशभर नेता कार्यकर्ताकोमा दौडन्छु, मलाई अधिवेशन चाहिएको छ भनेर। यसको अर्थ हामी वैधानिकता स्वीकारिरहेका छौँ, अदालतको कुरालाई हामीले पालना गरेका छौँ, मानेका छौँ। तर अहिले भएको नेतृत्वले के अदालतको आदेशलाई मानेको छ? वैशाख चारमा अदालतले अन्तिम फैसला गरेको होइन, त्यो फैसला पछि उहाँहरूले पार्टीलाई मान्नुभयो, पार्टी कार्यालयमा खुट्टा टेक्नुभयो, पूर्व सभापतिको हैसियतमा त तस्विर राख्ने कामदेखि उहाँलाई सबै दस्तावेजहरूमा पूर्व सभापति भनेर त यो नेतृत्वले त मानेको छ नि त, विशेष बढाएको नेतृत्वले मानेको छैन। चौधौं अधिवेशनबाट विशेषमा नआएको 19-19 जनालाई मनोनित गरेको छ, त्यो एउटा बाटो खुलाएको हो कि हामी सबै खालको वार्ता सम्वादका लागि खुल्ला छौँ भनेर त्यो सुरुवात गरेको। तर त्यो सकारात्मक सुरुवातलाई कमजोरीका रूपमा लियो, त्यसलाई गलत ढङ्गले व्याख्या गर्ने काम भयो। तसर्थ यहाँनिर मैले इङ्कित गर्न खोजेको कुरा के हो भने उदारता र ओपन माइन्डनेस संस्थापनसँग हुनुपर्छ, त्यो कुरा अहिलेको नेतृत्वले देखाइरहेको छ, कहाँनिर देखाएको छैन। क्रियाशीलको अध्यावधिको प्रक्रिया सुरु भयो, सबैलाई आह्वान गर्यो, खै कसैलाई प्रगेलेको छैन, खुल्ला गरिएको छ, खालि प्रविधि मात्रै बनाइएको हो, डिजिटलाइज गरिएको हो, यसलाई पनि गलत व्याख्या गरियो, कसैलाई सदस्यता नदिएको भन्ने छैन, यो प्रक्रियामा सामेल हुने सबैलाई अवसर दिइएको छ। तसर्थ अहिलेको नेतृत्वले जुन खुल्ला ढङ्गले संवाद गरेको छ, हार्दिकतालाई बढाउन खोजेको छ, अहिले पटक पटक सभापतिज्यूले पूर्व सभापतिसँग संवादका निम्ति, उहाँको स्वास्थ्य अवस्थाबारे बुझ्नका निम्ति, अरू विभिन्न राजनीतिक विषयमा कुरा गर्नका निम्ति समय माग गर्नुभएको छ, त्यो व्यवस्थापन समेत गरेको छैन। र उल्टै के भनेको के भन्ने कुरा बाहिर आएको छ भने अदालतले निर्णय गरोस् त्यसपछि मात्रै संवाद गरौँला भन्ने कुराहरू बाहिर आएका छन्। अब यसबाट के देखिन्छ भने उहाँहरू अदालतमा धेरै निर्भर गर्नुभयो, अदालतले पुनरावलोकन गरिदिन्छ त्यसपछि हामीले अधिकारिता पाउँछौँ भन्ने जुन विश्वास राख्नु भएको छ त्यो ठुलो भ्रम हो। र नेपालको अदालतले इतिहासमा पनि त्यस्तो काम कहिले गरेको छैन, धेरै अगाडि बढिसकेको छ। अहिले जनताले दिएको नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनबाट जुन म्यान्डेट दिनुभएको थियो त्यो म्यान्डेट अनुसार नेतृत्व धेरै अगाडि बढिसकेको छ र 15 महाधिवेशनको तयारी गरेको छ।
1: तर अब अदालतमा पुनरावलोकनको मुद्दा एउटातिर छ, फेरि अब दुईवटा रिट निवेदन दर्ता हुन्छन्, दुईवटा रिट निवेदन दर्ता हुँदै गर्दाखेरि अदालतले अन्तर्कालीन आदेश दिन सक्छ, अन्तर्कालीन आदेश दिइसके पछाडि त महाधिवेशनै प्रभावित पर्छ नि त त्यसो भए।
0: यहाँनिर यो महाधिवेशन मात्रै प्रभावित गर्ने खेल भएको छैन, तपाईँले देख्न सक्नुहुन्छ जुन रिटको प्रस्तावित मसौदा त्यो 5 गतेको गएको थियो त्यो चाहिँ बाहिर आइसकेको छ, जहाँ कि उहाँहरूले उत्प्रेरण माग्नुभएको छ, परमादेश माग्नुभएको छ, अरू जे आदेश गर्न मिल्छ गर्नुहोस् भन्नुभएको छ, त्यसपछि प्रतिषेध माग्नुभएको छ। उहाँहरूले त्यहाँनिर के भन्नुभएको छ भने यो केन्द्रीय समितिले, विशेषबाट आएको केन्द्रीय समितिले गरेका सबै निर्णयहरू उल्टिनुपर्छ
1: भन्नुभएको,
0: कथित विशेष महाधिवेशनबाट आएको नेतृत्व भनेर लिखित निवेदनमा उहाँहरूले ठाउँ ठाउँमा लेख्नु भएको छ। यसरी अराजनीतिक ढङ्गले असहिष्णु ढङ्गले एउटा पक्ष प्रस्तुत हुन्छ भने संस्थापन पक्षले पनि सधैँ वार्ता सम्वाद भनेर अब आफूलाई कमजोर प्रस्तुत गरिराख्दैन, संस्थापन पक्ष पनि कठोर हुँदाको दिन
1: कंग्रेसको अस्तित्व नै समाप्त पार्ने खेल भइरहेको छ। त्यसो भए
0: कंग्रेसलाई पछाडि फर्काउने प्रयत्न भएको छ, जुन रफ्तारमा काङ्ग्रेस अगाडि बढेको थियो, जनतामा जुन आशा काङ्ग्रेस बदलिएर आयो, पुराना पार्टीहरूभित्र परिपक्व पार्टी, लोकतान्त्रिक पार्टी, योसँग इतिहासको गौरव पनि छ, यसले वर्तमानका चुनौतीहरू पनि सामना गर्न सक्छ, योसँग स्वर्णिम भविष्य छ, दृष्टिकोण भएका नेता छन्, यसले राम्रो नीति कार्यक्रम ल्याउन सक्छ भन्ने जुन अपेक्षा जनतामा सिर्जना भएको थियो, जुन भरोसा जनतामा चाहिँ पैदा हुँदै थियो, त्यो कुरालाई निश्चित पार्नका लागि सबै षड्यन्त्रहरूका तानामाना बुनिएका छन्।
1: अब के हुन्छ त्यसो भए कंग्रेसको अब इतर पक्षकै कुरा गर्नुहुन्छ भने त उहाँले हिन्दू
0: जुन निर्णय गरेको छ केन्द्रीय समितिले र निर्वाचन समितिले जुन तालिका सार्वजनिक गरेको छ त्यो तालिकामा अधिवेशनहरू सम्पन्न गर्छ, आफ्नो जिम्मेवारी निर्वाह गर्छ, नयाँ जनादेश सहित जनताको पार्टी नेता कार्यकर्ताहरूको नयाँ मतादेश सहित नयाँ नेतृत्व आउँछ, नयाँ नीति आउँछ, समय सापेक्ष प्रतिपक्षी भूमिकालाई सबल बनाउँछ, देशलाई सही दिशातर्फ डोराउने कुरामा नेपाली काङ्ग्रेसले आफ्नो परिपक्व र जिम्मेवार भूमिका निर्वाह गर्छ।
1: अब एउटा कुरा 2083 मङ्सिर 23 जस्तो लाग्छ होइन, अन्तिम तपाईँहरूको महाधिवेशन गरिसक्नुपर्ने मिति होला, त्यसपछि 6 महिना थप्यो भने 84 बैशाख 11 गति हुन सक्छ, त्यो 84 बैशाख 11 पनि महाधिवेशन नहुने स्थिति आयो भने अन्तर्कालीन आदेशले त निकै ठूलो प्रभाव पार्दो रहेछ नि त, रेट निवेदन पूरक रेटहरू सर्वोच्चमा पर्दाखेरि यो त लामै समय मुद्दा।
0: मैले पुरानै कुरा भने जुन सब्सटेन्सियल कुरा अस्तिको 21 गतेको आदेशमा पुनर्वलोकनको निशा दिँदाखेरिको आदेशमा गरिएको छ त्यो अत्यन्तै कमजोर छ। जुन जुन निर्णय नम्बर अदालतले प्रतिपादन गरेको सिद्धान्त भनेको छ त्यो भनेको दलको आधिकारिकतासँग, दलको अध्यावधिकसँग, दलको अधिवेशनसँग, दलको नेतृत्वसँग, दलको विभाजनसँग, कुनै कुरासँग पनि सम्बन्धित विषयहरू होइनन्। तिनीहरू सुनवाईको मौका नदिएका फरक प्रकृतिको निर्णयका नजिरहरू हुन्। त्यसलाई त्यो सुनवाईको मौका नदिएको भन्ने सिद्धान्त प्रतिपादन गरेको छ भन्ने ढंगले कनेक्ट गरेर त्यसलाई इन्टर रिलेटेड गर्न खोजिएको छ, जुन एकदम कमजोर धरातलमा यो निस्साको फैसला उभिएको छ। तसर्थ हाम्रो विश्वास के हो भने जुन आधिकारिकता प्रमाणका आधारमा महाधिवेशन प्रतिनिधिहरूले माग गरेको दस्तखतका आधारमा विशेष महाधिवेशनलाई आफैले अब्जर्भेसन गरेको आधारमा सबै प्रमाण र तथ्यका आधारमा निर्वाचन आयोगले जुन निर्णय गरेको थियो माघ 2 गते 2082 र सर्वोच्च अदालतले संयुक्त इजलासबाट 4 बैशाख 2083 जुन निर्णय गरेको थियो त्यो निर्णय नै सदर हुन्छ, हामी यसमा विश्वस्त छौँ।
1: भनेपछि अदालतले त जे जुनसुकै निर्णय र फैसला पनि सुनाउन सक्छ, त्यसमा चाहिँ तपाईँहरू चाहिँ मान्न तयार पनि हुनुपर्छ।
0: हामी विश्वस्त छौँ, हामी तर्कका आधारमा, तथ्यका आधारमा, प्रमाणका आधारमा र प्रचलित कानूनका सिद्धान्तहरूका आधारमा यो निर्णय हुन्छ भन्ने कुरामा विश्वास राख्छौँ, अदालतप्रति हाम्रो विश्वास छ। तर अहिले जसरी सरकार पक्ष, सरकारमा सत्तामा भएको दलका नेताहरू र केही न्यायाधीशहरू यो सबै षड्यन्त्र जालसाजीमा सामेल भएको गन्दा हामीले पाएका छौँ, यसको पर्दाफाश हुँदै जान्छ भन्ने कुरामा पनि हामी सचेत गराउन चाहन्छु।
1: हस्, युवराज पाण्डेजी, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धन्यवाद खेमजी।
1: नमस्कार। नेपाली कंग्रेसका युवा नेता युवराज पाण्डे आधुनिक श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: किन बोलाएको मलाई? हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन, अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनी।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोस र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806161052।
6: रेडियो आदिखोला 105.4
7: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
1: अग्रणी श्रोता, आजको नेपाली बसमा हामी चर्चा परिचर्चा गरिरहेका छौं देशको समग्र राजनैतिक स्थिति, न्यायालयको अवस्था र सरकारको अवस्थाका बारेमा पनि कुराकानी गरिरहेका छौं। यतिखेर हाम्रो सम्पर्कमा संविधान भेट कृष्णमान प्रधान हुनुहुन्छ। प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद, नमस्कार।
1: अब अहिलेको पछिल्लो अवस्थालाई हेर्ने हो भने नेपालको लामो समयको लोकतान्त्रिक पार्टी, पुरानो पार्टी नेपाली कंग्रेसको अवस्था र हविगत हेर्दाखेरि दयनीय जस्तो बन्दै गइरहेको छ। यो चाहिँ फेरि हिजो मात्रै पूर्णबहादुर खड्का र शेरबहादुर देउवा पूर्व सभापतिले छुट्टा छुट्टै निवेदन लिएर सर्वोच्च जानुभएको विषय पनि सँगसँगै आएको छ। पूर्ण इजलासमा प्रवेश गरेको छ 15 अवलोकनको मुद्दा। यसभन्दा अगाडि निस्ता सर्वोच्चले दिनै सकेका छ। अब के हुन्छ कंग्रेसको आधिकारिकता?
8: धन्यवाद यहाँलाई। यहाँले भने नेपाली कंग्रेस अहिले लामो समयदेखि नेपालमा सक्रिय रहेको ठूलो दलको रूपमा चिनिँदै आएको, तर नेपाली कंग्रेसको आन्तरिक सुशासन कायम हुन नसक्दाखेरि धेरै विवादहरू हामीले 15 सालदेखिकै इतिहास हेर्दा पनि पटक पटक यस्ता विवादहरू हामीले सुन्दै आएका छौँ। र अहिले यो विवाद विशेष गरी गएर यो गत वर्ष जुन गगन समूहकोले विशेष महाधिवेशन आह्वान गर्यो, तत्कालीन अर्थको केन्द्रीय कार्य समितिले त्यसलाई जुन इग्नोर गर्यो, त्यसको फलस्वरूप गगन थापा समूहले विशेष महाधिवेशन गर्नुभयो। जब विशेष महाधिवेशन भइसकेपछि अनि त्यसलाई अब आधिकारिकता प्राप्त गर्न निर्वाचन आयोगमा गयो र निर्वाचन आयोगले पनि त्यसलाई मान्यता दियो र निर्वाचन आयोगको मान्यता स्वरूप चाहिँ गगन समूह र देवबा समूहको द्वितीय समूह चाहिँ प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भएको देखिन्छ। अधिकांश अब केन्द्रीय समिति र नेताहरूले टिकट लिएर चाहिँ निर्वाचन गरेको देखिन्छ र निर्वाचन सम्पन्न भइसकेपछि फेरि अब यो निर्वाचन सम्पन्न हुनुभन्दा अगाडि यो देउबा समूह चाहिँ अदालतमा गएको देखिन्छ। अदालतबाट जुन निर्वाचन आएको सहमति भइसके निर्वाचन आएकोलाई नै मान्यता दिइसकेपछि र सहमति र निर्वाचन गइसकेपछि जब यो कार्यक्रम अगाडि बढ्छ त त्यसपछि बीचमा फेरि देउबा समूहहरूले चाहिँ पुनरावलोकन गर्न जाने जानुहुन्छ र त्यो जाँदाखेरि चाहिँ अहिलेको प्राण न्यास लगायत बेन्चले चाहिँ यसलाई निस्सा दिएको अवस्था देखिन्छ। र निस्सा दिएको भनेको चाहिँ जुन अवस्था निर्वाचन आयोगले गगन समूहको विशेष महाधिवेशनमा प्रक्रियागत रूपमा भयो कि भएन र त्यसलाई आवश्यक प्रक्रिया पुरा गरिगरेर भनेर अध्ययन गरेर जुन त्यसलाई निरूपण गरे कि यो गगन समूहलाई मान्यता दिएको थियो त्यही कुरालाई सर्वोच्च अदालतले मान्यता दिइसकेपछि फेरि अहिले जो निस्सा दिएको छ, निस्सा दिनु भनेको चाहिँ मुद्दा फेरि उल्टिनु भने होइन। यो अहिले विगतमा गरेको यो निर्णय चाहिँ जो कानुन सम्मत छ कि छैन भन्ने विषयमा फेरि हामी फेरि हेर्नुपर्छ भनेको हो। र यसलाई महाधिवेशन जुन बीचमा तय गरेको छ अस्पतालको लागि महाधिवेशन रोक्नलाई जुन अन्तरिम आदेश नभएको हुनाले महाधिवेशन अगाडि बढ्यो र महाधिवेशन अगाडि बढिसकेपछि फेरि अहिले देउबा समूह र खड्का समूहले चाहिँ रोक्न पाऊ भन्ने हिसाबले निवेदन दिएको देखिन्छ। हजुर,
1: अब निवेदन त दियो, अब के हुन्छ? अदालतमा फेरि अर्को रेट निवेदन पनि प्रवेश गरेका छ। हिजो मात्रै उहाँहरू फेरि जानु भएको छ, आज दर्ता हुने भनेका छ। कंग्रेसको आन्तरिक विवाद चाहिँ अदालतमा त पुग्यो, अब अदालतले कहाँसम्म पुर्याउँछ यो विवाद?
8: पहिलो कुरा त यो राजनीतिक दलहरू चाहिँ र कुनै पनि व्यक्ति वा राजनीतिक दललाई सञ्चालन गर्नलाई चाहिँ हामी कहाँ ऐनहरूको व्यवस्था छ। यस्तो राजनीतिक दललाई सञ्चालन गर्न राजनीतिक दर्ता ऐन, निर्वाचन ऐन नै सक्रिय भइरहेको छ। दलहरू स्वयं दलहरूलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा स्वतन्त्र रहन्छ, तर त्यो प्रक्रियागत रूपमा छ कि छैन भन्ने विषयमा चाहिँ अदालतमा प्रश्न उठ्न सक्छ, त्यसलाई फेरि छलफलमा ल्याउन सकिन्छ। तर अहिले यहाँ चलन के आयो भन्दाखेरि मेरो अनुभवको आधारमा चाहिँ दलका राजनीतिक दलका नेताहरू चाहिँ उहाँको नियत चाहिँ सफा नहुने, राम्रो नहुने, आफूले गरेपछि मात्र ठिक छ, अरूले गरेको बेठिक छ भन्ने जुन मानसिकता सम्पूर्ण दलहरूमा देखेको छ त्यो रोग सायद नेपाली काङ्ग्रेसमा नै हामी देखिराखेका छौँ। त्यसैले पहिलो कुरो त महाधिवेशन चाहिएको हो कि होइन भन्ने कुरो उहाँले प्रश्न पार्नुभयो। लामो समयसम्म निर्वाचन नगर्ने, महाधिवेशन नगर्ने रोग सम्पूर्ण दलमा देखिन्छ, त्यो रोग नेपाली काङ्ग्रेसमा देखेको छ। यदि महाधिवेशन जरुरी छ भने तपाईँको कानूनको सानो सानो छिरा त्यो कमी कमजोरलाई दुरुपयोग गरेर मुद्दा ल्याउने, सम्पूर्ण मुद्दा न्यायपालिकाले निरूपण गरिदियोस् भन्ने मनसामा जुन नेताहरू हिँडिरहनु भएको छ त्यो पनि अलिकति अलि कसो भन्ने विषय प्रश्न उठिरहेको छ। दलहरू आफ्नो कानूनअनुसार काम नगर्ने र स्वतन्त्र रूपमा काम नगर्ने, नियत सभा नराख्ने अनि न्याय चाहिँ जहाँ न्यायपालिकाले गरिदियोस् भन्ने इसारा गरिएको छ। अहिले न्यायपालिका झन्डै 47 सालभन्दा यताको राजनीतिक मुद्दाहरूको विषय हेर्ने भयो भने न्याय हरेक न्यायपालिकाले गरेको निर्णयमा पनि विवाद आएको छ। त्यसैले हामी के अनुरोध गरौँ भन्दा न्यायपालिकाले प्रोसेसमा हेर्ने कि कन्टेन्टमा हेर्ने भन्ने विषय ठुलो प्रश्न छ। राजनीतिक दलहरूले कन्टेन्टमा विवाद आयो न्यायपालिका हेर्ने हो कि दलको प्रोसेसमै को व्यक्ति उम्मेद्वार हुने, कसरी सदस्यता कायम गर्ने, महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा विषय नै न्यायपालिका प्रवेश गर्यो भने न्यायपालिकाले फेरि त्यसलाई स्वतन्त्र रूपले निरूपण गर्न सक्छ कि सक्दैन, गर्नुहुन्छ कि गरिरहेको छ कि छैन भन्ने पनि प्रश्न उठ्ने भावनाले नेताहरूको कमी कमजोरीलाई छोप्नको लागि न्यायपालिकाप्रति आउनु पनि एउटा अर्को प्रश्न छप्ने लाग्छ। यहाँले भने जस्तै गरी अहिले फेरि यो जुन महाधिवेशन रोक्नलाई जुन निवेदन आएको छ उहाँहरूको अधिकार हो, संविधान दिएको अधिकार हो, तर संविधान दिएको कानुन दिएको यो मौलिक हक हो भन्नेमा अहिले महाधिवेशन रोक्न चाहिँ कसो भन्ने विषयमा पनि प्रश्न गर्न सकिन्छ।
1: अब तर कंग्रेस चाहिँ अदालतमा छ, संस्थापन इतर पक्ष संस्थापन पक्ष गगन थापाले चाहिँ उहाँहरूले महाधिवेशनको मिति तोकिनै सक्नु भएको छ। अब यदि अब अदालतमै मुद्दा फेरि रिट निवेदन प्रवेश भयो, महाधिवेशन रोक्न माग गरियो भने यसका तथ्यहरू यसका पाटाहरूलाई चाहिँ कसरी केलाउँछ? किनभने विधान विशेष महाधिवेशनबाट त कंग्रेसको एउटा पक्षले आधिकारिकता पाइनै सकेका छ। अब यो कमजोर अर्थात अल्पमतमा परेको पक्षले चाहिँ त्यो निवेदन दिया छ, त्यो निवेदन दिइसके पछाडि हाम्रा के त्यस्ता नजिरहरू छन् सर्वोच्चबाट अदालतबाट यस्ता केही भएका?
8: होइन, पहिलो कुरा त सर्वोच्च अदालत विवाद निरूपण भएपछि पुनरावरण गर्ने कानूनी व्यवस्था नै हो र विगतको अनुभवमा केही यस्ता कानूनी त्रुटिहरू गरेर विगतको फैसला भएको छ भने पुनरावरणबाट फेरि त्यसलाई निरूपण गरेको देखिन्छ। तर फेरि मैले भने कि अहिले जुन महाधिवेशन गर्नुपर्ने नेपाली काङ्ग्रेसको बाध्यता छ त्यो बाध्यतालाई एक ठाउँमा राखेर खालि कुन समूहले गर्ने, देउबा समूहले यो महाधिवेशन गर्ने कि गगन समूहले गर्ने भन्ने विषयमा व्यक्तिगत होडबाजीले गर्दाखेरि होल नेपाली काङ्ग्रेस नै अहिले विवादमा आएको छ। त्यसैले अहिले म के भन्छु भन्दा न्यायपालिकाले आफ्नो प्रक्रियाबाट काम गरेकै छ। योभन्दा अगाडि निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरेको ठिक छ भनेर न्यायपालिकाले भनिसकेपछि नै अगाडि बढे होला नि त। फेरि अहिले पुनरावरण गर्नु आफ्नो कानुनी दायित्व छ, कानुनी अधिकार छ भनेर उहाँ आउनु पनि उहाँको स्वाभाविकै हो। तर महाधिवेशन रोक्ने उद्देश्यले, आफ्नो अनुकूलमा ल्याउने उद्देश्यले कुनै पनि व्यक्ति वा समूहले यो काम गर्नु चाहिँ त्यो दलभित्रको सुशासन, त्यो दल नेताहरूको आचरणको बारेमा पनि कसो भन्ने विषयमा चाहिँ अहिले जुन नागरिकहरूले प्रश्न गरिरहेको छ, मलाई विश्वास छ न्यायपालिकाले हिजोको दिनमा यही विषयमा गर्नु निर्णयमा फेरि फरक विषय निर्णय गर्नु उहाँहरूको अधिकार कुरो हो, तर जनआस्था पनि त एउटा विषय होला नि त। त्यही बेन्चले, संवैधानिक अदालत के अरे सर्वोच्च अदालतले गरेको निर्णयमा फेरि पटक पटक निर्णय परिवर्तन हुनु पनि त जनआस्थाको पनि प्रश्न उठ्ने भएको हुनाले मलाई जुन हिसाबमा विगतको समयमा योभन्दा अगाडि न्यायपालिकाबाट विवाद निर्वाचन भएको थियो त्यही प्रक्रियाबाट यदि कुनै प्रक्रियागत रूपमा कानुन त्रुटि छ भने त अवश्य त्यसलाई फेरि दोहोऱ्याउने व्यवस्था नै हुनेछ। कानुनी त्रुटि छैन भनेदेखि चाहिँ त्यही विषय फेरि अदालतले निरूपण गर्छ कि भन्ने मलाई लाग्छ। हजुर,
1: अब अहिलेको अवस्थामा चाहिँ कंग्रेसको यो विवाद र त्यसपछि गएको रिटले पनि केही प्रभाव पार्छ? महाधिवेशन रोकिने सम्भावना वा महाधिवेशन तत्काल केही हुने सम्भावना वा चाहिँ यसको सुनवाई प्रक्रिया चाहिँ कस्तो हुन्छ, लम्बिन सक्छ यो?
8: पहिलो कुरो त यो अब पेशी पाला आउन पनि अहिलेको सर्वदलको लोडले गर्दाखेरि
1: दर्ता हुने भनिएको छ, त्यस पछाडिको प्रक्रिया के हुन्छ?
8: होइन, दर्ता हुनु त एउटा त्यो कानुनी प्रक्रिया नै हो, दर्ता भइसकेपछि पेशी आउन पनि यसको अलिपरिको 30-35 हजार मुद्दा भएको ठाउँमा त्यो मुद्दा मात्रै एउटै मुद्दा छ भन्ने बुझ्नु भएन, त्यहाँ 30 हजार मध्येमा 30 हजार एक मुद्दा हुन्छ भन्ने उसले बुझिनु पर्यो। दोस्रो कुरो, अहिलेको समाजिक सर्वदलले पनि यो विषयलाई सायद प्राथमिकता दिनुहुन्छ होला, दिनुपर्ने होला, तर यसलाई प्राथमिकता दियो भने अरू 30 हजार मुद्दाको पालो के हुने फेरि उहाँहरूले बुझिनु होला। त्यसैले मलाई के लाग्छ भने मुद्दा गर्नु मात्रै समाधान गर्नु होइन, सम्पूर्ण विवाद चाहिँ न्यायपालिकामा आउनु पनि राम्रो होइन भन्ने मलाई लाग्छ। तर अहिले न्यायपालिकामा आइसकेपछि त्यो विवादलाई निरूपण गर्ने चाहिँ उहाँहरूको कानुनी दायित्व गर्नुहुन्छ र प्रक्रिया हेरेर, प्रक्रिया सबै हेरेर मात्रै उहाँ निरूपण गर्नुहुन्छ र न्याय दिनुहुन्छ भन्ने म विश्वस्त छु।
1: अब अहिलेको अवस्थामा चाहिँ समग्र रूपमा संविधान संशोधनका मुद्दाहरू पनि उठेका छन्, संविधानलाई चाहिँ अलिकति फरक ढंगले, किनभने 10-10 वर्षमा संविधान परिमार्जन हुनुपर्छ र के विषयहरू चाहिँ त्यसमा परिमार्जित हुन सक्छन् भन्ने ढंगले एउटा आयोग पनि बनिया छ। यो संविधान संशोधनको मुद्दा आजको दिनमा कतिको पेचिलो छ, यो राष्ट्रपतिले मात्र चाहेर सम्भव छ?
8: पहिलो कुरा त हरेक यहाँले भनेकै विषयमा हरेक 10-10 वर्षमा संविधानको समीक्षा हुने हाम्रो परम्परा आइरहेको छ 47 सालभन्दा यता, र अहिलेको सरकारले पनि यो संविधानका संशोधन गर्ने विषयलाई महत्व दिएर समिति गठन गरियो, समितिले आषाढको लास्टमा प्रतिवेदन बुझाइसकेको छ। मलाई अलिक गजब लागेको छ कि अघिल्लो सरकारको द्वितीय सरकारले पनि संविधान संशोधन गर्ने नाममा द्वितीय पुर्याउनु भयो, तर द्वितीय संविधानको नाम एक दिन पनि उच्चारण नगरिकन उहाँको पदाउँदै सकियो र बीचमा यो घटना घट्यो। अहिलेको सरकारले पनि संविधान संशोधन गर्ने नाममा उहाँले समिति गठन गर्नु, एउटा समिति गठन गर्नुभयो, धेरै दलहरू आउनु पनि भयो, करिब 3 महिना काम पनि गर्नुभयो, रिपोर्ट पनि बुझाउनु भयो, आषाढको लास्टमा रिपोर्ट बुझाएपछि त्यस्तो मिति आज छाप उहाँहरू चुप लगाएर बस्नु भएको छ। यो उहाँको मनसा के हो थाहा भएन, तर अहिले धेरै विषयहरू प्रश्न यहाँले भने धेरै विषय उठेको छ। पहिलो कुरो त संविधान संशोधन किन हुनु पर्यो भन्दा यो अहिलेको संविधान ज्यादै राम्रो छ भनियो, तर भदौ 23 र 24 गते घटना घटिसकेपछि त्यो संविधान निरन्तर कार्यान्वयन छ पनि भनिन्छ, त त्यतिखेरको सरकार गठन गैर संवैधानिक भयो भन्ने आवाज पनि आयो, त्यतिखेरको पार्लियामेन्ट विघटन भएको छ भन्ने हिसाबले यो चाहिँ गैरकालीन भयो भन्ने मुद्दा पनि आयो। हेर्नुहोस् त अहिले संसद विघटन भएर निर्वाचन भएर यता आइसक्यो, त्यो मुद्दा जहाँको त्यही छ, त्यो बेलामा सरकार गठन भयो र अर्को सरकार आयो, त्यो मुद्दा जहाँको त्यही नै छ। हाम्रो न्यायपालिकामाथि पनि अब प्रश्न गर्ने हो कि भने बेला हिजो पनि थियो आज पनि छ। त्यति ठुल्ठुला मुद्दाहरू संशोधन विघटन गर्ने विषयमा, सरकार गठन गर्ने विषयमा चाहिँ मुद्दाहरू थाती राख्ने अनि अरू मुद्दाहरूलाई चाहिँ स्वागत गर्ने हो भने न्यायपालिका जनआस्था पनि कसो हो यो? त्यसैले म के भन्छु भन्दा संविधान संशोधन गर्ने हो भने अहिले दलहरूको नेताहरू सरकारहरू सबै एक ठाउँमा बस्नु पर्यो र संविधान संशोधन गर्ने विषयहरूको पहिचान भइसकेका छ। जस्तो उदाहरणको बाद सँगै संसदको संख्याको बारेमा अहिले अब प्रदेश निर्वाचित राष्ट्रपतिको प्रधानमन्त्री भन्ने विषयमा, प्रदेश सभाको औचित्यको बारेमा, प्रदेश सरकारको फंक्सनको बारेमा, स्थानीय सरकारको फंक्सनको बारेमा र अहिले संविधान आयोगको बारेमा, राष्ट्रसभाको उपाध्यक्षको बारेमा धेरै प्रश्न उठिरहेको छ नि त। यो विषयहरूलाई सम्बोधन गर्ने हो भने अहिले यदि हामीले इग्नोर गर्ने हो भने फेरि अर्को भदौको 23-24 जोडिनलाई यो सबै विषयले प्रमोट गर्छ भन्ने मलाई लाग्छ।
1: भनेपछि अहिलेको विषयमा पनि न्यायालयमाथि अलिकति सरकारी छाया वा चाहिँ प्रभाव वा न्यायालयको माथि पनि गम्भीर प्रश्नहरू उठेका हुन् प्रधानजी?
8: अहिले यो जुन अहिले नयाँ प्राण न्यायिक नेतृत्व आइसकेपछि अहिले अब जेएनजीको प्रभावको आधारमा जुन अहिले नयाँ नेतृत्व आउनु भएको छ र धेरैले अपेक्षा गर्नुभएको छ कि अहिलेको न्यायपालिकाले जेएनजीको स्पिडमा न्याय समाधान हुनेछ, समयमै न्याय पाइनेछ र समस्या अनुसारको समाधान हुन्छ भन्ने अपेक्षा गरिएको छ। तर जुन हिसाबमा अहिले बेन्च गठन गर्ने विषयमा, संवैधानिक बेन्च गठन गर्ने विषयमा मुद्दाहरू, तपाईँको संवैधानिक बेन्चले हेर्ने मुद्दा कुन हो, रेगुलर बेन्चले हेर्ने विषय मुद्दा कुन हो, हिजोको दिनमा पनि प्रायः विवादमा आएको हो त। यो संवैधानिक बेन्चको 3 जुन धाराहरू छ संविधानमा, 137(1)(2)(3) छ, तपाईँको टिनमा चाहिँ प्रधान न्यायाधीशलाई लागेमा त्यो मुद्दा चाहिँ संविधान बेन्चमा जाने भनेको छ। त्यो बेला धेरै दुरुपयोग भयो भनेर बार र बेन्चको र नागरिकको धेरै ठुलो त्यो आवाजहरू आएको थियो। आज फेरि त्यो गल्ती दोहोऱ्याउन गरिरहनु भएको छ उहाँहरू। अहिले अहिले जुन मुद्दाहरू चाहिँ अहिले विवाद लम्ब्याउन सकिन्छ अथवा विवादलाई अनुकूल गर्न सकिन्छ भन्ने मुद्दा चाहिँ संविधान बेन्चमा पठाउने, संविधान बेन्चको गठन चाहिँ आफू अनुकूल गठन गर्ने, त्यो अनुरूप निर्णय विवाद निरूपण गर्ने जुन अहिले जुन ट्रेन्ड देखिरहेको छ यो दिगो अथवा राम्रो लक्षण होइन भन्ने मलाई लाग्छ।
1: तर अब एउटा कुरा छ नि, संविधान संशोधनको मुद्दा त अब पिछल्लो नै बन्दै गइरहेको एउटा विषय होला, तर राजनीतिक नियुक्तिहरू जति पनि हुनुपर्ने हो, पदाधिकारीका नियुक्तिहरूदेखि लिएर धेरै अझै पनि आयोगहरू चाहिँ रिक्त अवस्थामा छन्। अदालतका न्यायाधीशहरू नियुक्तिको प्रक्रिया त्यस्तै छ, यहाँलाई थाहा छ। जिल्ला अदालत हुँदै उच्च अदालतसम्मका न्यायाधीशहरू चाहिँ केन्द्रमा आउनलाई निकै गाह्रो छ। अधिवक्ताहरूबाट चाहिँ न्यायाधीश नियुक्ति गर्ने होइन यो प्रचलन हिजोदेखि एकदम बलियो बन्दै पनि गइरहेको छ। यी यावत कुराहरूलाई हेर्ने हो भने चाहिँ के सुधार होला, के सुधारका छनक संकेत देख्नु भएको छ?
8: अहिले अपेक्षा धेरै छ, यहाँले भन्नु वास्तै गरिकन अहिलेको विद्यमान सरकारले अध्यादेश मार्फत करिब करिब 1600-1700 पद खाली गर्नु भएको छ र उहाँले किन खाली गर्यो उहाँको जस्टिफिकेसन आउन सकिरहेको छैन र खाली गरेपछि नियुक्ति गर्न उहाँहरू तदारको देखिँदैन। नियुक्ति हिजोको फेरि अर्को एउटा के छ भने ती 1600-1700 पद हिजोको सरकार नियुक्ति गरेको चाहिँ राजनीतिकरणले, अहिलेको सरकार नियुक्ति गरेर राजनीति गर्नु हुँदैन। अनि अर्को यो सरकार त फेरि 100 वर्ष जाने होइन होला नि त, यो सरकार पनि अवधि होला नि त, त्यसपछि आउने सरकारले फेरि यो नियुक्तिलाई बदल गर्ने हो भने अनि देश कहाँ पुग्छ? अहिले हरेक सरकारले सबै पद खारेज गर्दै जाने हो अनि अब नयाँ नियुक्ति गरेर जाने हो भने त्यो संस्थाप्रतिको उत्तरदायित्व के हुने, त्यो संस्थाको नेतृत्व कस्तो हुने? जहाँ जहाँसम्म यहाँले न्यायपालिका भन्नुभयो, अहिले अहिले सुरुमा कति राम्रो सिस्टमबाट आएको थियो भन्दा जिल्ला न्यायाधीश उच्चमा जाने, उच्च न्यायाधीश सर्वोच्चमा आउने र उच्चमा केही राम्रा कानुनहरू लिएर आउने, सर्वोच्चमा पनि केही राम्रा कानुनहरू लिएर आउने, जसले गर्दा बार र बेन्चको सहभागिता होस् र बौद्धिक व्यक्तिको मात्र न्यायाधीशमा जाओस्, जसले गर्दा राम्रो निरूपण होस् भनिन्छ। त्यो परम्परा हुँदै आएको थियो, तर विगत 20 वर्षलाई हेर्ने हो भने तपाईँको न्यायाधीश नियुक्ति भनेको कार्यकर्ता भर्ती केन्द्र बनाइदियो। अहिले आएर त्यो बेलामा न्यायाधीशहरू कार्यकर्ता भर्ती केन्द्र बनाउने अनि राम्रो न्यायालय खोज्ने, फेरि उहाँहरू नै भन्छ, फेरि जसले नियुक्ति गर्यो उहाँहरू नै भन्नुहुन्छ कि न्यायपालिकामा राजनीतिकरण भयो, अलि न्यायपालिकाले न्याय दिन सकेन, उहाँहरू आफै गराउँदै हुनुहुन्छ र कराइराख्नु भएको छ। त्यसैले मलाई के आश भन्दा अहिलेको प्रधान नेतृत्वले ती आवाजहरू न्यूनीकरण गर्नको लागि जिल्ला अदालतमा पनि कानुन जाने व्यवस्था छ। मैले सुन्छु एक दुईजना कानुन जानुभएको छ अरे खुला प्रतिस्पर्धाबाट। उच्चमा अहिले जिल्लाबाट आउने न्यायाधीशको संख्या खोज्नुपर्ने भइसक्यो, अहिले सबै कानुन व्यवस्थाले भरिसकेको छ। सर्वोच्च अदालत अहिले 90% कानुन व्यवस्थाले भरिएको छ। त्यसरी कानुन व्यवस्थाबाट जम्मै न्यायाधीश भर्ने हो भने त्यो न्यायपालिकाको अब न्यायिक अब संवैधानिक परिषद र न्यायिक परिषदको काम के हो भन्ने विषयमा पनि प्रश्न उठ्न सक्छ। हजुर
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कृष्णमान प्रधानजी नमस्कार।
8: हस् धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो कृष्णमान प्रधान, संविधानविद, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
9: ए सुन्नुहुन्छ, वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ, फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
10: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
9: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए, तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
10: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
9: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
10: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
9: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
10: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
9: प्रोपराइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9840-71481 र 9800-13-1415।
11: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
12: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
11: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो।
12: किन नपाउनु नि बाबु? स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
13: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
12: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
13: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847 पर्वत जाने गेट सहारा एग्रोभेट।
6: रेडियो आदिखोला 105.4।
14: निर्वाचन आयुक्त रामप्रसाद भण्डारीजीले जुन किसिमको निर्णय लियो त्यो चाहिँ गैर कानूनी किसिमले अर्को पक्षको सुनाई नै नगरिकन विशेष महाधिवेशन गर्ने नेपाली कांग्रेसको विधानमा के व्यवस्था छ, नेपाली कांग्रेसको विधानै अध्ययन नगरिकन, नेपाली कांग्रेसको केन्द्र कमिटिको निर्णय नै नहेरिकन, नेपाली कांग्रेसको सेन्ट्रल कमिटिले त नियमित महाधिवेशनको निर्णय गर्ने अनि गरिसकेको अवस्था थियो, जसमा त्यो दुईटा महामन्त्री पनि अनि सहभागी थिए, सर्वसम्मत निर्णय थियो। सर्वसम्मत निर्णयलाई व्यवस्था गरिकन नेपाली कांग्रेसको पार्टीको विधान नहेरिकन अनि नेपाली कांग्रेसको खाली त्यो एउटा अनि त्यत्तिकै को मान्छे हुन् के मान्छे हुनको भेलालाई अनि भेला भयो भन्ने किसिममा उनले चाहिँ त्यो अध्यावधि गरेर तिनलाई चाहिँ अधिकार दिएर अनि त्यसपछि
1: विशेष महाधिवेशन गरेको 40% बोलाएको हो विशेष महाधिवेशन पहिला, त्यसपछि बहुमत
14: 40% बोलाउने अधिकार चाहिँ छ, तर भेला गर्ने आयोजना गर्ने काम चाहिँ सेन्ट्रल कमिटीलाई हो, नेपाली कांग्रेसको सेन्ट्रल कमिटीलाई। त्यो नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाको नेतृत्व,
1: नेपाली कांग्रेसको सेन्ट्रल कमिटीकै व्यक्तिहरूले त आह्वान गरेका
14: हुन्। त्यो व्यक्तिले गर्ने अधिकार छैन, नेपाली कांग्रेसको तत्कालीन विधान हेर्नु पर्यो। नेपाली कांग्रेसको विधान हेरेर नेपालका मिडियाहरूले, नेपालका अनि सबै अनि चौथो अङ्गको रूपमा रहेका संचार कर्मीहरूले
1: विधान
14: रहेको अनि अधिकारको कर्तव्य र काम र कर्तव्य अनि हेर्नु पर्यो। त्यसपछि चाहिँ अनि प्रश्न हुन्छ निर्वाचन
1: आयोग, त्यसो भए अनि तपाईँहरूको भनाइ अनुसार अवैधानिक भनिएको विशेष महाधिवेशनबाट निर्वाचित भएर आएको प्रतिनिधिबाट बका व्यक्तिगत लिएर कुन मुखले निर्वाचन लड्न गएको?
14: अब त्यो त निर्वाचन लड्ने साथीहरूलाई सोध्नुहोस् होइन, न म त न त्यो टिकट माग्न गए, न टिकट अनि के अरे त्यो वैधानिक हो भनेर बोलिराखेको छु, किनभने त्यो चाहिँ अवैधानिक हो भनेर म त बारम्बार भनिराखेका छु। किनभने अनि नेपाली कांग्रेसको विधान अनुसार सेन्ट्रल कमिटीले बोलाउनु पर्ने, उनीहरूले काठमाडौँ जिल्लाको सभापतिको नेतृत्वमा त्यो भेला गरेका छन् अनि सेन्ट्रल कमिटीको सभापतिले नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुनुपर्ने विशेष महाधिवेशन काठमाडौँ जिल्लाको सभापतिको नेतृत्वमा गर्दाखेरि वैधानिक हुन्छ कि हुँदैन, यहीबाट प्रश्न बुझौँ न त।
1: अब एउटा कुरा चाहिँ के छ भने बागमतीमा धेरै पानी बगिसक्यो होइन, प्रक्रिया धेरै अगाडि गइसक्यो, निर्वाचन र सर्वोच्च अदालतले मान्यता दिइसक्यो, अब अर्को 15 महाधिवेशन आयोजना भइ नै सकिया छ, त्यसको मिति तय भइ नै सक्यो, यो फेरि के का लागि विवाद गरे?
14: सर्वोच्च अदालतले त्यति बेलाको बेन्च चलेर अनि निर्वाचन आयोगले गल्ती गरेको अनि कुरा सबै प्रमाणहरू हेरेर नेपाली कांग्रेसलाई अहिले निस्सा अनि दिइसकेको छ, किनभने सबै कुरा रिओपन गर्ने नेपाली कांग्रेसको बारेमा विधानदेखि लिएर निर्वाचन आयोगले गरेको बेन्चले गरेको अनि सबै कुरा हेर्ने भनेर पूर्ण इजलासले अहिले चाहिँ निस्सा दिइसकेको छ, सबै कुरा अनि हेर्ने भनेर सर्वोच्च अदालतले नै भनिसकेको छ पूर्ण बेन्चले।
1: त्यो त भनिसक्यो, त्यो त अब अर्को पक्षलाई चाहिँ अलि सुनवाईको मौका नदिएको भन्ने मात्रै छ, एउटा प्रक्रिया अन्तर्गत आएको थियो त्यहाँबाट त जुन
14: सुनाईको मौका भनेको त्यो सुनाईको मौकामा सबै कुरा हुन्छ, सुनाईको मौकामा सबै कुरा हुन्छ, नेपाली कांग्रेसको विधान हेरिन्छ, नेपाली कांग्रेसको सेन्ट्रल कमिटीको अधिकार हेरिन्छ, विशेष महाधिवेशन बोलाउने कल्ला अधिकार छ भन्ने हेरिन्छ, त्यसपछि विशेष महाधिवेशनमा 800 जनाले चाहिँ विड्र गरेका छन्, त्यो कुरा हेरिन्छ। 800 जनाले विड्र गर्दाखेरि त्यो 40% नै पुग्दैन, सबै कुरा हेरिन्छ। अनि एउटा कुरा मात्र होइन, शून्य सबै कुरा हेर्ने भनेर पूर्ण इजलासले त्यो कुरा गरेको, अहिले निष्ठा दिएको कारण त्यो हो।
1: तपाईँ त देउबाजीको एकदमै निकट पनि हुनुहुन्छ, नजिक पनि हुनुहुन्छ उत्तरजी। त्यसो भए अब निष्ठा पाइसकेका छौँ, हाम्रै पक्षमा फैसला आउँछ भनेर देउबाजीले आश्वस्त पार्नु भएको छ तपाईँहरूलाई?
14: होइन, म चाहिने एउटा कुरा के हो भने, नेपाली कांग्रेस अनि प्रजातान्त्रिकदेखि लिएर अनि अहिलेसम्म उहाँलाई एउटा निरन्तर अनि सहयोग गरिराखेको मान्छे हुँ। मैले के कति प्राप्त गरेँ भन्ने कुरा त्यो मेजरमेन्ट गर्ने कुरा होइन। एउटा कुरा के हो भने, उहाँले राष्ट्रको लागि एउटा यहाँ जुन कदम जम कर्णाली दलित महिला जनजाति आदिवासी थारू मुक्तिसम्मको लागि उहाँले काम गरेको छ। दोस्रो कुरा, 72 सालको संविधान चाहिँ जुन संविधानलाई मान्दैन भनेर मधेसमा आन्दोलन भइराखेको थियो, त्यो संविधानलाई सबैले मान्ने काम चाहिँ उहाँले गरेको छ। शिक्षा स्वास्थ्य हरेक कुरामा उहाँले चाहिँ आफ्नो कार्यकालमा सबै काम गरेको छ। दोस्रो कुरा, अनि सुदूरपश्चिम चाहिँ अनि देशबाट धेरै टाढा थियो, कर्णालीदेखि लिएर उतासम्म जान अनि धनगढी पुग्न नै एक दिन लाग्थ्यो। सबै कुराहरू उहाँले राज्यलाई जोडेको कारणले उहाँ चाहिँ अनि अब नेपाली काँग्रेसको विधान अनुसार 3 महिनापछि नियमित महाधिवेशन गर्दाखेरि विश्राम लिने नेपाली काँग्रेसको वैधानिक व्यवस्था छ। जुनसुकै देश पनि एउटा प्रणाली चलेको हुन्छ, जुनसुकै पार्टी संगठनबाट नै प्रणालीबाट चलेको हुन्छ। बलजबस्ती किसिमले तत्कालीन अनि के अरे अवस्थामा बलजबस्ती किसिमले उहाँलाई हटाउनुपर्छ भनेर जुन सोच चाहिँ नि अनि अहिलेका ती युवा नेतृत्वहरूमा गयो, त्यो युवा नेतृत्वहरूको पनि त समीक्षा गरौँ न त। युवा नेतृत्वहरू कुन दिन केमा सफल भएका छन्, एउटा विश्वविद्यालयको सोभि निर्वाचनबाट निर्वाचित भएदेखि लिएर आजको डेटसम्म उनीहरूको पनि अनि केमा सफल भयो भन्ने कुरा हेरौँ न त। जस्तो अहिलेका अनि 3-4 जना त अनि संसदमै थिए, संसदमा यो कमी कमजोरी भइराखेका छ नेपालमा, यसलाई सुधार गर्नुपर्छ भनेर तिनीहरूले जनताको पक्षमा, देशको पक्षमा, युवाको पक्षमा एउटा बिल लगेका, एउटा आफ्नो प्रस्ताव केही लगेको कुराहरू त हेरौँ न त, कुन लगेका छन् तिनले जाने। दोस्रो कुरा, मन्त्री हुँदाका अवस्थामा हेरौँ अनि अगाडि पछाडिको कुरा, पार्टी सञ्चालन गर्ने कुरामा हेरौँ, पार्टी सञ्चालन गर्दाखेरि जस्तो पार्टीको महामन्त्रीले नै पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने अधिकार थियो र 4-4 लाख अनि क्रियाशील सदस्यता क्रम संख्या बिनाको अनि पठाएर जिल्लामा महाधिवेशन भाड्ने काम गर्नुभयो। नियमित महाधिवेशन गर्ने जिम्मा पार्टी महामन्त्रीको र पार्टी महामन्त्री नै नियमित महाधिवेशन अनि बिगार्नतिर लागेपछि अनि कसरी नियमित महाधिवेशन हुन्छ? उहाँ त 3 महिनापछि छोड्दै थिए। र एउटा नेपाली उखान छ नि, डोकोको छ नि त चलचित्र, अनि तपाईँले चाहिँ बाबुलाई फाल्ने हो भने त्यो डोको लिएर आउनु, तपाईँलाई पनि फाल्ने भनेर भोलि उनीहरूको अभिगत के हुन्छ त? अहिले चाहिँ जसले जेल नेल पुरेका हुन्, पार्टी बनाएका हुन् देशको लागि अनि दुःख गरेका हुन्, जुङ्गाको रेखी नोकोरेदेखि आन्दोलनमा हिँडेका मान्छेहरूलाई कुनै दिन चाहिँ ठुलो उसमा ढुङ्गा हानेको भरमा अनि क्याम्पसमा अनि जिन्दाबाद मुर्दाबाद भनेको भरमा चाहिँ हामीले यो गरेका छौँ भनेर हुन्छ? त्यो सबै कुरा हेर्नुपर्ने हुन्छ नेपालीहरूले। उनीहरूले भिरकोटी मण्डपमा भेला गर्ने स्रोत कहाँबाट ल्याए? निर्वाचनमा 10 लाख एउटा उम्मेद्वारलाई दिने स्रोत कहाँबाट ल्याए? उनीहरूको पेन नम्बर कति हो? राज्यलाई कति कर तिरेका छन्? उनीहरूको सचिवालय कहाँबाट सञ्चालन भइराखेको छ? र उनीहरू चाहिँ मोबिलिटी कहाँबाट चलेको छ भनेर अहिलेको युवाहरूले त सबैले हेर्छ नि त। जस्तो एउटा
1: अहिले त अब देउबाको सचिवालय कहाँबाट चलिरहेको छ भनेर पनि हेरिरहेछन् नि त युवाहरूले।
14: एकदम हेर्नुपर्छ, देउबाको सचिवालय कहाँबाट चलेको छ भन्ने कुरा पनि हेर्नुपर्छ।
1: यत्रो आँखाबाट आयो, कसले उकासी राखेको छ, कांग्रेसलाई विघटन गर्नका निम्ति कसले चाहिँ भूमिका खेलिरहेको छ भन्ने पनि युवाहरूले
14: एकदम होइन, एउटा पारदर्शिता चाहिँ अहिलेको युवाले सबै कुरामा खोजिराखेको, अहिलेको सरकारको पनि पारदर्शिता खोजिराखेको छ। हिजोका युवाहरूले अनि जुन चाहिँ हामी चाहिँ पार्टी चलाउँछौ भनेर भनिराखेको छ, केमा सफल? एउटा कपनको अनि के अरे डुबान्त अनि के अरे बाट निकास दिन नसक्ने, राजु पाण्डे गएर त्यहाँ चाहिँ निकास दियो भनेपछि हामी अनि त्यहाँबाट निर्वाचन क्षेत्र नै भाग्न खोजेका युवाहरूले अब पार्टी चलाउँछौँ देश चलाउँछौँ भनेर ठूलो पूर्ति गरेर हुन्छ? जस्तो अनि प्रदीप पौडेलजी अनि स्वास्थ्य मन्त्री हुँदाखेरि स्वास्थ्य एमडी डक्टरहरूको रेजिडेन्ट डक्टरहरूको लागि सरकारी र अनि प्राइभेटहरूले सरकारीको चाहिँ एडमिसनको खुलेको थियो, प्राइभेटको लागि अनि एडमिसन कलेजहरूले मानेकै थिएन, उहाँहरू सरकारी कलेज नै खुल्दाखेरि मेचिङमा त अनि के अरे धेरै विद्यार्थीहरूले चाहेको विषय पढ्न पाउँदैनथे, उहाँहरूलाई यो सुधार गरौँ भनेर मै गएको थिएँ हजुरको, यो प्रदीपजीले पनि सुनिराख्नुपर्छ, मै गएको
15: थिएँ। अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
16: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
15: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म आरती कुमार। स्वाइन्जा जिल्लाको पहिला आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाको अर्जुन चौपारी एकमा पालिकामै पहिलो पटक दुग्ध चिस्यान केन्द्र सञ्चालनमा। स्याङ्जाको गल्याङ्गात करारदी स्थित भित्री सड़कमा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो, 17 जना घाइते। र इस्लाम धर्मका संस्थापक पैगम्बरको जन्मोत्सवका अवसरमा पुतली बजार र भिरकोट नगरपालिकाद्वारा भदौ 10 गते सार्वजनिक विदा। आदि खोला खबर अब विस्तारमा। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका एक बजारमा पालिकामै पहिलो पटक दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको छ। भैँसी पालक किसानलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले जनविकास साना किसान कृषि सहकारी संस्था लिमिटेडको पहलमा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो। गण्डकी प्रदेश कृषि भूमि व्यवस्था सहकारी मन्त्रालय पशुपक्षी अनुदान विकास तथा प्रशिक्षण केन्द्र पोखराको 90% आर्थिक अनुदान सहयोगमा चिस्यान केन्द्र थालनी गरिएको हो। यहाँ प्रशिक्षण केन्द्र पोखराले 4,72,500 लगानी गरेको हो भने सहकारीले 52,500 साझेदारी गरेको हो। चिस्यान केन्द्रमा 500 लिटरको मिल्क चिलिङ जडान गरिएको छ भने मिल्क एनालाइजर साथै प्रिन्ट मिल्क क्यान र सेन्ट्रिफ्युज मेसिन आयोजनामा खरिद गरेर प्रयोगमा ल्याइएको छ। चिस्यान केन्द्र सञ्चालनको क्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले चिस्यान केन्द्रमा कृषकले कम रकम पाउने त्यसको पूर्तिका लागि पालिकाले एक महिनामा कृषकलाई उत्पादन खेरेर अनुदान दिने बताउनुभयो। वहाँले सहकारी मार्फत उन्नत जातका भैँसी खरिदमा लिएको ऋणको ब्याजमा 50% अनुदान दिने बताउनुभयो। पालिकामै राज्यको सहयोग मिल्क चिस्यान केन्द्रको भवन बने पनि प्रयोगमा ल्याउन नसकेको बताउँदै तिवारीले काम थालनी गर्न सजिलो भए पनि निष्कर्षमा निकाल्न सहज नभएको बताउनुभयो। दुग्ध चिस्यान केन्द्रलाई अब देरीको रूपमा विस्तार गर्नुपर्ने बताउँदै तिवारीले कृषकका हरेक समस्यामा पालिकाले साझेदारी गर्ने बताउनुभयो। कार्यक्रममा वडा नम्बर 1 का वडा अध्यक्ष रणबहादुर थापा, वडा नम्बर 2 का वडा अध्यक्ष धनबहादुर गुरूङ, 3 का वडा अध्यक्ष शुभकान्त काफले, पालिका कृषि प्रमुख तुलराज गैले, सहकारी ऋण उपसमिति संयोजक तारापति पौडेल, सदस्य नारायण काफले लगायतले मन्तव्य राख्नु भएको थियो। सहकारीले कृषकलाई 7% ऋण दिएसँगै कृषक भैँसी पालनमा लागेको र चिस्यान केन्द्र सञ्चालनले सार्थकता पाएको सहकारीका अध्यक्ष खडानन्द पौडेलले बताउनुभयो। चिस्यान केन्द्रको सञ्चालनको पहिलो दिन कृषकले 48.5 लिटर दूध संकलन गरेको अध्यक्ष पौडेलले बताउनुभयो। स्याङ्जाको गल्याङ 8 करादी स्थित भित्री सड़कमा सोमबार साँझ जीप दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै ज्यान गएको छ। गल्याङ 8 बस्ने 25 वर्षीय सदीक्षा थापा मगर पच भैया र गल्याङ 9 बस्ने 60 वर्षीय यमबहादुर विकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ 9 को सङ्लियातर्फ जाँदै गरेको G1J6534 नम्बरको बोलेरो जीप साँझ 5:45 बजे गल्याङ 8 करादी स्थित भित्री सड़क खण्डको उकालो सड़कको घुम्तीमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। दुर्घटनामा परि जीपमा सवार अन्य 17 जना घाइते भएका छन्। घाइतेहरूमध्ये गल्याङ 9 साङ्लिया बस्ने 27 वर्षीय बसन्ती विश्वकर्मा तथा सोही ठाउँ बस्ने 48 वर्षीय देवी बिकको अवस्था गम्भीर भएकाले उनीहरूलाई थप उपचारका लागि युनाइटेड मिशन अस्पताल तानसेन पाल्पा पठाइएको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो। सामान्य घाइते भएकाहरूमध्ये पाँचजना सामान्य उपचार पश्चात घर फर्केका छन्। मध्यम घाइतेहरूको अहिले गलाङ नगर अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरू अधिकांश गलाङ नौका रहेका छन्। जीप चालक गलाङ नौका 29 वर्षीय दीपक विकको टाउकोमा चोट लागेको छ। विकको अवस्था मध्यम रहेको छ। इस्लाम धर्मका संस्थापक एवं संरक्षक पैगम्बर मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको 1501 जन्मोत्सवका अवसरमा साइन्जाको पुतली बजार र भिरकोट नगरपालिकाले सार्वजनिक विदा दिएको छ। भदौ 4 गतेको पुतली बजार नगर कार्यपालिका बैठकले यही भदौ 10 गते पैगम्बरको जन्मोत्सवका अवसरमा विदा दिने निर्णय गरेको हो। यसै भिरकोट नगरपालिकाको सोमबार बसेको बैठकले भदौ 10 गते पैगम्बर मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको जन्मोत्सवका अवसरमा विदा दिन निर्णय गरेको हो। मोहम्मदका रूपमा चिनिएको इस्लाम धर्मका संस्थापक पैगम्बरको जन्मोत्सवका अवसरमा आफ्ना मुस्लिम धर्मावलम्बीहरूमा शुभकामना समेत व्यक्त गरेको छ। मोहम्मदको जन्म ईस्वी सम्बत 571 अप्रेल 20 अर्थात इस्लामी पात्रो हिजरी सम्बतको 12 रब्बी औबल्लामा साउदी अरबको मक्कामा भएको थियो। बुवा अब्दुल्लाह र आमा आमिनाको कोखबाट उहाँको जन्म भएको थियो। उहाँको निधन 63 वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो। प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ अवैध रूपमा ओसार पसार गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ। चौकी दहथुम र अस्थायी प्रहरी पोस्ट दामाचौरबाट खटिएको प्रहरी टोलीले गैर कानूनी रूपमा बालुवा ओसार पसार गर्दै गरेको अवस्थामा दुईवटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो। लुतिन त 52-53 नम्बरको ट्र्याक्टरलाई चापाकोट 8 दामाचौर स्थित वनकत्ता घाटबाट नियन्त्रणमा लिई कार्यवाहीको लागि चापाकोट नगरपालिकाको कार्यालयमा पठाइएकोमा नगरपालिकाले 10,000 जरिवाना गराई छाडेको छ। त्यस्तै ग एक त 161 नम्बरको ट्र्याक्टर भिरकोट 6 एक्वारबाट प्रहरीले नियन्त्रणमा लिई भिरकोट नगरपालिकाको कार्यालयमा कार्यवाहीको लागि पठाइएकोमा 10,000 जरिवाना गराई छाडेको प्रहरीले जनाएको छ। गुल्मीको सत्यवती गाउँपालिकाले उन्नत पशु खरिदका लागि पशुपालक कृषकलाई प्रति पशु 25,000 रूपियाँ अनुदान उपलब्ध गराउने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष 2083-84 पशु पंक्षी विकासतर्फ स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशुपालक कृषकको आय आर्जनमा वृद्धि गर्दै पशुपालन व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले अनुदान लडाई गाउँपालिकाले गरेको सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलले जानकारी दिनुभयो। यो कार्यक्रम गत उन्नत गाई भैंसी तथा राघु खरिदका लागि प्रति पशु 25,000 रूपियाँका दरले अनुदान उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो। सत्यवतीमा देखिएको पशुपालनलाई अझै व्यावसायिक बनाउँदै कृषकको आमदानी बढ़ाउने लक्ष्य भएकाले अनुदान कार्यक्रममा सहभागी हुन इच्छुक कृषक फर्म समूह तथा सहकारीलाई सार्वजनिक सूचना सार्वजनिक गरिएको छ। त्यस्तै सत्यवती गाउँपालिकाले पहिलो बेत ब्याउने गाई पाल्ने कृषकलाई प्रति गाई 10,000 रूपियाँ प्रोत्साहन दिने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत प्रोत्साहन कार्यक्रम कार्यान्वयन गर्न थालेको छ। यो कार्यक्रमले गाईपालन तथा संरक्षणलाई प्रोत्साहन गर्दै पशुपालन व्यवसायलाई व्यवस्थित र उत्पादनमुखी बनाउने अपेक्षा गाउँपालिकाको छ। गुल्मीको सत्यवतीमा पशुपालनमा सक्रिय 42 समूह छन्। उनीहरूले समूहमा आबद्ध भएर कृषि र पशुपालनबाट आर्थिक समृद्धिसँगै पशुपालनसँगै 2 करोड़ रूपियाँ हितकोष खड़ा गरेका छन्। सत्यवती गाउँपालिकाले अनुदान पोषण स्वास्थ्य व्यवस्थापन नस्ल सुधार क्षमता विकास र बजारीकरणमा कृषकलाई सहयोग र बजारीकरण गर्दै आएको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: त्यो पानी नपिउ त
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिउ त।
5: किन र?

तयारी भएको हो। पहिलो चरणको सर्वेक्षण र त्यसका लागि नक्सा समेत बनेको छ। डीपीआरको पहिलो चरणको प्रगतिबारे सरकारवाला बीच प्रस्तुतिकरण र सुझाव संकलनको काम सकिएको छ। जिल्ला समन्वय प्रमुख अमर बहादुर थापा, बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठ, उप प्रमुख राजु खड्का, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको उपस्थितिमा सरकारवाला बीच डीपीआर बारे पहिलो चरणमा छलफल भएको हो। डीपीआर अनुसार धाम बनाउन झन्डै 17 रोपनी भन्दा धेरै जमीन आवश्यक पर्ने उल्लेख छ। सरकारवालाले भने धाम बनाउन पाठशाला, विद्याश्रम, गौशाला, धर्मशाला लगायतको व्यवस्थापन गरिनुपर्ने सुझाएका छन्। सबैको सुझाव अनुसार आश्रमको वृहत्तर योजना अगाडि बढ़ने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो। जिल्ला समन्वय प्रमुख थापाले भने डीपीआर मात्र बनाएर नहुने भन्दै जग्गा प्राप्तिको व्यवस्थापन चुनौती भएको बताउनुभयो। डीपीआर बनाउँदा फोहोर व्यवस्थापन, दाह संस्कार र अन्य क्षेत्रको संरचनालाई पनि ध्यान दिन जरूरी देखिन्छ। नगर प्रमुख वसन्त कुमार श्रेष्ठले भन्नुभयो, 5 रोपनी जमीन नगरपालिकाले आश्रमलाई व्यवस्थापन गरिसकेपछि धेरै संरचना बनाउँदै जाँदा सार्वजनिक स्थल नरहने, खुल्ला चौरको अभाव हुनेतर्फ ध्यान दिन श्रेष्ठले आग्रह गर्नुभएको थियो। बागलुङ नगरपालिका वडा नम्बर 1 र सीमामा अवस्थित नडाईघाटलाई धार्मिक गन्तव्य बनाउन 108 मोठ बनाई तुलसी रोपिएको छ। नडाईघाट मानव सेवा धाम विकास समितिको आह्वानपछि 10,500 तिरेर स्थानीयले आफ्नै मठ बनाएका हुन्। म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो। रघुगंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। सुरुङ स्विच यार्डको परीक्षण सफल भइसकेको छ। वहाँले भन्नुभयो, 20 मेगावाट क्षमताको एकवटा युनिटको परीक्षण पनि सकिएको छ। अर्को 20 मेगावाट युनिटको पनि आइतबारदेखि परीक्षण थालिएको छ। एक हप्तादेखि 10 दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्य सहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले जानकारी दिनुभयो। रघुगंगा 4 दगनाम र वडा नम्बर 5 झिङीको फेदीमा बाँध 6 किलोमिटर, 270 मिटर लामो मुख्य सुरुङ र 2 पानी थिग्र्याउने पोखरीको परीक्षण भइसकेको छ। तिल्केनी चौरमा विद्युत गृह निर्माणको काम सकेर जडान भएका उपकरणहरूको परीक्षण थालिएको हो। आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत गृह परिसरमा निर्माण भएको स्विच यार्ड गत जेठ 25 गतेदेखि संचालनमा आएको छ। अब अन्तिमादी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। स्याङ्जाको अर्जुन चौपारी 1 पालिकामै पहिलो पटक दुग्ध चिस्यान केन्द्र सञ्चालनमा। स्याङ्जाको गल्याङ 8 करादी स्थित भित्री सड़कमा सोमबार साँझ जीप दुर्घटना हुँदा 2 ज्यान गयो, 17 घाइते र इस्लाम धर्मका संस्थापक पैगम्बरको जन्मोत्सवका अवसरमा पुतली बजार र भिरकोट नगरपालिकाद्वारा भदौ 10 गते सार्वजनिक विदा। आधी खोला खबर सकियो, साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

0: यस आदिफला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
1: रेडियो आदिखोला 105.4

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेको छु म आरती कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौ आजको लागि पनि रहनै छ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट आज मिति 2083 साल भदौ महिनाको 9 गते मंगलबार तदनुसार सन् 2026 अगस्त 35 तारीक श्रावण शुक्ल पक्षको द्वादशी तिथि बिहान 5:40 बजेपछि त्रयोदशी तिथि बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि मेष राशि हुनेहरूको लागि आजको दिनमा विशेष काममा जग बसाउने अवसर छ मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ पद प्रतिष्ठा प्राप्त गर्ने बेला छ धेरैले कामको तारीफ गर्नेछन् टाढिएका साथीभाइ नजिकिनेछन् पुरानो मित्रता दिगो परिवर्तनको सम्भाग बन्न सक्छ शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन् चुनौतीहरू हट्नेछन् भने विभिन्न अवसरले पछ्याउनेछन् कर्मयोगले मन प्रफुल्लित गराउनेछ वृष राशि हुनेहरूको लागि घुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुहोला धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम शुरू हुन सक्छ मिथुन राशि हुनेहरूको लागि परिबन्धले समस्या निम्त्याउन सक्छ गोपनीयता बाहिरिनाले समस्या पर्नेछ स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला चुनौतीभित्र अवसर खोज्ने समय छ जटिल काम गर्नु परे पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् आय स्रोत अलि कमजोर बन्नेछ भने फजुल खर्च पनि बढ्न सक्छ कर्कट राशि हुनेहरूको लागि दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ प्रियजनसँग रमाइलो भेटघाट हुनेछ परिवेश उल्लासमय रहनेछ व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ आफन्तहरूको साथले आशा जगाउनेछ गृहस्थी सुखद र यात्रा रमाइलो रहनेछ सिंह राशि हुनेहरूको लागि काम बन्नाले उत्साह जाग्नेछ प्रतिस्पर्धामा विजय भइनेछ शत्रुहरू किनारा लाग्नेछन् रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ पुरूषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ पहिले विरोध गर्नेहरूले नै मित्रताका हात अघि बढ़ाउनेछन् दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ
कन्या राशि कन्या राशि हुनेहरूको लागि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जित्न सक्छ। तुला राशि हुनेहरूको लागि हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थिति अनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उत्साए पनि परिवार र प्रियजनको सुझाव शिरोधार्य गर्दा अवश्य लाभ हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि आठले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। धनराशि हुनेहरूको लागि मेहनतले मान सम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ़नेछन्। बुद्धिको उपयोगले विद्या धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मेहनतले नाम दाम र इनाम हात पार्न सफल पाइनेछ। मकर राशि हुनेहरूको लागि मेहनतीहरूको कामना पूर्ण हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समय सापेक्ष सुधार गर्न सफल भइनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कुम्भ राशि हुनेहरूको लागि अवसरको खोजीमा केही दौड़धूप गर्नु पर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखा पर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो छानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ़न सक्छ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि हुनेहरूको लागि आजको दिनमा आय आर्जनका स्रोत बढ़नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ़नेछ। दिगो काममा लगानी गर्ने मौका छ तर उपलब्धि हात पार्न बढ़ी श्रम गर्नु पर्ला। पहिलेको नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। आफ्नो उपलब्धिमा अरूले दावी गर्न सक्छन्। आंशिक लाभांशहरूलाई सम्पन्न पर्ने हुन सक्छ। हजुर, यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ 0364142585।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। तपाईँहरू आजको दिनमा जन्मदिन पर्न हुने स्तम्भमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने स्तम्भमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आधी खुला 105.4।
1: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको सलन पुगेर आयो?
2: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
2: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास नेल जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9842698145।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोली स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोली स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849718921 र 9842349390।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
5: र मिर्दी करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9856553031।
6: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
8: यही भाद्र 13 गते शनिबारका दिन
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
9: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
7: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
9: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक दाग, दुबी, सेतु दुबी, डन्डेफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
7: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो। फोन 0364140044, मोबाइल 9847081173।
8: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरानी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल खिल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855 51068 र 9673 70 771।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
2: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जयसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-5002, मोबाइल 9855-40502 र 9860-51401।
2: यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही भाद्र 3 गतेदेखि 9 गतेसम्म स्थान सुलोसन अटो सेल्स, वालिङ 10 भकुन्दे। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा। अट्र्याक्टिव क्यास डिस्काउन्ट, हाई भ्यालु एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सम्पर्क मोबाइल 9855-86143।
5: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनीर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
5: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 98560-50119 र 98560-33246।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
2: छ्या, कस्तो सास गनाएको तिम्रो त,
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ।
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
5: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465648622 र 98241440029।
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, AC पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
7: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
7: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, AC, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, TV, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
7: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आए।
9: भएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
9: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
9: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
9: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
9: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
9: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
9: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुर लगाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
10: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक संग मात्र उपचार गर्ने बानी बसालौ।
11: रेडियो आदिखोला 105.4

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: ए समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो और सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइ सकेको छु।
1: लौ अब कहाँ दिनु भयो? मैले बैरगारी नयाँ बजार को भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9468323809 र 9856555271।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टार को आधिकारिक शोरूम, अथोराइज शोरूम, आरती उज्जवल शूज हाउस, वालिंग 8 नया बजार चोकईमा। गोल्ड स्टार कंपनी का पार्टी शूज, स्कूल तथा ऑफिशियल शूज, स्पोर्ट्स शूज, लेडीज जेन्ट्स शूज तथा जूता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग 8 नया बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849718921 र 9842939।

0: प्रसन्न मेडिको फर्मा भिरगुट बैरघारीमा दाखिल आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरगोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279171 र 9841600866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0636910004,
6: सम्पर्क मोबाइल 97484434।
7: चिउरी घरको मौरी घार उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
8: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
8: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
8: हाम्रा सेवा तथा सुविधाहरू,
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
8: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
8: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
9: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 0636410024।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी मा डाक्टर आउने सूचना
1: यही भाद्र 13 गते शनिबार का दिन
0: पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईलाई अनुहारमा कालो

0: तो आउने साया अनावश्यक कुठी दाग दुबी सेत दुबी डन्डीफोर सिउसी लाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तलो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0363 4140 006 मोबाइल 9850655266 स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुखको खजना।
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल।
4: फोन नम्बर 0363 44 235 मोबाइल नम्बर 9850655250।
6: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
7: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि, त्यस्तो गहना त वालिङको जितो सुन चाँदी पसलमा मात्रै पाइन्छ।
6: त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
7: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन भरपर्दो सेवा।
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुन चाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
1: जितु सुन चाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
4: सम्पर्क मोबाइल नम्बर 9462625767 र 9806617137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
8: सरा किन बोलाएको मलाई?
9: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
10: हाम्रा विशेषताहरू
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नाश हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोरा
11: छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
10: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
10: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: ए अंकल, गाला मा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861168251।
3: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना: यही भाद्र 13 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल भर्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 63341501। मोबाइल 9850502950। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
4: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ECG सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने,
5: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
5: फोन नम्बर 63341407। मोबाइल 9849706140।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
2: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बहरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560-30988।
4: नमस्कार हल्दर साहब, क्यानन तपाई त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
5: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
4: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
5: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
6: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध,
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
8: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
9: दिमाग हुनु पर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
8: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
9: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
8: मोबाइल 98135-56496।

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान निशान फार्मेसी कल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163। मोबाइल 9841698870।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट छाती मुटु रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0364405094।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0364-12-133।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृह जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिस न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरे ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4। नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तातो पानी नाका जोड्ने सड़कको इको खण्ड झण्डै 1.5 महिनापछि अस्थायी रूपमा खुल्यो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश। उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू। नाडा अटो सो आजदेखि शुरू हुँदै अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी पाउन सकिने। गिनीको ल्यान्डफिल्डमा पहिरोले पुरिएर 30 जनाको ज्यान गयो। फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य चल्दै। र प्रिमियर लीगमा चेल्सीको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। पहिरोले अवरूद्ध कोदारी राजमार्ग 1.5 महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ। गएको असार 31 गतेदेखि यो खण्ड बन्द थियो। सड़क डिभिजन कार्यालय चरीकोट दोलखाले 10 दिन लगाएर नयाँ ट्र्याक निर्माण गरेको हो। डाकलाङमा सड़क भाँसिएपछि सड़क डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्र्याक निर्माण गरेको छ। भोटेकोशी गाउँपालिका 2 कोदारीको इको क्षेत्रमा गएको असार 31 गते पहिरोसँगै सड़क भाँसिएको थियो। सड़क डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि हिजो सोमबारदेखि यो सड़कमा गाड़ी गुड्न थालेका हुन्। सड़क खुलाउन र ठूला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोकको 12 बिसेबाट लिपिङ बस पार्कसम्म गाड़ी आवत जावत गर्ने अवस्था बनेको छ। सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सड़कलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ। लिपिङमा काम सकिए लगत्तै चीनसँगको सीमा क्षेत्रमा यातायात पूर्ण रूपमा चल्ने उहाँको भनाई छ। लिपिङमा पहिरोले सड़क मुनिको जमीन बगाएको र भोटेकोशी नदीको निरन्तर कटानका कारण पुनर्निर्माण कार्य जटिल बनेको छ। नयाँ ट्र्याक मार्फत सड़क सञ्चालनमा आएसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो, अन्तर्राष्ट्रिय राजमार्ग झण्डै 1.5 महिना बन्द हुँदा आफूहरूले ठूलो नोक्सानी बेहोर्नु परेको उहाँको गुनासो छ। लिपिङ पारी झण्डै 85 कन्टेनर अझै अलपत्र छन्। पानी पर्न कम भएपछि बाँकी अवरोध पनि हट्ने र मुख्य चाड़पर्व दशैं तिहारका लागि सामान आयात गर्न सहज हुने व्यवसायको विश्वास छ। इकोमा सड़क खुले पनि लिपिङको समस्या समाधान नभएसम्म नाका सहज रूपमा सञ्चालन हुन नसक्ने भोटेकोशी गाउँपालिका 2 वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै मधेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको केही अनि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेश प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशी, बागमती र गण्डकी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारको नाममा परमादेश जारी गरेको छ। 2081 साल पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश 2 नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान मर्कामा परेको ठहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। त्यस्तै अबदेखि दूधको मूल्य नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्न तथा नीतिगत कानूनी एवं व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भएमा पनि गर्न सरकारलाई सर्वोच्चले आदेश दिएको छ। अधिवक्ताहरू पुण्य प्रसाद खतिवड़ा र दीपक विक्रम मिश्रले दूधको बाँकी रकम भुक्तानीको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कको आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। उहाँका अनुसार विगतको तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ। अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ। उखुको न्यूनतम खरिद मूल्य र सरकारले किसानलाई दिने अनुदान रकम मन्त्री परिषदले निर्धारण गर्ने महानिर्देशक सञ्जेलले बताउनुभयो। सरकारले किसानलाई धान, उखु, गहुँ लगायतका कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न र बजार मूल्य घट्दा किसानलाई हुने नोक्सानी कम गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ। गएको वर्ष उखुको खरिद मूल्य प्रति क्विन्टल 620 र सरकारले दिने अनुदान प्रति क्विन्टल 70 रूपियाँ निर्धारण भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
4: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाडौँको भिरकुटी मण्डपमा आजदेखि नाडा अटो शो 2026 शुरू हुँदैछ। 18 संस्करणको नाडा अटो शोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ। नाडाले आफ्नो 50 वार्षिकोत्सवको अवसरमा यसपटक नेपालकै अहिलेसम्मकै ठूलो मोबिलिटी प्रदर्शनी हुने जानकारी समेत दिएको छ। 2032 सालमा स्थापना भएको नाडाले 50 वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने आयोजकले जनाएको छ। मेलामा 23 चार पाङ्रे यात्रुवाहक ब्राण्ड, 17 साना तथा मझौला व्यावसायिक ब्राण्ड र 13 दुई पाङ्रे ब्राण्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी झण्डै 70 कम्पनीका साथै 10 बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू सहभागी हुने नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनुभयो। यसअघि गएको साउन अन्तिम हप्ता काठमाडौँको भिरकुटी मण्डपमै नाइमा मोबिलिटी एक्सपो चलेको थियो। बागमती प्रदेश सभाको बैठक आज दिउँसो 4 बजेसम्मका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी छलफलका लागि हिजो दिउँसो 1 बजेका लागि आह्वान गरिएको बैठक सूचना टाँस गरेर आज दिउँसो 4 बजेसम्मका लागि स्थगन गरिएको हो। प्रदेश सभाका सचिव रामकुमार पौडेलले सूचना मार्फत विशेष कारणवश हिजो बेलुका 8 बजेका लागि निर्धारित बैठक बस्न नसक्ने जानकारी गराउनु भएको थियो। प्रदेश सभा नियमावली 2074 नियम 6 उपनियम 3 बमोजिम सभामुखले बैठक आज मंगलबार दिउँसो 4 बजे बस्ने गरी तय गर्नुभयो। मुख्यमन्त्री थापालाई विश्वासको मत दिन विशेष गरी राप्रपा भित्रको खिचलोले अप्ठ्यारो पारिरहेको छ। उच्च अदालत पाटन हेटौडा इजलासले थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ। राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापा सहित सरकारमा रहेका 3 मन्त्री गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई कार्यवाही गर्दै पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र समेत दर्ता भएको छ। यो अवस्थामा मुख्यमन्त्री थापालाई सरकार टिकाउन आवश्यक बहुमतका लागि ती सांसदहरूले मत दिने विषयमा राजनैतिक तथा नैतिक संकट छ। एमाले, राप्रपा र नेकपाका गरी 63 सांसदको समर्थन दावी गरेका मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन हम्मी परेको छ। अब विदेशको खबर। अफ्रिकी देश गिनीको राजधानी कोरनाकीमा रहेको सबैभन्दा ठूलो ल्याण्डफिलमा पहिरो जाँदा 30 ज्यान गएको छ। त्यहाँका सरकारी अधिकारीका अनुसार ठूलो वर्षासँगै ल्याण्डफिलमा थुप्रिएको फोहोरको थुप्रो भत्किँदा नजिकैका झोपड़ीहरू पुरिएका थिए। यसले 30 ज्यान गएको छ भने 6 घाइते भएको समाचार संस्था एपीले जनाएको छ। धेरै घरमा क्षति पुगेको छ। ठूलो वर्षापछि फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। ल्याण्डफिल आसपास बसोबास गर्ने स्थानीय बासिन्दालाई यसअघि नै सुरक्षित ठाउँमा सर्न खबर गरिएको थियो, तर पहिरो जाँदा धेरै मानिस त्यहीँ रहेकोले मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन्। ल्याण्डफिलमा शहरबाट निस्कने फोहोर थुप्रेर ठूलो डिस्को बनेको थियो। गिनी फलाम, सुन र हीरा जस्ता खनिज स्रोतमा धनी भए पनि विश्व बैंकका अनुसार त्यहाँको 43.7% जनसंख्या गरीबीको रेखा मुनि रहेको छ। अब खेल खबर। 5 थरको फालिलुङ गाउँपालिका 8 आकाशेमा भदौरे मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जिल्ला प्रहरीकारले 5 थरले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा बर्दर सेयर सैलुन क्लबलाई 4-1 गोलले हराउँदै प्रहरीले उपाधि जितेको हो। उपाधि विजेता 5 थर प्रहरीले नगद 1,05,000 रूपियाँ तथा उपविजेता बर्दर सेयर सैलुनले 55,000 सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका। बैंकका अनुसार त्यहाँको 43.7% जनसंख्या गरीबीको रेखा मुनि रहेको छ। अब खेल खबर। 5 थरको फालिलुङ गाउँपालिका 8

फुलमलाई 3-2 ले हराएको हो। चेल्सीका लागि मोर्गान रोजर्स, कोल पाल्मर र जाओ पेड्रोले एक एक गोल गरे। पेड्रोले खेलको 31 सेकेण्डमा गोल गरेका हुन्। मोर्गन एस्टन भिल्लाबाट हालै चेल्सीमा भित्रिएका खेलाड़ी हुन्। फुलमका लागि जोस किङ र गोन्जालो गार्सियाले एक एक गोल फर्काए। जितसँगै चेल्सीले 3 अंक जोडेको छ। सार्वजनिक मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तातो पानी नाका जोड्ने सड़कको इको खण्ड झण्डै 1.5 महिनापछि अस्थायी रूपमा खुल्यो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश। उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू। नाडा अटो सो आजदेखि शुरू हुँदै अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी पाउन सकिने। गिनीको ल्यान्डफिलमा पहिरोले पुरिएर 30 जनाको ज्यान गयो। फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य चल्दै। र प्रिमियर लीगमा चेल्सीको विजयी शुरूआत।

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधेरारी चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
4: हो र, मैले नि राम्रो लागेर गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोली स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोली स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469-18921 र 98462-39399.
5: अरे, फेरि नेट स्लो भयो. यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो.
6: ए भाइ, अझै कति सास्ती पाउँछौ त्यो ढिलो नेट चलाएर. त्यसलाई च्याट्टै छाडिहाल न. अब
5: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
6: अरे, 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त. नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट.
5: ए हो र, तर ओल्लिङ्कमा के पाइन्छ नि?
6: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा. त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल.
5: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट.
6: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015-23050 र सहयोगका लागि मोबाइल 98028-35700.

0: 15 र 98 0 15 23 0 51
1: छिटो भनेको वर्ल्ड लिंक।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
2: मोबाइल नम्बर 9855054313 र 9841348 32।
3: मूल्य होइन, स्वास्थ्य रोजौ।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
5: र मिर्दी करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33 31, मोबाइल 9855054313।
3: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: स्वाभाविकमा हुनुहुन्छ।
1: हाम्रो हामी वहाँनिर एकदमै मिल्ने साथी। अब ससुराली पनि जिल्लामा म विदेश जाँदा भएको छ, म एकदमै
2: त्यो कुरा गर्व लाग्यो।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टिप्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टिप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682223।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 9856029440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसआर, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आर्ट जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145502, मोबाइल 9856405502 र 9864151।
6: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त?
6: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव बंगालका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9856085667।

0: जी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856333246
0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
7: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
8: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921447029
9: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
10: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
9: हो र दिदी अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त
10: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
9: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
11: Thank you.
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
9: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
10: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
9: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
10: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
9: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
10: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
9: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ्छ मेर्दी स्याङ्चा।
10: फोन 03744600।

0: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308।
2: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 0364-41-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटल को खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: सुनिए सुना
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जेतु सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 MHz।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98-06-41-870 र 98-65-94-497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन। बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98-55-55-271, 98-68-32-809 र 98-55-50-271।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
8: सम्पर्क मोबाइल 97-484-34-484।
9: चिउरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल भर्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364-41-051, मोबाइल 98-560-52-49। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
2: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
1: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
2: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू,
2: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
2: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
2: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 0364-41-624।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 98561068 र 98637071।

0: गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
1: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
0: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
1: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
0: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
0: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
0: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
0: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 13 गते शनिबारका दिन
0: पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खाना मन नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन मुटुको इको पनि गरिन्छ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो, प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0364141163, मोबाइल 9841698870।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
3: सरा किन बोलाको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मेची बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806061052।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी पन्धेरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415502 मोबाइल 9850404502 र 9840501
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
4: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
3: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
4: मुटुको जाँच ईसीजी सेवा
3: भाँचिएको हड्डी प्लास्टर सेवा
4: डिजिटल एक्सरे सेवा
3: चिरफार गर्ने
4: थाइराइड जाँच
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
4: सर्वसुलभ फार्मेसी सेवा
3: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
4: फोन नम्बर 0364-41087 मोबाइल 9849701-7044
5: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ
6: एकदम सही कुरा आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
5: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग
6: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्
5: आजै सम्पर्क गर्नुहोस्
6: सम्पर्क सफल फर्निचर उद्योग पेरकोट 6 सुन्दर बजार वालिङ 1 रामबाच्छा सोरुम पेरकोट 1 बयरघारी मेन रोड वालिङ 8 मोड वालिङ नगरपालिका जाने बाटो
5: सम्पर्क मोबाइल 9850303988

0: नमस्कार हल्दर साहब क्यानन तपाईं त पाइल्सको अपरेशन गर्न अस्पताल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईं त छिट्टै आउनुभयो अपरेशन नगरी आउनुभयो क्या हो
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
0: अच्छा क्यानन मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भई साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
1: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
5: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
4: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ
5: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा ब्याङ्कको ओह्रालोमा
4: मोबाइल 9815564696
6: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
7: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
6: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
7: हजुर वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
8: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
7: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 063-412-133 प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना यही भाद्र 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ
9: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डेफोर चिउचिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
10: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 9857279171 र 9841600866
7: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9815769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त साँच्चै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्लिङ्कमा के के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98565954963, 98565154 र 98028447723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469918921 र 98469939।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
4: र मिर्दे करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63644331। मोबाइल 98565531।
0: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
1: यही भाद्र 13 गते शनिबारका दिन
0: पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डेफोर सिउ सिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 98565256।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: Cast Bank Limited. Access to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682223।
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
5: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
5: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
4: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
5: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856029440।
6: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत
5: सब 29440।
6: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार

0: मुखको धेरै पुरानो समस्या र मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
1: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846216629 र 9861168251।
2: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
3: हैन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइ रहनु भएको त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
3: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
3: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9856085667।

0: तपाई एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
2: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 र 582780

0: सुन्नु न
1: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जान न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
1: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9856031966
2: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9556501119 र 9556332446
4: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 13 गते शनिबारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भोक नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक दाग दुबी सेतु दुबी डन्डीफोर चिउचिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान छाय क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो फोन 063441044 मोबाइल 9846601173 स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार

0: नवीर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको पेन्सिल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 9847621380
0: कस्तो सास गनाएको तिम्रो त
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
3: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821447029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
4: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
4: मोबाइल नम्बर 9847686005

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0364-40-600।
3: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
6: मोबाइल 9815564696।

0: झल्काएर भाइलो।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएको तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा खै पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 063-441-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
3: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
6: रेडियो आदिखोला 105.4

0: Yes, ma'am. अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्षा
1: यस समयको साथमा जेतु सुनचादी पसल पोसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन 615 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4
3: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको आजको बैठक स्थगित, भोलि दिउँसो बस्ने एमाले गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने, नाडा अटो सो आजदेखि शुरू, 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने, पोखरा बस पार्कका 325 परिवार भूमिहीन बस्ती स्थानान्तरण अर्को हप्तादेखि शुरू गरिने, इरानमाथि अमेरिकाको थप कड़ा प्रतिबन्ध, आमदानीको स्रोत रोक्ने र आक्रमणका सञ्जाल कमजोर पार्ने उद्देश्य, र न्यूजील्याण्डका अलराउण्डर निसम एमपीएल टोली जनकपुरमै फर्किए। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने गरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभा नियमावली 2083 को नियम 6 को उपनियम 3 बमोजिम सभामुख डुल प्रसाद अर्यालले बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले निकाल्नु भएको सूचनामा उल्लेख छ। सभामुख अर्यालले हिजो बेलुका शिक्षण अस्पताल पुगेर स्वास्थ्य जाँच गराउनु भएको थियो। एमाले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। एमाले गण्डकी संसदीय दलको बोर्ड बैठकले आफ्ना 4 मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको दलका उपनेता लीलबहादुर थापा मगरले जानकारी दिनुभयो। एमाले र नेकपा बीच अन्य प्रदेशमा सत्ता सहकार्य शुरू भइसकेको सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढ़ाउने थापाले बताउनुभयो। कांग्रेस नेतृत्वको वर्तमान सरकारमा एमालेबाट गोविन्द बहादुर नेपाली, भौतिक पूर्वाधार विकास, भीम कार्की भूमि व्यवस्था, कृषि तथा सहकारी, यशोदा रिमाल उद्योग तथा पर्यटन र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री हुनुहुन्छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो सो 2026 आजदेखि शुरू भएको छ। काठमाण्डुको भिरकुटी मण्डपमा उपराष्ट्रपति रामसाय प्रसाद यादवले अटो सोको उद्घाटन गर्नुभयो। 18 संस्करणको नाडा अटो सोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ। 2032 सालमा स्थापना भएको नाडाले 50 वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने आयोजकले जनाएको छ। मेलामा 23 चार पाङ्रे यात्रुवाहक ब्राण्ड, 17 साना तथा मझौला व्यावसायिक ब्राण्ड र 13 दुई पाङ्रे ब्राण्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी झण्डै 70 कम्पनीका साथै 10 बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू पनि सहभागी छन्। आजदेखि शुरू भएको नाडा अटो सो यही 14 गतेसम्म चल्नेछ। यसअघि गएको साउन अन्तिम हप्ता काठमाण्डुको भिरकुटी मण्डपमै नाइमा मोबिलिटी एक्सपो भएको थियो। पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नको लागि निवेदन दिन सूचना गरेको थियो। त्यसपछि दावी विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीका 116 निवेदन प्राप्त भएका थिए। ओडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन्तिम विवरण अनुसार 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी कुल 325 परिवार भूमिहीन कायम कायम भएका छन्। यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्। ओडा तहको सजीकरण समितिले दावी विरोध र छानबिनपछिको अन्तिम विवरण ओडा समिति समक्ष सिफारिश गरेको छ। ओडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियम अनुसार ग्रहण गर्दै आवश्यक सिफारिश सहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ। मेयर आचार्यले बस पार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढ़ाइने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव सामान्य घट्यो, जापानमा घर पालुवा जनावरलाई गर्मीबाट जोगाउन कुलिङ ज्याकेट लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
3: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले प्रतिनिधि सभाको आजको बैठक स्थगित, भोलि दिउँसो बस्ने एमाले गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने, भिरकुटी मण्डपमा आजदेखि नाडा अटो सो शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव सामान्य घटेको छ। हिजोको तुलनामा आज सुनको भाव तोलामा 500 रूपियाँले घटेको हो। सुन आज तोलाको 322,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यससँगै हिजो सुनको भाव तोलाको 322,700 रूपियाँ रहेको थियो। हिजो सुनको भाव तोलामा 3,200 रूपियाँले बढ़ेको थियो। त्यस्तै आज चाँदीको भाव घटेको छ। आज चाँदी तोलामा 65 रूपियाँले घटेर तोलाको 4,900 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यससँगै हिजो चाँदीको भाव तोलाको 4,965 रूपियाँ रहेको थियो। अब विदेशको खबर। अमेरिकाले इरानमाथि थप कड़ा प्रतिबन्ध लगाएको छ। इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण्डै 60 संस्था, व्यक्ति र पानी जहाजमाथि अमेरिकाले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी आमदानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्न सहयोग गर्ने सञ्जाल कमजोर पार्नु हो। अपरेशन इकोनोमिक आउटकास्ट अन्तर्गत लगाइएको प्रतिवेदनले अमेरिकाको पेट्रोलियम आमदानी र परम्परागत हतियारको प्रसारसँग सम्बन्धित गतिविधिलाई लक्षित गरेको मन्त्रालयले जनाएको छ। अमेरिकी कदमले इरानको तेल ढुवानी गर्ने, डार्क लिफ्ट तथा पेट्रोलियम, पेट्रोलियम उत्पादन र पेट्रोकेमिकलको बिक्री तथा ढुवानीमा संलग्न अन्तर्राष्ट्रिय मध्यस्थलाई समेत समेटेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले संघीय घोषणा गर्नुभएको अपरेशन इकोनोमिक आउटकास्टले विश्वभर इरानका वित्तीय सम्बन्ध तोड्ने र इरानी शासनका आर्थिक स्रोत बन्द गर्ने लक्ष्य राखेको छ। पछिल्लो प्रतिबन्धसँगै इरानको तेल निर्यात, सैन्य खरिद र अन्तर्राष्ट्रिय वित्तीय सञ्जालमाथि अमेरिकी दबाव थप बढ़ेको छ। जापानमा गर्मी अत्यधिक बढ़ेपछि घरपालुवा जनावर, कुकुर र बिरालो लगायतलाई जोगाउन पंखा जडित विशेष कुलिङ ज्याकेट प्रयोग गर्न थालिएको छ। राजधानी शहर टोकियोमा रहेको जापानी कपड़ा निर्माता कम्पनीले विकास गरेको कुलिङ ज्याकेटमा सानो ब्याट्रीबाट चल्ने पंखा जडान गरिएको छ। यो पंखाले ज्याकेटभित्र हावा प्रवाह गराएर जनावरको शरीरलाई चिसो राख्न सहयोग गर्ने कम्पनीले जनाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। पछिल्लो समय जापानमा गर्मी अत्याधिक बढ़ेपछि जनजीवन प्रभावित बन्न थालेको छ। साथै घरपालुवा जनावरलाई पनि तातो हावाको लहरबाट जोगाउन उपायको आवश्यकता र खोजी बढ़ेको हो। कुलिङ ज्याकेट कुकुर र बिरालो दुवैका लागि प्रयोग गर्न मिल्ने गरी बनाइएको छ। अब खेल खबर न्यूजील्याण्डका अलराउण्डर जिमी निसम नेपाल प्रिमियर लीग एनपीएल टोली जनकपुर बोल्ड्समै फर्किएका छन्। 35 वर्षीय निसमलाई आउँदो सिजनका लागि अनुबन्ध गरिएको जनकपुर बोल्ड्सले आज सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। निसमले दुई वर्ष अघि एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसबेला निसमले एनपीएलमा बेस्ट स्ट्राइकर रेटको अवार्ड पनि प्राप्त गरेका थिए, तर अघिल्लो वर्ष भएको दोस्रो संस्करणमा उनले पोखरा एभेन्जर्सबाट खेलेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको आजको बैठक स्थगित, भोलि दिउँसो बस्ने। एमाले गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने। नाडा अटो सो आजदेखि शुरू, 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने। पोखरा बस पार्कका 325 परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्तादेखि शुरू गरिने। इरानमाथि अमेरिकाको थप कड़ा प्रतिबन्ध, आमदानीको स्रोत रोक्ने र आक्रमणका सञ्जाल कमजोर पार्ने उद्देश्य। र न्यूजील्याण्डका अलराउण्डर निसम एनपीएल टोली जनकपुरमै फर्किए। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

नमस्ते, म हो तपाईहरुका आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्नुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदिखोलाको स्पन्दन, सामुदायिक रेडियो आदिखोला 105.4।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र

0: पैशुपत मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट तीन घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963 9856054 र 9808447723।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847621380।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
4: मोबाइल नम्बर 9856054313 र 9841443 32।
2: मूल्य होइन स्वास्थ्य रोजौं।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 55 55 331।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 63 40 341 624।

0: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842252767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
1: यही भाद्र 13 गते शनिबारका दिन
0: पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक कोठी दाग दुबी सेतु दुबी डन्डेफोर सिउ सिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 98565266। स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
3: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा,
2: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
3: मुटुको जाँच ईसीजी सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
3: डिजिटल एक्सरे सेवा,
2: चिरफार गर्ने
3: थाइरा जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
3: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
3: फोन नम्बर 0364140087, मोबाइल 9849701740।
4: कस्तो सास गनाएको तिम्रो त,
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
7: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
8: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
9: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज, देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
10: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र?
9: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
10: वालिङ एक रामबाछामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
9: आजै सम्पर्क गर्नुहोस्।
10: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट छ सुन्दर बजार, वालिङ एकराम बच्चा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ 8 मोड़, वालिङ नगरपालिका जाने बाटो।
9: सम्पर्क मोबाइल 9850309988।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिम हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
5: यही भाद्र 13 गते शनिबारका दिन
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाली रोग वा बाफी रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भुख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो, फोन 063-4141-044, मोबाइल 98-60-81-173।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
6: तपाईँ घरमा वा कार्यालय इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
6: पुनश हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
7: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
6: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
7: फोन 063-4141-258।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638590025, मोबाइल 9860478822।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
4: सम्पर्क फोन नम्बर 0638590018, मोबाइल 9840516535 र 9813769611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
5: रेडियो आदिखोला 105.4।

0: मिनट ना। अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ। साथमा सांगीतिक अभिवादन टक्र्याउँछौ। कार्यक्रमका मुस्तिका भाटाको एसन्दर चौतारीबाट अनि निभाकालीन समयबाट कार्यक्रमका मुस्तिका भाटाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूको पर्खाईको घडी मेटाउनका लागि सधैँ अवसरहरूमा जस्तै आज पनि घडीले दिउँसोको एक बजाउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसक्यो कार्यक्रम गाम्बिस्तीका भाका यहाँहरूले स्याङ्जो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गाम्बिस्तीका भाका लिएर हामी उपस्थित हुने गर्दछौ। साताको छ दिन अर्थात शनिबार बाहेक नै दिन महिनावार फिर्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बिस्तीका भाकाको सुन्दर बसाई मंगलबारीय व्यवसायमा छौ। आजको व्यवसायमा हामी तपाईँहरूसँग कुराकानी गर्दै अगाडि बढ्नेछौं।

0: तपाईहरू कार्यव्यस्ततामा फुर्सदको समयमा जहाँ जे जस्तो अवस्थामा रहेर पनि हामीलाई करिब करिब दुई बजेसम्म एक घण्टाको समय अवधि भर्सनर साथ दिनुहुनेछ। यो विश्वास राख्दै हामी तपाईँहरूसँग कुराकानी गर्नेछौ। हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ 0364142085 यति बेला हाम्रो टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छौ। कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ त? हेलो हजुर, नमस्कार।
1: नमस्ते, नमस्कार आरतीजी, यता त राई नै छैन।
0: नमस्कार, नमस्कार, आराम हुनुहुन्छ? कार
1: आराम
0: लाइन छैन, कहिलेदेखि लाइन भएन?
1: अहिले भर्खर गएको,
0: अहिले एक बजेतिर लाइन गयो।
1: हजुर, अहिले भर्खर गएको, उता नि गसै गएन भनेर हानेको छ, उता त घराइन्छ।
0: हाम्रोतिर हजुर ठिकै छौँ हामी, तपाईँहरूको आशीर्वादले मायाले अहिलेको यो बसाइसम्म चाहिँ ठिकै छौँ, सकुशल छौँ।
1: हजुर हजुर।
0: अनि लाइन छैन भनेपछि दिउँसोमा अन्धकार हुने कुरा त भएन फेरि है?
1: लाइनमा एक अचेल किन्न पनि झ्याप्पा जान्छ, झ्याप्पा आउँछ के,
0: अलिकति लोड ठिक्न नसकेर पनि हुन सक्छ।
1: हजुर हजुर।
0: दिउँसोमा अन्धकार नहुने भएपछि अनि के गर्दै हुनुहुन्छ त फेरि यो उज्यालोमा?
1: अहिले त बसिरहेको, आज मङ्गलबारको दिन हो भनेर बसिरहेको, हजुरहरूको प्रतीक्षामा, हजुरको प्रतीक्षामा झन् अब गाउने बेला झन् लाइन गएको थियो
0: भने
1: अन्त त आएन होला। अहिले त सुन्नुहुन्छ, मैले रेडियोमा सुन्न पाइनँ,
0: रेडियोमा हजुरले रोज्नु भएको गीत चाहिँ अनि हामी बोलेको कुरा चाहिँ सुन्न पाउनु भएन, त्यति हो। हामी यसरी कुराकानी गरेको चाहिँ तपाईँले
1: आउन सक्छ,
0: त्यति बेलासम्म सक्छ आउन।
1: हजुर हजुर।
0: तर यतातिर चाहिँ लाइन गएको छैन, सायद यता यताको ठाउँतिर चाहिँ गएको छैन जस्तो लागेछ मलाई चाहिँ।
1: हजुर हजुर।
0: अरू सब ठिक छ? धोखुलातिरको खबर घाम लागिरहेछ होला पक्कै?
1: घाम लागे होइन, रुममा भयो पानी आउँछ आउँछ जस्तो जस्तो भएको छ, अलि घाम लाग्छ त्यस्तो त्यस्तै छ मौसम।
0: भनेपछि आजको मौसम चाहिँ अलिकति मिल्ला जस्तो भइरहेछ, यता पनि धुम्मा भइरहेछ।
1: हजुर,
0: घाम चाहिँ घरिघरि लागिरहेको थियो अनि अहिले चाहिँ एकदमै धुम्मा भइरहेछ, सायद पानी आउँछ कि आज?
1: आज त मुसलधारे पानी आउने भने आएको भन्नालाई गन्दगी प्रदेशमा कता आउँछ आउन क्याट्छ।
0: गण्डकी प्रदेशमा आयो भने धोखुलामा पक्कै आउँछ, यतातिर अब अलि भन्न सकिन्न।
1: यता त पक्कै आऊ
0: हजुर। हजुर हुन्छ मित्रजी, तपाईँको आवाज सुनौ त।
1: ए बोरु माया नाला हुन्थ्यो सम्झी सम्झी मन किन हो रुन्थ्यो लौरी तिटेको कल्पाइन हो दाइ मैले को
0: हेलो
1: हजुर आरतीजी, यति नै
0: थाहा पाइन दाई मैले जुनी बितेको है।
1: आँखे पत्ता बाहेक बित्यो जुनी
0: जुनी सबैको बिस्तारै बिस्तारै बित्छ जन्मिन्छ मान्छे बढ्छ सबै अवस्था पार गरेर फेरि सकिन्छ यही नै जिन्दगी हो जुनी बितेको तपाईँले पनि छपाउनु भएको छैन भन्दै थिए मित्र केसीजीको सायद ब्यालेन्स पनि सकिएको हुनुपर्छ अथवा मोबाइलमा समस्या भयो कुराकानी गर्दा गर्दै छुट्यौं उहाँले भाका कुन रोज्नुहुन्थ्यो सोध्ने मौका पनि मिलेन सायदै भाका रोज्नुहुन्छ कि जस्तो पनि लागिरहेको छ यद्यपि हामीलाई फेरि फोन गरेर भाका भने रोज्न सक्नुहुन्छ मित्रजीले भन्दै रेवाहरू पनि कार्यक्रममा सहभागिताको लागि हामीलाई 0363 41 2 86 फोन सम्पर्क गर्न सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँहरूको लागि खुला राखेका छौँ यति बेला कोही हुनुहुन्छ उहाँलाई स्वागत गर्छौ हेलो हजुर नमस्कार हेलो
1: हजुर नमस्ते म्याम दर्शन गुड आफ्टरनुन
0: दर्शन नमस्कार आराम हुनुहुन्छ
1: हजुर आरामै छु म्याम ए फोन कति कति भएको त्यही भएर
0: फोन चाहिँ काटिराखेको छ है
1: हजुर
0: के छ ठिक ठाक हुनुहुन्छ आराम हुनुहुन्छ
1: हजुर एकदम कुशलै मङ्गल छ म्याम हजुर कुशलै मङ्गल हुनुहुन्छ
0: हजुर हामी कुशल मङ्गल सकुशल सबै छौँ है एकदमै फाइन छौँ अनि के छ बिरकोट छाङछाङतिरको खबर
1: यतातिर म बसेको ठाउँतिर म्याम एकपल्ट धुम्मा धुम्मा भइरहेको छ म्याम वारेन्टी त घाम लागेको छ त मैले देखाएँ कि
0: हाम्रो यता भेगतिर चाहिँ घाम लागेको छैन धुम्मा भइरहेको छ यता चाहिँ
1: हजुरको त माथि पर्छ नि त टावर त माथि हजुरको त रेजिस्ट्रेसन माथि छ
0: यतातिर चाहिँ अलिकति धुम्मा भइरहेको छ भनेपछि
1: मित्र आउँदै फोन सायद भएको कट भयो होइन
0: हो त्यस्तै लागि मलाई पनि तपाईँसँग लामो कुराकानी गर्न पाइएला जस्तो छ होइन भाका रोजिहाल्दैछ है यसपछि
1: हजुर गाना यसो हाम्रो यसो सुन्न पर्दाखेरि घुम्न आएको म स्याङ्जाको गाउँतिर मेरो माया बसेको ठाउँतिर भन्ने डेडिकेट गरिदिउँ न
0: घुम्न आएको स्याङ्जाको गाउँतिर है यो चाहिँ टुक्का होला जस्तो लाग्यो मलाई है
1: हजुर
0: टुक्का होला जस्तो लाग्यो मलाई यसको ठेगो चाहिँ के हो तपाईँलाई थाहा छ
1: ठेगो त्यही त म के अरे घुम्न आएको म स्याङ्जाको गाउँतिर के अरे मेरो माया बसेको ठाउँतिर भन्ने हो है तर त्यहाँदेखि ठेको त मलाई त्यस्तो थाहा भएन म त्यस्तो त तर पहिले गाउनु भएको मलाई यो पनि याद भएन मैले फ्यामिलीमा सुनेको होइन अनि अकल झुक्कालाई मात्रै सुनेको गीत हो हजुर
0: केमा सुनेको भन्नुभयो
1: होइन मैले त एकदम कसले गाउनु भएको मलाई पनि ठ्याक्कै याद गर्न सकिनँ क्या मैले
0: हुन्छ सम्भव रहेसम्म बजाउनेछु अर्को भाका पनि अलिकति अप्सनमा चाहिँ राखेर रोजिदिनुहोस् है यो भाका बेच्दैन भने अर्को कुन भाका बजाउने होला
1: हजुर अर्को भाका कुन बजाउने होला औँठीको सेको भन्ने एउटा एकदम पुरानो भयो पुरानो फेरि पनि सुन्न मन लाग्यो त्यही डेडिकेट गरिदिनु न
0: हुन्छ साथीहरूलाई सम्झनुहोस्
1: साथीहरूमा फर्स्ट अफ अल त हजुरको लागि र अनि ढोकलाको मित्र केसीज्यूको लागि र आँटी खोला उसँग सुन र बस्यो भने सम्पूर्णको लागि भन्दै छुट्नु चाहन्छ
0: हस् नमस्ते शिवालीजी हुनुहुन्थ्यो बिरकोट चार छाङछाङ दिदीदेखि हामी उहाँसँग कुराकानी गर्यौं उहाँले चाहिँ घुम्न आएको स्याङ्जाको गाउँतिर मेरी माया बसेको ठाउँतिर भन्ने भाका चाहिँ रोज्नु भएको छ सायद यो चाहिँ टुक्का हो जस्तो लाग्छ मलाई चाहिँ यद्यपि यो गीतको थिएको हामीले नाम भेट्न सफल भयो भने कति पनि बज्नेछ यो भाका यो विश्वास दिलाउन चाहन्छु यद्यपि उहाँले चाहिँ अर्को भाका पनि रोज्नु भएको त्यो नबजे चाहिँ यहाँ बजाइदिनुहोस् भन्नुभएको छ यति बेला कोही हुनुहुन्छ उहाँलाई स्वागत गर्छौ हेलो हेलो
2: नमस्ते हजुर
0: नमस्कार हजुर आराम हुनुहुन्छ
2: हजुर म ठिक छु अनि हजुरलाई कस्तो छ
0: हजुर हामी पनि ठिक ठाकै छौँ अनि के गर्दै हुनुहुन्छ के छ हुगलीतिरको खबर खबर
2: हजुर ठिकै छ भनौ न
0: सबै ठिक ठाक छ तपाईँ पनि ठिक आराम हुनुहुन्छ
2: हजुर ठिकै छु भनौ न
0: अनि कता हुनुहुन्छ
2: अहिले बाख्रा हेर्दै हजुरहरूलाई सुन्दै भन्नुपर्छ है
0: घर नजिकै बाख्रा हेर्नु भएको छ भनेपछि अनि के छ घाम लागिरहेछ कि पानी पर्ला जस्तो गरिरहेछ के छ
2: घरिघरि धुम्ने जस्तो भएछ घरिघरि हल्का फुल्का घाम लागिरहेछ भन न
0: घरिघरि चाहिँ घाम लागिरहेछ घरि पानी पर्छ कि जस्तो पनि गरिरहेछ होइन
2: हजुर हजुर हल्का हल्का घाम लागिरहेछ
0: अहिले चाहिँ घाम लागिरहेछ भनेपछि
2: हजुर
0: अनि नास्ता कति बेला गर्ने सौगाजी
2: आफ्नो
0: खाइन्छ कहिले खाइँदैन है पक्कै पनि भोक लागेमा खाजा बनाएर खानु होला है त हुन्छ फोन चाहिँ आज अलिकति डिस्टर्ब भएको छ भन्नुभएको छ साथीहरूले फोनमा त्यही भएर भाका रोजिहाल्नुहोस् है
2: हुन्छ छैन केही गुनासो एउटा आँखा बेचेर भन्नुभयो
0: हुन्छ साथीहरूलाई सम्झनुहोस्
2: फर्स्ट अफ अल त हजुरको लागि
0: धन्यवाद
2: अनि मित्र केसीको लागि अनि के भन्छ अरे सिरालेको लागि म भन्दा ज्ञान साथीहरूको लागि अनि म भन्दा पोच्याङ साथीहरूको लागि जति पनि साथीहरू सिर कार्यक्रम गाउँको भाका सुनेर बनाउनु भएको सम्पूर्णको लागि र अनि मलाई चौका चोर भनेर चिन्नुहुन्छ तिमी सम्पूर्णको लागि र अनि मसँग भाइ छ भाइले चाहिँ मलाई सम्झि सम्झि भन्दैछ अहिले फोन लागेको छ भने उसलाई पनि फोन लगाइदिन्छु
0: हस् हुन्छ भाइलाई यसै सम्झना भनेर सुनाइदिनु होला र धेरै धन्यवाद कार्यक्रममा सहभागिताको लागि अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आज सुटिन्छौ नमस्ते सुगात कुमारजी हुनुहुन्थ्यो वालिङ छौ दुगीदेखि उहाँसँग हामी कुराकानी गर्यौं हाम्रो लगभग नियमित श्रोता जस्तै पनि हुनुहुन्छ उहाँ पनि र नियमित कलरको रूपमा पनि उहाँ आउने गर्नुहुन्छ कहिले काहीँ कहिले कस्तो चाहिँ बीचमा सम्पर्क नभए पनि यद्यपि हामीलाई चाहिँ विशेष माया चाहिँ गर्नुहुन्छ धेरै धन्यवाद छ उहाँलाई र भाका पनि रोजेर विदाय भइसक्नु भएको छ यहाँहरू पनि हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला यति बेला हामी सुमधुर खालको भाका मित्र केसीजीले कुन भाका हुनुहुन्थ्यो त्यो हामी उहाँको रोजाएको भाका चाहिँ सुन्न पाएनौ यद्यपि उहाँले भाका गुनगुनाएको आधारमा चाहिँ हामी यो भाका चाहिँ छोडेका छौं उहाँको रोजाईलाई भन्दै उहाँले सम्झिन चाहने सम्पूर्णलाई पनि समर्पित गर्दै यो भाका जोड्छौं सही भाकासँगै हामी पुनः प्रस्तुत हुने नै छौं यहाँहरू भने हामीसँगै रहनुहोला।

0: किन मुख छोपेर हाँस्यो कि हो र सबिना दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुर लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्डलिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
2: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364416696।
4: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
5: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
4: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
5: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
4: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
5: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा IPTV र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
4: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
2: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
6: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
6: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
7: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
8: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
7: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
8: मोबाइल नम्बर 9847621380।
9: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
10: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
9: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
11: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
10: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
11: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला, सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856050119 र 9856033246।
12: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
13: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
12: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
13: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856030829।
14: रेडियो आदिखोला 105.4।
15: हजुर, कार्यक्रम क्रममा राखिएको यस छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भाकामा। आज हामी कार्यक्रम गाम्बसीका भाकाको सुन्दर व्यवसाय मंगलबार व्यवसायमा छौ। मंगलबार व्यवसायमा रहेर हामी दबहरसँग सुमधुर खालका दबहरको व्यवसायमा रहेका भाकाहरूलाई कार्यक्रममा जोड्दै दबहरसँगै सहयात्रा गर्ने झमर्कमा जुटेर रहेका छौ। यति बेलाको हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, उहाँलाई स्वागत गर्छौ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ त? हेलो हजुर, नमस्कार।
16: हेलो
15: हेलो
16: हजुर, हजुर नमस्ते।
15: नमस्कार हजुर, आराम हुनुहुन्छ?
16: एकदम ठीक ठाक हजुर।
15: अनि के गरिरहनुहुन्छ त आजको दिन?
16: के गर्नु छ र, केही गरिरहेको छैन हजुर, घरै आनन्दसँग
15: बसिराख्नु भएको छ है
16: हजुर।
15: अनि रेडियो सुन्दै हुनुहुन्छ?
16: हजुर, रेडियो त सुन्ने त सदाबहार हो।
15: सदाबहार सुनिराख्नुहुन्छ, बिचमा कता हराउनु भयो?
16: बिचमा म तिनवटा कार्यक्रममा चाहिँ भइन, होइन
15: तिन चारवटा त्यस्तै।
16: अनि होइन, यस्तो छ, अब भन्दा अलिक गाह्रो गाह्रो जस्तो लाग्छ आफैलाई, महिनाभरिमा 30 दिन, तर यो सामाजिक कामको लागि मलाई गाउँ ठाउँले दिएको जिम्मेवारी 30 भन्दा बढी छ कि,
15: मैले
16: कहीँ 3 पालो आउँछ त्यसो भएर।
15: त्यही भएर त्यति बेला यता गीत फेरि छोइएछ, अनि कति चौरको बजेको के भाषा भाषा। अनि अरू सब ठिक ठाक छ है?
16: हजुर हजुर, ठिक छ।
15: कुराकानी गर्न पाइयो, सामाजिक कार्य पनि गर्न पर्यो नि त?
16: गर्नुपर्छ, समाजमा बसेपछि समाजको लागि केही न केही गर्नुपर्छ।
15: हो हो हो, सामाजिक काम गर्नु पर्यो, हुन्छ, व्यस्त रहनुहोस्, त्योभन्दा ठुलो कुरा त केही छैन। फेरि हुन्छ त, बाटा रोजिहाल्नुहोस् है, एकदमै आज डिस्टर्ब चाहिँ भइरहेछ।
16: आज चाहिँ घर त मेरो स्याङ्जा राईले
15: डाली काटे, घाँस काटेर गाईलाई है
16: हजुर हजुर सबै आज सेन्टिमेन्टल मात्रै भयो गीतहरू, आज चाहिँ अलि रमाइलो ठट्याउलो पनि चाहियो भनेर
15: पक्कै पनि यस्तो बुझ्ने मान्छे हुन्छ। हुन्छ साथीहरूलाई सम्झेर
16: मित्र केसी लोकप्रसाद ढकाल शिव सौगात लगायत सम्पूर्णको लागि
15: हस् धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो। अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ। आज पनि छुट्टिन्छौँ है त, नमस्ते
16: नमस्ते।
15: रूपमाग ढकालजी हुनुहुन्थ्यो, वहाँसँग हामी कुराकानी गर्यौं र वहाँले सुमधुर खालको भाका पनि रोजेर विदाय भइसक्नु भएको छ। हामी यति बेला चाहिँ सुमधुर खालको भाका जोड्छौं औठी कुसैको सम्भव भएसम्म चाहिँ हामी घुम्न आएको साइन्जाको गाउँतिर भन्ने भाकालाई पनि स्थान दिनेछौ। भेट्यौं भने अन्तिमसम्म भए पनि शिवजी रेडियो सुन्दै हुनुहुन्छ भने हामीलाई अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला। यति बेला हामी औठी कुसैको भाका जोड्छौं, सोही भाकासँगै हामी पनि हवास हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भाकामा। हामी आज दोपहरको रोजाइमा रहेका भाकाहरूलाई चाहिँ कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गर्ने जमर्कमा जुटिरहेका छौँ। यो भाकालाई अलिकति हामी कमै स्थान दियौं किनकि हामीले त्यो भाकालाई चाहिँ बेच्न सफल भएका छौँ। घुम्न आएको साइताको गाउँतिर भन्ने भाका त्यसलाई चाहिँ हामी अन्तिमतिर स्थान दिनेछौँ। यति बेला हामी सौगात कुँवरजीको रोजाइमा रहेको भाकालाई कार्यक्रममा जोड्छौ। सही भाकासँगै हामी पनि उपस्थित हुने नै छौँ। यहाँ भने हामीसँगै रहनुहोला।

सुमधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ। कार्यक्रम गाम्बसीका भाकामा सौगातजीको रुचाइमा रहेको भाका देवहर समक्ष जोड्यौ र यसै क्रममा हामी अर्को भाका पस्किन्छौ। अत्यन्तै सुमधुर खालको भाका रुचाइमा पार्नु भएको छ। घर त मेरो स्याङ्जा रयाले कुरो आफै बुझ मायाले यो रमाइलो खालको भाका जोड्छौ। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौ। यहाँ भने हामीसँगै रहनुहोला।

यसमध्ये खालको भाका सँगसँगै अब भने हामी कार्यक्रमबाट सुधुएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँ माझ रहेर यिनै अनेक सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि सुधुएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथीहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि विशेष आभारका शब्द व्यक्त गर्दै जाँदाजाँदै यहाँ समक्ष अर्को सुमधुर खालको भाका छोड्दै आजकै सुन्दर बसाई मंगलबार व्यवसायबाट म पनि विदा हुन्छु। विदा हुनु पूर्व कार्यक्रममा सहभागिता जनाएर भाका रोज्नुहुने भाका गुनगुनाउनुहुने सम्पूर्ण साथीहरूमा एकमुष्टमा आभारका शब्द व्यक्त गर्दै पृष्ठभूमिमा बजिरहेको भाका दबाहरूको लागि छोड्दै आजकै बसाईबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खुला यहाँहरूको बाँकी पल शुभ रहोस् मंगल रहोस्। नमस्ते। जय गीत जय संगीत।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन 615 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
2: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
1: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
2: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
2: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469-18921 र 98-62-39-399।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र, किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98-560-54-963, 98-560-55-104 र 98-028-47-723।
3: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
6: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
3: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
6: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बङ्गुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
6: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 98-560-51-068 र 98-673-70-771।
7: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
8: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली खार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्दी करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-55-55-331।
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: ओई एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको सलन पुगेर आयौ?
10: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
9: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
10: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
9: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
10: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
9: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
10: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
11: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
12: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
10: सम्पर्क मोबाइल 98462-98145।
13: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
14: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
13: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
14: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
13: हाम्रा सेवा तथा सुविधाहरू,
14: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
13: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
14: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
13: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
14: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
13: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
10: सम्पर्क फोन नम्बर 63-44-641-624।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू

0: छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टिप्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
1: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचानी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुःखको खजना।
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व, हिमाल सुन चाँदी पसल।
4: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855-55-250।
5: सरा, किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तु दोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्ना सुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846-54-123 र 9806-61-52।
8: होइन, के भयो, किन बन्द भएको गाडी?
9: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
9: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त।
9: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
11: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460151।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861168251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइ रहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिमा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव बंगालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
5: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
5: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ईसीजी सेवा,
5: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
5: चिरफार गर्ने,
6: थाइराइड जाँच,
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
5: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364140087, मोबाइल 9864960174।
7: चा, कस्तो सास बनाएको तिम्रो त,
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
7: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
7: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9465648622 र 9241447029।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइछ यो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्जा।
3: फोन 0363-44-600।
4: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
5: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
4: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
5: वालिङ एक रामबाथामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
4: आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क सफल फर्निचर उद्योग, भेरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
4: सम्पर्क मोबाइल 98560-30988।
0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
0: मोबाइल 98135-56496।

0: घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोरमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, महिनाको चौथो शनिवार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ
10: भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
10: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
9: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
11: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
12: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडिहाल न अब।
11: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
12: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
11: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
12: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा IPTV र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
11: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
10: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015-23050 र सहयोगका लागि मोबाइल 98028-35715 र 98015-23051।

0: सुनिए सुनिए
1: हाम्रो गर्नेमा 3 बजेको छ।
2: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको देउबा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता पर्सी बिहीबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड़। करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढ़ाउँदै। र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर चेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउवा समूहले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ। निवेदनमाथि पर्सी भदौ 11 गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएसँगै कांग्रेसको आन्तरिक विवाद फेरि अदालतमा पुगेको छ। यही विषयलाई आधार बनाउँदै देउवा समूहले पुनरावलोकनको मुद्दा टुंगो नलाग्दासम्म 15 महाधिवेशनको प्रक्रिया अघि बढ़ाउन नहुने भनेको छ। भदौ 11 गते हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया र आगामी राजनैतिक अवस्थाबारे महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ़दो असुरक्षा, पालिकामाथि भइरहेका जघन्य अपराध, कूटनैतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढ़ी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी 12मा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्दै दोषीलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कार्यवाही गर्न माग गरेका छन्। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालतबाट मार्फत छिटो टुंग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग छ। सांसद सोमनाथ पोर्थेलले पीड़ित परिवारमाथि दवाब दिएर भिडियो छायांकन गरिएको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो 5 वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढ़ेको बताउँदै यसले समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो। सांसद जगत तिमिल सिन्हाले 31 वैदेशिक नियोग मध्ये 21 राजदूत विहीन अवस्थामा रहेको भन्दै सरकारको आलोचना गर्नुभयो। सांसदहरूले स्वास्थ्य, शिक्षा, विभिन्न किसिमका प्रकोप, बाढ़ी तथा डुबानको जोखिम लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आन्तरिक राजस्व विभागले थप सहज, सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा आउनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको छ। अन्तशुल्कजन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्र रुजु हुने गरेकामा अब करदाता स्वयंले रुजु गर्न सक्ने व्यवस्था मिलाइएको छ। आय विवरण अन्तर्गत साबिकमा अनुसूचित 10 करदातालाई विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरे अब यो विवरण स्वयं आउने व्यवस्था गरिएको छ। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउनेछन्। यसअघि विवरण भर्दा सामान्य अंकगत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो। विद्युतीय माध्यमबाट स्रोतमा कर कट्टी गर्ने प्रक्रियालाई पनि विभागले थप व्यवस्थित बनाएको जनाएको छ। अहिलेको कानून अनुसार प्रत्येक महिनाको 25 गते भित्र ईडीटीएस दाखिला गरिसक्नुपर्ने प्रावधान भए पनि धेरै निकायले आर्थिक वर्षको अन्त्यसम्म रकम होल्ड गर्ने र अन्तिम समयमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएरै जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चस्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेला आई ड्रपको प्रयोग गर्दै आउनु भएको छ। प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट सहितको पत्र प्राप्त भइसकेको संसद सचिवालयका प्रवक्ताले उज्यालोलाई जानकारी दिनुभयो। यसअघि सभामुख डोल प्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा लगाउन चाहने सांसद तथा पदाधिकारीले त्यसको स्वास्थ्य सम्बन्धी आधार प्रस्तुत गर्नुपर्ने बताउनु भएको थियो। भोलिको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: चाड़ पर्व में यूरो पेंट्स प्रस्तुत करद रंगीन घर बरसिंच उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाने लकी ड्रॉ कूपन अनि पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनु होस् सपना पनि।
1: सुन त मेरो कपड़ा प्याकिंग गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। व्यवसायहरूले अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्। आजदेखि काठमाडौँमा शुरू भएको नाडा अटोसोको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशी उत्पादन बढ़ाउँदै आयात प्रतिस्थापन र रोजगारी सृजनामा जोड़ दिन आग्रह गर्नुभएको छ। उद्योगदेखि रोजगारसम्म नारासहित भ्रिकुडी मण्डलमा आजदेखि अटो शो शुरू भएको छ, जसमा 53 गाड़ीका ब्राण्ड र 200 भन्दा बढ़ी स्टल रहेका छन्। मेला आउँदो 5 दिनसम्म चल्नेछ। अब विदेशको खबर। अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाएको छ। अमेरिकाले सन् 1979 सिरियालाई यो सूचीमा राखेको थियो। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ। सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान, उत्तर कोरिया, क्युबा गरी 3 देश मात्र बाँकी छन्। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल सारासँगको सम्बन्ध पनि बढ़ाएको छ। उहाँले अल कायदामा आबद्ध संगठनको नेतृत्व समेत गर्नुभएको छ। गएको वर्ष अमेरिकाले अहमद अल साराको नेतृत्वमा रहेको इस्लामवादी संगठनलाई आफ्नो आतंकवादी संगठनहरूको सूचीबाट हटाएको थियो। अब खेल खबर। नेपालले एसीसी प्रीमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमका आधारमा 9 विकेटले हराएको छ। मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। नेपालले यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर भेटायो। नेपालका आसिफ शेखले 161, अर्जुन कुमारले नट आउट 161 रन बनाए। आसिफ र अर्जुनले 220 रनको साझेदारी गरेका थिए। मलेसियाका असलम खान मलिकले विकेट लिएका छन्। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया 48 ओभर 2 बलमा 232 रन बनाउँदा अल आउट भयो। मलेसियाका मोहम्मद सेहादाता रमैलीले 61 रन बनाएका छन्। नेपालका कप्तान सन्दीप लामिछानेले 4, करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंह एरीले 1-1 विकेट लिए। नेपालले मलेसिया आउनु अघि भारतमा कर्नाटकसँग 2 अभ्यास खेल खेलेको थियो। नेपाल 2 खेलमा विजयी भएको थियो। एसएससी प्रिमियर कप आउँदो आइतबार भदौ 24 गतेदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको देउवा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता, पर्सी बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण, विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोर। करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढ़ाउँदै र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो।
4: रेडियो आदिखोला 105.4

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439399।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
5: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052271।
6: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, कपालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख शुद्ध हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
7: उक्त दिन मुटुको इको पनि गरिन्छ।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जानु पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770771।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856029440।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
5: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनसानी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
5: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
3: जितु सुनचाँदी पसल वालिङ आठ, भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको, पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अप्सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनि हिँड।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षाति जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्टन मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
4: ओई आम्जी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्द्र राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
2: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364-41-051, मोबाइल 9856-52-49।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
3: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
6: म्यूजिक नेपाल मूवी।

0: आहा कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुबै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364 41 4 69 र 0364 41 2 68।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन 315 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: सुख दुःखका तरेलीहरूसँग रम्दै
3: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
2: तपाईँको मनको डुकी आधी खोलाको स्पन्दन।
3: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
2: 105.4 मेगाहर्ज।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन के भयो र किन हल्लाखोर गरेको हो।
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98565954963 98565154 र 98028447723।
6: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन यो घर कहाँबाट ल्याउनु भएको।
7: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला।
7: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने।
6: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 0663-691-004।
9: सम्पर्क मोबाइल 97484-34484।
10: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ। यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
11: र मिर्दे करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 0663-44-331। मोबाइल 98565531।
12: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0363 441 6024।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
5: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162223।
6: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
7: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडिहाल न अब।
6: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
7: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
6: ए हो र, तर ओल्ड लिङ्कमा के के पाइन्छ नि?
7: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
6: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
7: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
0: ए अङ्कल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
8: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अङ्कल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
9: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9460216629 र 9461868251।

0: पलङ लो टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
1: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
0: बाबा फर्निचर, वालिङ दस भकुण्डे।
1: प्रोप्राइटर ओम शर्मा, मोबाइल 98560 31 966।
2: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइ रहनु भएको छ त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560 85 6667।
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
0: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
0: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
0: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
0: मुटुको जाँच, ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
0: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
0: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
0: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
0: फोन नम्बर 0364-41-087, मोबाइल 98469-0174-47।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको पाइन्ट लगाएर हिँडेका छौ त, यति राम्रोको पाइन्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट पाइन्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 98135-56-496।
0: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50-119 र 98560-33-246।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
4: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
5: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
4: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
5: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
4: आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
4: सम्पर्क मोबाइल 98560-30988।
6: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
7: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
6: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
7: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
6: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
7: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
6: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
7: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
5: ए नानी, त्यो पानी नपिउ त।
6: किन र काका?
5: त्यो पानी फोहोर छ।
6: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
7: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधीखोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरु सब व्यवस्था मिलियो, तर अब सुन का घर गहना को व्यवस्था गर्न पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै घर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो। मैले बैरगारी नयाँ बजार को बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोली स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोली स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोली स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोली स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462939399। लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पनि सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 98467 21380।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
5: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565551, 98468 32809 र 98565271।
1: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाकी रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू
5: पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखिरहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 0364-41044, मोबाइल 98460-81173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9841443848।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो।
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किन्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673770171।

0: छ्या कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
4: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साटफेर गर्न पनि सजिलो होस्
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
5: सुखको गहना दुखको खजना
6: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
5: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 9856-55-250
7: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
0: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइल मात्रै काम गर्छु
7: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
0: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
7: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
7: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने
7: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
7: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
7: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
0: फोन 063-44-46-600
8: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने ककालमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब
0: पड़ी लगने तीर्खा पड़ी लगने मुखसुक्खा होने शरीर हाथ खुट्टा झमझम करने लगायत का लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतु दुबी डन्डेफोर सिलसिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 98565266। स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: ए असरा, किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्दी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-5123 र 98-066-6152।
6: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 98-460-2129 र 98-461-2551।
9: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
10: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
9: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
11: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
12: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
11: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 98560-50119 र 98560-33246।

0: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रिबेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रिबेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोबेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847039686। पर्वत जाने गेट, सहारा एग्रोभेट। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
2: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ।
2: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौ।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौ।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
1: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।
3: रेडियो आदिखोला 105.4

0: नहीं नहीं अहिले हाम्रो गर्नेमा छ बजे छ
1: यस समयको साथमा जेतुल सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: रेडियो आदि खोला 105.4
2: रेडियो आदि खोला 105.4 साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, नियमन र औपचारिकीकरण गर्ने काम भइरहेको सरकारको भनाई, राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण।
2: 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता, पछि बिहिबारका लागि पेशी तोकियो।
3: वयस्क नागरिकहरूलाई जापानिज इन्सेफलाइटिसको खोप दिने सरकारको तयारी, प्रकोपका रूपमा फैलिएको 9 जिल्लामा भदौको अन्त्यमा खोप दिने,
4: पहिलेको लागि चाहिँ हामीले लामखुट्टेको टोकाईबाट बस्नको लागि के गर्ने भन्ने प्रचार प्रसारको कामहरू गरिरहेका छौँ। 7-10 दिनमा हामीले छिटो सकाउन सक्यौं भने तत्काल हामीले खोप सञ्चालन गर्नेतिर जान्छौं।
2: चीनमा रोबोकपलाई ट्राफिक ड्यूटीमा खटाइयो, ट्राफिक नियम उल्लंघनलाई 40% भन्दा धेरैले घटाएको कम्पनीको दावी,
3: र श्रीलंका स्पिनर प्रभात जयसूर्य आईसीसीको कार्यवाहीमा।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083/27 गतेसम्म, प्रवेश परीक्षा 2083/31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
6: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
6: फोन 056-494-333, 493-555।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाका सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेक कामदार अर्थात आउटसोर्सिङ क्षेत्रका क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङ अर्थात नियमित बाहेक क्षेत्रको व्यवस्थापन बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। बैठकमा नेकपा एमालेका सांसद क्षितिज थेबेले कुवेतमा नेपाली श्रमिक पठाउँदा न्यूनतम 150 केडी भन्दा कम पारिश्रमिक नहुने गरी सरकारी तहबाटै निर्णय गर्नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्र पार्टी सांसद रंजु नेउपानेले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो। राष्ट्र पार्टी अर्की सांसद सृजना श्रेष्ठले आउटसोर्सिङ मार्फत निजी क्षेत्रमा आउने अदक्ष जनशक्तिका कारण समस्या सृजना भइरहेको बताउनुभयो। बैठकमा सहभागी धेरै सांसदहरूले आउटसोर्सिङ अर्थात नियमित बाहेक कम्पनी वा दलालहरू मार्फत राखिने कामदारको व्यवस्थित नियमन तथा अनुगमनमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन्।
3: यसैबीच युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकार घरेलु श्रमलाई नियमन र औपचारिकीकरण गर्ने दिशामा अघि बढ़िरहेको बताउनु भएको छ। मन्त्री यादवले घरेलु श्रमलाई नियमन र औपचारिकीकरण गर्न नेपाल दक्षिण एशियामै पहिलो देश बन्ने दिशामा अघि बढ़िरहेको जिकिर गर्नुभयो। सरकारले हरेक घरमा पुगेर श्रमिकको अवस्था अनुगमन गर्न सक्ने संयन्त्र नहुँदा यस क्षेत्रलाई औपचारिक रूपमा प्रक्रियामा थप गृह कार्य आवश्यक रहेको उहाँको भनाई छ। यस्तै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आउटसोर्सिङ मार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानूनी दायित्वबाट पन्चिन नपिल्ने स्पष्ट पारेको छ।
2: राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ़दो असुरक्षा, बालिकामाथि भइरहेका जघन्य अपराध, कूटनीतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढ़ी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी बारामा 3 वर्षकी बालिकाको बलात्कारपछि भएको हत्याका घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्दै दोषीलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कार्यवाही गर्न माग गरे। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालत मार्फत छिटो टुंग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग थियो। सांसद सोमनाथ पोर्तेलले पीड़ित परिवारमाथि दबाव दिएर भिडियो छायांकन गरेको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। नागरिकको पीड़ालाई तमासा नबनाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो 5 वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढ़ेको बताउँदै यस्तै समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो।
3: नेपाली कांग्रेसको 15 महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद फेरि सर्वोच्च अदालतमा पुगेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आउँदो 15 महाधिवेशनका सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूरक निवेदनमाथि भदौ 11 गते अर्थात पर्सीका लागि पेशी तोकिएको छ। देउबा र खड्का पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले यसअघि सदर गरेको विषयलाई पुनरावलोकन गर्न माग गर्दै निवेदन दिएको थियो। सर्वोच्चले यो पुनरावलोकन निवेदनमा निशा दिएपछि अब विवाद फेरि सुनवाईको प्रक्रियामा प्रवेश गरेको छ। यही अवस्थालाई आधार बनाएर देउबा खड्का पक्षले आधिकारिकताको विवाद टुंगो नलागेसम्म नयाँ महाधिवेशनको प्रक्रिया अघि बढ़ाउँदा थप कानूनी जटिलता उत्पन्न हुने दावी गरेको छ। देउबा पक्षका नेताहरूले सर्वोच्चबाट पुनरावलोकनको अनुमति प्राप्त भइसकेपछि यसअघि भएको फैसला अन्तिम नरहेको तर्क गरेका छन्। त्यसैले अदालतबाट आधिकारिकताको विवाद टुंगो नलाग्दासम्म दीर्घकालीन महत्वका निर्णय तथा महाधिवेशन जस्तो महत्वपूर्ण राजनैतिक प्रक्रिया अघि बढ़ाउन नहुने उनीहरूको भनाई छ। यसअघि देउबा खड्का पक्षले सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने भन्दै विभिन्न कानूनी आधारसहित निवेदन दिएका थिए। उनीहरूले विशेष महाधिवेशन बोलाउने प्रक्रिया, प्रतिनिधिहरूको हस्ताक्षर, निर्वाचन आयोगको निर्णय तथा पार्टी विधानको व्याख्या सहितका विषयमा प्रश्न उठाएका छन्। देउबा खड्का पक्षले महाधिवेशन रोक्न अदालतको ढोका ढकढकाइरहँदा कांग्रेसको संस्थापन पक्ष भने निर्धारित समयमै 15 महाधिवेशन सम्पन्न गर्ने तयारीमा अघि बढ़ेको छ।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलप्रासी बर्दघाट सुस्ता पश्चिमका सर्वेक्षक बिन्दीश्वर शाह सुडीले पदीय मर्यादा विपरीत काम गरेर गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 देखि 2081 सालसम्मको अवधिमा 3,71,84,551 रूपियाँ गैर कानूनी रूपमा आमदानी गरेको र त्यसको स्रोत देखाउन नसकेको भन्दै आरोप पत्र दायर गरेको हो।
3: नेपालको अटोमोबाइल क्षेत्रलाई केवल गाड़ी आयात र राजस्वको संकलनको क्षेत्रका रूपमा मात्र नलिई उत्पादन रोजगारी र औद्योगिक विकासको महत्वपूर्ण आधारका रूपमा हेर्न व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन्। काठमाडौँको भ्रिकुटी मण्डलमा आजदेखि शुरू भएको 18 नाडा अडोसो 2026 उद्घाटन समारोहमा व्यवसायीहरूले अटोमोबाइल क्षेत्रप्रतिको सरकारी नीति र दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्। उनीहरूले स्वदेशमै उत्पादन तथा एसेम्बली बढ़ाउँदै आयात प्रतिस्थापन गर्ने र यसबाट ठूलो संख्यामा रोजगारी सृजना गर्न सकिने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। स्वदेशी उत्पादन बढ़ाउन सके गाड़ी र पाठ पूर्जाको आयात घटाउँदै विदेशी मुद्रा बाहिरिने क्रम कम गर्न सकिने उहाँको भनाई छ। अहिलेसम्म नेपालमा 63,000 भन्दा बढ़ी विद्युतीय गाड़ी नेपाल भित्रिसकेका छन्। झण्डै 2,000 चार्जिङ स्टेशनको सञ्जाल तयार छ तर विद्युतीय गाड़ीको बढ़दो संख्या र मागलाई ध्यानमा राख्दै चार्जिङ पूर्वाधार अझै विस्तार गर्नुपर्ने आवश्यकता व्यवसायहरूले औल्याएका छन्। प्रदर्शनीमा दुई पाङ्रे यात्रुवाहक तथा हल्का व्यवसायिक गाड़ीका गरी 53 ब्राण्ड सहभागी छन्। 200 भन्दा बढ़ी स्टल रहेको प्रदर्शनीमा अटो पार्ट्स, टायर, लुब्रिकेन्ट्स, ब्याट्री, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका उत्पादन तथा सेवा समेटिएका छन्। आजदेखि शुरू भएको प्रदर्शनी आउँदो भदौ 14 गतेसम्म सञ्चालन हुनेछ।
2: काठमाडौँको बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको तातापानी गाउँपालिका दुई घर भई काठमाडौँ महानगरपालिका 10 बानेश्वर बस्ती आएका 27 वर्षका राज कठायत रहेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार आज बानेश्वर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो नकाटी आकाशी पुलमा प्रयोग गर्न अनुरोध गर्दा कठायतले उनीमाथि हातपात गरेका थिए। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा वयस्क नागरिक पनि जापानिज इन्सेफ्लाइटिसको खोप वयस्क नागरिकलाई पनि जापानिज इन्सेफ्लाइटिसको खोप दिने तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ।
13: एनबीएल अटो लोन
14: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल
13: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
14: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
13: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
14: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
15: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, नियमन र औपचारिकरण गर्ने काम भइरहेको सरकारको भनाई, राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण, पन्ध्रौं महाधिवेशन रोक्न माग गर्दै कांग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता, बिहिबारका लागि पेशी तोकियो लगायतका खबर प्रस्तुत
3: गर्यौं। सरकारले जापानिज इन्सेफ्लाइटिसको खोप वयस्क नागरिकलाई पनि दिने तयारी थालेको छ। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिस अर्थात जेईको संक्रमण तीव्र रूपमा बढ़दै जानुका साथै ज्यान जानेको संख्या पनि बढ़न थालेपछि सरकारले वयस्कहरूलाई खोप दिने तयारी थालेको हो। अहिले नियमित खोप अभियान अन्तर्गत रहेको यो खोपको प्रभावकारिता बालबालिकामा राम्रो छ। अहिले संक्रमित हुनेहरूमा 90% भन्दा बढ़ी 40 वर्ष माथिका वयस्क तथा ज्येष्ठ नागरिक छन्। गएको पुस यता 25 जिल्लाका 80 जनामा संक्रमण पुष्टि भएको छ भने उनीहरूमध्ये 21 जनाको ज्यान गइसकेको छ। सबैभन्दा धेरै झापा, मोरङ लगायतका तराईका जिल्लाहरूमा विशेष गरी कोशी प्रदेश बाढ़ी प्रभावित भएका प्रदेशमा बढ़ी प्रभावित भएका छन्। वयस्कलाई दिन नयाँ खोप ल्याइएको हो कि अहिले प्रयोग भइरहेकै खोप हो भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर अभियान गौतमलाई सोध्नु भएको छ।
4: अहिले नेपालमा प्रयोग गरिरहेको जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप नीतिगत रूपमा हामीले बालबालिकालाई मात्र दिइरहेका छौँ, त्यही खोप वयस्कलाई पनि दिने मिल्ने खालको खोप हो।
16: कुन कुन जिल्लामा कुन उमेर समूहकालाई दिन लागि हो?
4: गत सालदेखिकै कुरा गरौं, गत साल हामीले यो जापानिज इन्सेफ्लाइटिसको पूर्व तयारीको रूपमा सबैभन्दा धेरै उच्च जापानिज इन्सेफ्लाइटिसको केस देखिएको नवलपुर जिल्लालाई हामीले प्राथमिकतामा राखेर खोप सञ्चालन गरेका थियौं। नवलपुरमा सञ्चालन गर्दाखेरि 35 वर्ष र माथि लाई यो राष्ट्रिय सल्लाहकार समितिले सिफारिस गरेको हुँदा त्यहाँ खोप सञ्चालन गरिएको थियो। त्यहाँ करिब करिब 1,14,000 हामीले खोप लगाएका थियौं। चितवनको माडी त्यसै गरी नै 35 वर्ष भन्दा माथिको सबैले लगायौं र बाँकी भएका खोपहरू भरतपुरका केही ओडाहरूमा लगाएका थियौं। जहाँ बढ़ी केस छ त्यसको अनुसारले प्राथमिकता गरेर प्राथमिकताको अनुसारले हामीले भ्याक्सिन दिँदै जाँदैछौँ। यसपालि हामीले 9 जिल्लालाई प्राथमिकतामा राखेका छौँ। 9 जिल्ला भनेको चाहिँ जहाँबाट केसहरू बढ़ी आइरहेको झापा, सुनसरी, मोरङ पूर्वमा र त्यसै गरी चितवनको बाँकी भूभागहरू र त्यसै गरी कपिलवस्तु, दाङ, रूपन्देही, कैलाली लगायतका 9 जिल्लाहरूमा हामीले यसपालि प्लान गरेका छौँ।
16: खोप लगाएको कति समयपछि मात्रै काम गर्छ? अहिले त 9 जिल्ला धेरै नै प्रभावित भएको जिल्लाका रूपमा छन् होइन?
4: पक्कै पनि तपाईँले राम्रो प्रश्न सोध्नुभयो। खोपले काम गर्नको लागि समय चाहिँ लिन्छ। लाइभ एटिन्युएटेड भन्ने खोप हो, खोपले कम्प्लिट काम गर्ने भनेको चाहिँ 28 दिन हो र त्योभन्दा अगाडि पनि उसले बिस्तारै बनाउन थाल्छ। काम गर्न चाहिँ 1 काम गर्छ। खोप लगाइसके पछाडि त्यो एन्टिबडी प्रोडक्सन भनेको रोगसँग लड्ने क्षमता बढाउन चाहिँ करिब करिब 2 अलिअलि उसले लड्न थाल्छ। त्यो मेच्योरिटी चाहिँ 1 हुन्छ। त्यही भएर 2 1 खोपले काम गर्छ भन्नुपर्छ।
16: कसले चाहिँ खोप लिन मिल्दैन?
4: खोप लिन नमिल्ने अवस्था भनेको जो गर्भवती हुनुहुन्छ उहाँहरूलाई खोप लाउनको लागि सिफारिस गर्दैन। गर्भको बच्चालाई असर गर्न सक्छ। उच्च ज्वरो अथवा बिरामी भइराख्नु भएको छ, अस्पतालमा हुनुहुन्छ, उहाँहरूलाई अहिले खोप लाउनको लागि सिफारिस हामीले गरेका छैनौँ। रोगसँग लड्ने क्षमता कमजोरी छ उहाँहरूलाई, जो क्यान्सरको उपचार गरेर राख्नु भएको छ लामो समयदेखि, इम्युनो कम्प्रोमाइज भनेको रोगसँग लड्ने क्षमता कमी हुने केही औषधिहरू खाइराख्नु भएको छ उहाँहरूलाई यो खोप नलगाउनको लागि सिफारिस भएको छ। खोपमा भएको कुराले एलर्जी गराइरहेको छ कोही व्यक्तिहरूलाई भने त्यो एलर्जी कसैको जिउमा पर्यो भने ठूलो रूप लिन सक्छ। त्यस्तो खालको अवस्थामा पनि खोप नलगाउन भनेर हामीले सिफारिस गरेका छौँ। बाँकी अरूले खोप लगाउँदा हुन्छ। ज्वरो आएछ यतिखेर नलगाउने, ज्वरो निको भइसके पछाडि खोप लगाउन मिल्यो।
16: पर्याप्त खोप छ कि छैन यतिखेर?
4: नियमित खोप कार्यक्रममा प्रयोग गर्ने खोपहरू छ। खोप कार्यक्रममा प्रयोग गर्ने भनेको बालबालिकालाई हामीले 12 उमेरमा दिइरहेका छौँ। 12 उमेरमा दिनको लागि 1 लागि उनीहरूलाई चाहिने पर्याप्त हामीसँग खोप छ। अब यो प्रकोपलाई परास्त गर्नको लागि कुनै न कुनै जिल्लामा प्राथमिकताको आधारमा हामीले छुट्याएर त्यही खोपलाई प्रयोग गर्न खोजेको अहिले हामीले पछाडि रिप्लेस गर्ने गरी त्यसरी चाहिँ मन्त्रालयले प्राथमिकता दिइरहेको छ। छिटो नै हामी फिल्डमा गएर तत्काल खोप दिनको लागि तयारी भइरहेको छ।
16: अन्दाजी यो समयदेखि चाहिँ सुरु गर्छौ भन्ने केही छ प्रक्षेपण?
4: अहिलेको लागि चाहिँ हामीले लामखुट्टेको टोकाईबाट बस्नको लागि के गर्ने भन्ने प्रचार प्रसारको कामहरू गरिरहेका छौँ। त्यो तीव्रता बढाइरहेका छौँ। लामखुट्टेको टोकाईबाट बस्ने हो डेङ्गु होस् अथवा जापानिज इन्सेफ्लाइटिस होस् होइन, हामीले गरिरहेका छौँ। अब अर्को भनेको भ्याक्सिन, भ्याक्सिनको लागि चाहिँ हामीले आफ्नो कामहरू अगाडि बढाइरहेका छौँ। 7-10 हामीले छिटो सघाउन सक्यौँ भने तत्काल हामीले खोप सञ्चालन गर्नेतिर जान्छौँ।
2: 29 स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डाक्टर अभियान गौतम नेपाल दर्पणमा खबरकै सिलसिला। पहिरोले अवरूद्ध कोदारी राजमार्ग डेढ़ महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ। गएको असार 31 गतेदेखि यो खण्ड बन्द थियो। सड़क डिभिजन कार्यालय चरीकोट दोलखाले 10 दिन लगाएर नयाँ ट्रयाक निर्माण गरेको हो। डाकलाङ सड़क भाँसिएपछि सड़क डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्र्याक निर्माण गरेको छ। भोटेपछि गाउँपालिका दुई कोदारीको इको क्षेत्रमा गएको असार 31 गते पहिरोसँगै सड़क भाँसिएको थियो। सड़क डिभिजन कार्यालयले ट्र्याक खोलेपछि हिजो सोमबारदेखि यो सड़कमा गाड़ी गुड्न थालेका छन्। सड़क खुलाउन टिप्पर र ठूला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोको 12 विषय लिपिङ बस पार्कसम्म गाड़ी आवाजात गर्ने व्यवस्था बनेको छ। सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सड़कलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ। लिपिङमा काम सके लगतै सिंहको सीमा क्षेत्रमा आवाजावत पूर्ण रूपमा सञ्चालन हुने उहाँको भनाइ छ।
3: आज राति कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली एक दुई ठाउँ
2: सड़कमा गाड़ी गुड्न थालेका छन्। सड़क खुलाउन टिप्पर र ठूला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोको 12 विषय लिपिङ बस पार्कसम्म गाड़ी आवाजात गर्ने व्यवस्था बनेको छ। सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण

0: महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले पहिरो तथा गिग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। तराईका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको छ।
1: मोहम्मद जयन्तीको अवसरमा सरकारले भोलि मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले सूचना निकालेर भदौ 10 गते मोहम्मद जयन्ती परेको भन्दै विदा घोषणा गरेको हो। मुस्लिम आयोगको जानकारीका आधारमा मन्त्रालयले विदा दिएको जनाएको छ। यसअघि 2082 फागुन 18 गते राजपत्रमा प्रकाशित सूचनामै मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा दिने व्यवस्था गरिएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएर जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चस्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेलामा आई ड्रपको प्रयोग गर्दै आउनु भएको छ।
4: लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले आज शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घटीले नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना, दिपेन्द्र पूर्ण सिजललाई स्वास्थ्य तथा बर्दियाकी कृष्ण कुमारी थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएको छ।
5: यस्तै जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेशका तीनजना सांसदलाई कार्यवाहीको तयारी थालेको छ। सांसदहरू सन्तोष कुमार पाण्डे, हिमा बेलवासे र भण्डारी लाल अहिरसँग 24 घण्टाभित्र पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। पार्टीको निर्देशन विपरीत लुम्बिनी सरकारलाई समर्थन गरेको भन्दै सांसदलाई कार्यवाहीको तयारी भएको हो।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश अध्यक्ष विक्रम थापाले पार्टी केन्द्रले चार प्रदेश सदस्यलाई पदमुक्त गर्न पठाएको पत्र असत्य र विधान विपरीत रहेको भन्दै प्रदेशसभालाई अर्को पत्र पठाउनु भएको छ। थापाले संविधान, पार्टी विधान तथा संसदीय दलको नियमावली विपरीत गरेको कार्यवाहीलाई वैधानिकता नदिन सभामुख समक्ष आग्रह गर्नुभएको छ। केन्द्रीय कार्य सम्पादन समितिको बैठक नै नबसेको अवस्थामा निर्णय भएको दावी गर्दै उहाँले पदमुक्तिको पत्रमाथि प्रश्न उठाउनु भएको हो। राप्रपा केन्द्रले सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङ सहित चारजना सांसदलाई पार्टी निर्देशन उल्लंघन गरेको भन्दै पदमुक्त गर्न पत्रचार गरेको थियो।
5: कर्णालीमा सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी नेकपाभित्र नै कुरा नमिल्दा मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन। 6 जना सांसदले मुख्यमन्त्री मंगलबहादुर साई विरूद्ध पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्। त्यही पत्रका कारण हिजोका लागि प्रदेश प्रमुखको कार्यालयमा राखिएको शपथ

0: कार्यक्रम नै हुन सकेन। यसअघि एमालेसँग भागवण्डाको कुरा नमिलेका कारण मन्त्री परिषद विस्तारमा समस्या भएको भनिए पनि स्वयं मुख्यमन्त्रीकै दलभित्रको समस्याले सरकार विस्तारमा ढिलाइ भएको नेताहरूको बुझाइ छ।
1: आन्तरिक राजस्व विभागले थप सहज, सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परिसरमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको हो। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य वृद्धि कर भ्याटको विवरण त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउने भएका छन्। यसअघि विवरण भर्दा सामान्य अंकगत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो।
0: शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 5.30 अंकले घटेर 2594.27 बिन्दुमा झरेको छ। आज विकास बैंक र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.23 अर्ब कारोबार भएकामा आज 357 कम्पनीको 1.04 करोड़ जित्ता सेयर 4.10 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नौलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गर्ने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जीले जानकारी दिनुभयो। उहाँका अनुसार विगतको तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। पूर्वी चिनिया शहर हाङझाउको व्यस्त चोकमा रोबोकप लाइट ट्राफिक ड्यूटीमा खटाइएको छ। 6 फिट 2 इन्च अग्लो 98 किलोग्रामको T2 रोबोट स्थानीय प्रविधि कम्पनी सुपकन पर्फर्मेन्सले विकास गरेको हो। यो रोबोट ट्राफिक व्यवस्थापन सम्बन्धी प्रहरीका केही अत्यन्त दोहोरिरहने प्रकृतिका कामहरू मेसिनलाई सुम्पने उद्देश्यले संचालित एक परीक्षण परियोजनाको हिस्सा रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। कम्पनीको इन्टेलिजेन्स अनम्यान्ड सिस्टम इनोभेशन सेन्टरका प्रमुख काउ हुइका अनुसार रोबोकपले हेलमेट नलगाएका चालक, यात्रु बोकेका विद्युतीय बाइक, तोकिएको रेखाभन्दा अगाडि गएर रोकिने गाड़ी र ट्राफिक संकेतको उल्लंघन गर्दै बाटो काट्ने पैदल यात्रीको पहिचान गर्न क्यामेरा, राडार तथा आन्तरिक कम्प्युटिङ प्रणालीको प्रयोग गर्दछ। रोबोटहरूको बाटो, पार्किङ र ट्राफिक नियम सम्बन्धी प्रश्नहरूको जवाब दिनका साथै आपतकालीन सुविधा मार्फत प्रयोगकर्ताहरूलाई स्थानीय प्रहरीसँग जोड्न पनि सक्ने खबरमा उल्लेख छ। सुपकनले गएको मे महिनामा हङजुङमा 15 रोबोट परिचालन गरेको छ। कम्पनीका अनुसार तिनले 1,70,000 भन्दा धेरै चेतावनी जारी गरेका छन् र हेलमेट बिना गाड़ी चलाउने तथा रोकिने रेखा पार गर्ने घटनाहरूलाई मासिक रूपमा 40% भन्दा धेरैले घटाउन मदत गरेका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले श्रीलंका स्पिनर प्रभात जयसूर्यालाई कार्यवाही गरेको छ। घरेलु मैदान कोलम्बोमा चलिरहेको भारतसँगको दोस्रो टेस्टमा भएको घटनाका कारण आईसीसीले 34 वर्षका बलरलाई कार्यवाही गरेको। श्रीलंकाको पहिलो पारीको हिजोको खेलको अन्तिम बलमा आउट भएपछि मैदानबाट फर्कने क्रममा जयसूर्याले आफ्नो ब्याटले बााउण्ड्री वेजमा प्रहार गरेका थिए। यो घटनामा आईसीसीले उनलाई सचेत गराउँदै 1 डिमेरिट अंक दिएको छ। यससँगै जयसूर्या कोलम्बोमा चलिरहेको टेस्टका क्रममा कार्यवाहीमा पर्ने तेस्रो खेलाड़ी बनेका छन्। यसअघि आईसीसीले भारतका ब्याटर एसबी जयसवाल र श्रीलंका तीव्र गतिका बलर असिता फर्नाण्डोलाई कार्यवाही गरेको थियो। भारतको पहिलो पारीको 17 ओभरमा फर्नाण्डोले जयसवाललाई आउट गरेपछि दुई खेलाड़ीबीच भनाभन भएको थियो। त्यसपछि दुवै खेलाड़ी अघि बढ़दा एकापसमा टाउको ठोकिएको थियो। भारतले दोस्रो टेस्टको पहिलो पारीमा 503 रन बनाएर 9 विकेट गुमाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो। अहिले श्रीलंकाले पहिलो पारीको ब्याटिङ गरिरहेको छ। दुई खेलको टेस्ट श्रृंखलाको पहिलो खेल भारतले 165 रनले जितेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, नियमन र औपचारिकीकरण गर्ने काम भइरहेको सरकारको भनाई। राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषय लिएर सरकारको ध्यान आकर्षण।
1: 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता, पर्सि बिहिबारका लागि पेशी तोकियो।
0: वयस्क नागरिकलाई जापानिज इन्सेफ्लाइटिसको खोप दिने सरकारको तैयारी। प्रकोपका रूपमा फैलिएका 9 जिल्लामा भदौको अन्त्यमा खोप दिने।
1: चीनमा रोबोकपलाई ट्राफिक ड्यूटीमा खटाइयो। ट्राफिक नियम उल्लंघनलाई 40% भन्दा धेरै

0: घटाएको कम्पनीको दावी
1: र श्रीलंका स्पिनर प्रभात जय सूर्य आईसीसी को कार्यवाहीमा
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजनर बस्नु पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सिंह जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङमा डेंगू रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय भूमिका सम्बन्धी अन्तर्क्रिया सम्पन्न। सैन्या सहयोग समाज कतार इकाई वालिङ नगर समितिद्वारा यहाँको स्वास्थ्य चौकीलाई बेड हस्तान्तरण र इस्लाम धर्मका संस्थापक पैगम्बरको जन्मोत्सवको अवसरमा सैन्याका चार पालिकामा विदा। आँधी खोला खबर अब विस्तारमा। वालिङमा डेंगू रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय भूमिका सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरिएको छ। कार्यक्रममा बोल्दै वालिङ नगरपालिका प्रमुख कृष्ण खाँडले डेंगू रोग लाग्न नदिन पूर्व सावधानी अपनाउनु नै सबैभन्दा उत्तम उपाय भएको बताउनुभयो। वहाँले रोग लागिसकेपछि अपनाउनु पर्ने सावधानी र यसको रोकथामको प्रभावकारी उपायबारे आफ्ना धारणाहरू व्यक्त गर्नुभएको थियो। त्यस्तै नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज बगालेले कार्यक्रमबाट प्राप्त ज्ञान र अनुभव समुदाय र टोल टोलसम्म पुर्याएर व्यापक सचेतना जगाउनु पर्नेमा जोड़ दिनुभयो। प्रदेशन स्वास्थ्य कार्यालय संज्ञाका पृथ्वी लामिछानेले सहजीकरण गर्नुभएको कार्यक्रममा डेंगू रोगको जोखिम र रोकथामबारे छलफल भएको थियो। डेंगू रोग एजेट जातको पोथी लामखुट्टेको टोकाईबाट लाग्ने गर्छ। उच्च जोखिम विशेष गरी 5 वर्षभन्दा मुनिका बालबालिका यसको उच्च जोखिममा रहन्छन्। साउनदेखि असोज महिनासम्म डेंगूको संक्रमण फैलने उच्च जोखिम हुन्छ। डेंगू लाग्न नदिनका लागि लामखुट्टेको टोकाईबाट बस्न, शरीर पूरै ढाक्ने कपड़ा लगाउने, घर वरिपरि पानी जम्न नदिने र खाल्डा खुल्टी फोर्ने, गमला ट्याङ्की तथा पुराना टायरमा पानी जम्मा हुन नदिने, सुत्ने बेलामा सधैँ झुलको प्रयोग गर्ने बानी बसाल्न आवश्यक छ। वालिङ नगर इकाईले यहाँको स्वास्थ्य चौकीलाई बेड सहयोग गरेको छ। वालिङ नगरपालिका 2 स्थित धनुभाषे स्वास्थ्य चौकीलाई 1 थान बेड सहयोग गरेको हो। वैदेशिक रोजगारीको लागि कतारमा रहेका तथा वालिङसँग सम्बन्धित युवाहरूको सहयोगमा स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले उक्त बेड उपलब्ध गराइएको छ। करिब 28,000 रूपियाँ बराबरको बेड समाजका लागि वालिङ नगर इकाईका कोषाध्यक्ष समाजका वालिङ नगर इकाई समितिका कोषाध्यक्ष नारायण छेत्रीले धनुवास स्वास्थ्य चौकीका अध्यक्ष एवं वालिङ नगरपालिका 2 का अध्यक्ष पोत प्रसाद लम्सालाई हस्तान्तरण गर्नुभएको हो। स्वास्थ्य चौकीको आवश्यकता र सेवाग्राहीको चापलाई ध्यानमा राख्दै बेड उपलब्ध गराइएकोमा कोषाध्यक्ष छेत्रीले बताउनुभयो। उहाँका अनुसार वालिङ नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूको अवस्थाबारे अध्ययन गर्ने क्रममा धनुवास स्वास्थ्य चौकीमा बिरामीको चाप तुलनात्मक रूपमा बढ़िरहेको र आवश्यक पूर्वाधारको समेत कमी देखिएकाले प्राथमिकताका आधारमा सहयोग गरिएको बताउनुभयो। स्वास्थ्य चौकीमा हाल 4 थान बेड आवश्यक रहेकोमा 1 थान बेड प्राप्त भएपछि केही राहत पुगेको वडा अध्यक्ष एवं स्वास्थ्य चौकीका अध्यक्ष लम्सालले बताउनुभयो। बेड हस्तान्तरणपछि धन्यवाद व्यक्त गर्दै लम्सालले स्वास्थ्य क्षेत्रमा गरिएको सहयोग अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो। लम्सालले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका युवाहरूले आफ्नो जन्मभूमि र स्थानीय समुदायलाई सम्झिएर गरेको सहयोग उदाहरणीय रहेको बताउनुभयो। स्थानीय आवश्यकतालाई पहिचान गरी प्राथमिकताका आधारमा आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा रचनात्मक सहयोगलाई निरन्तरता दिने इकाईले जनाएको छ। प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ। ओडा प्रहरी कार्यालय वालिङ संज्ञाबाट खटिएको प्रहरी टोलीले 8 नम्बर ओडा, 9 नम्बर ओडा र 10 नम्बर ओडाका विभिन्न स्थानहरूमा रहेका होटलहरू चेक जाँच गर्दा बरामद गरिएका घरेलु मदिरा नष्ट गरेको हो। बिक्री वितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी 90 लिटर घरेलु मदिरा बरामद गरी ओडा प्रहरी कार्यालय वालिङको कार्यालय परिसरभित्र स्थानीय जनप्रतिनिधि समाजसेवीको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय संज्ञाले जनाएको छ। इस्लाम धर्मका संस्थापक एवं संरक्षक पैगम्बर मोहम्मद मुस्ताफा सल्लल्लाहु अलैहि वसल्लमको 1501 जन्मोत्सवका अवसरमा सैंजाका चारवटा पालिकाले सार्वजनिक विदा दिएका छन्। यहाँको वालिङ, पोतेल बजार, गलाङ र भिरकोट नगरपालिकाले सार्वजनिक विदा दिएका हुन्। मोहम्मदको जन्म इस्वी सम्मत 571 अप्रेल 20 अर्थात इस्लामी पात्र हिजारी सम्मतको 12 रब्बी अव्वलमा साउदी अरबको मक्कामा भएको थियो। बुवा अब्दुल्लाह र आमा अमिनाको कोखबाट उहाँको जन्म भएको थियो। उहाँको निधन 63 वर्षको उमेरमा साउदी अरबको मदीनामा भएको थियो। पोखरा महानगरपालिका 9 पृथ्वी चोक स्थित प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकाहरूलाई व्यवस्थापनका लागि निवेदन दिनका लागि सूचना गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन र आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासीको कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीका 116 प्रतिवेदन प्राप्त भएका थिए। ओडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध र संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम रूपमा सूचीकृत गरिएको हो। अन्तिम विवरण अनुसार 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी कुल 325 परिवार भूमिहीन कायम भएका छन्। त्यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्। ओडा तहको सहजीकरण समितिले दावी विरोध र छानबिनपछिको अन्तिम विवरण ओडा समिति समक्ष सिफारिश गरेको छ। ओडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमअनुसार ग्रहण गर्दै आवश्यक सिफारिश सहित कुखुरा महानगरपालिकामा पठाउने निर्णय भएको छ। रेडियो आँधी खुलाको समाचारमूलक प्रस्तुति आँधी खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ? के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। अभिभावकको साथ नभएका र आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने जोखिममा रहेका बाल बालिकालाई शहीद लखन गाउँपालिकाले नयाँ आशाको ढोका खोलेको छ। गोर्खाको शहीद लखन गाउँपालिकाले विद्यालयका उमेर समूहका असहाय, अनाथ र आर्थिक रूपमा विपन्न बाल बालिकालाई लक्षित गरी हिमालय माध्यमिक विद्यालय बस्ताकोटमा निर्माण गरेका आवासीय बारदेखि संचालनमा आएको छ। गाउँपालिकाले आवास संचालन सम्बन्धी कार्यविधि निर्माण गरी सोही आधारमा सार्वजनिक सूचना प्रकाशन गरेर लाभग्राही विद्यार्थी छनौट गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयो। उहाँका अनुसार विभिन्न विद्यालयमा अध्ययनरत 13 बालबालिका आवासीय सुविधाका लागि छनौट भएका छन्। छनौट भएका विद्यार्थीको पारिवारिक अवस्था, अभिभावकको अवस्था, आर्थिक विपन्नता, भौगोलिक दूरी लगायतका आधारमा विद्यार्थी छनौट गरिएको शहीद लखन गाउँपालिकाले जनाएको छ। सूचीमा परेका ती कतिपय बालबालिकाहरू बाबु वा आमा गुमाएका छन् भने केहीका अभिभावक वैदेशिक रोजगारीको क्रममा बेपत्ता छन्। कतिपय बालबालिका कमजोर आर्थिक अवस्था र पारिवारिक समस्याका कारण आफन्तको आश्रममा बस्दै आएका छन्। केहीका अभिभावकको मृत्यु, दोस्रो विवाह वा अन्य पारिवारिक परिस्थितिका कारण नियमित शिक्षामा समेत चुनौती देखिएको गाउँपालिकाको विवरणमा उल्लेख छ। आवास संचालनमा आएसँगै यस्ता बालबालिकाले बसोबास, खानपान र अध्ययनका लागि सहज वातावरण पाउने अपेक्षा गरिएको छ। आर्थिक अभावका कारण बालिकाको पढ़ाई रोकिन नदिने र उनीहरूलाई सुरक्षित वातावरणमा शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले आवास संचालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ। बागलुङमा डेंगू संक्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्लो समय जिल्लाका सबै पालिकामा डेंगू संक्रमण देखिएको हो। दुई महिनाको अवधिमा जिल्लामा डेंगू संक्रमितको संख्या 646 पुगेको छ। बागलुङ नगरपालिकामा मात्रै सबैभन्दा धेरै डेंगू संक्रमण देखिएको छ। जिल्लाका 10 पालिका मध्ये बागलुङ नगरपालिकामा 459 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क असार श्रावण महिनाको हो। यस्तै गलकोट नगरपालिकामा 43, काठेखोला गाउँपालिकामा 45, जैमिनीमा 27, ठोरपाटनमा 17, ताराखोला गाउँपालिकामा 3, बडीगारमा 3, निसीखोलामा 7, तमानखोलामा 2, बरेङमा 2 जनामा डेंगू संक्रमण देखिएको छ। अन्य पालिका घर भई बागलुङमा उपचारको लागि आएका 38 जना सहित जिल्लामा कुल 646 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। बागलुङ सदरमुकाममा दैनिक 20 देखि 30 जनासम्म डेंगूको संक्रमण देखिन थालेको धौलागिरी अस्पताल बागलुङका मेडिकल रेकर्ड नवराज पौड्यालले बताउनुभयो। बागलुङ बजारमा साउनमा मात्र 182 जनामा डेंगू संक्रमण पुष्टि भएको थियो। निरन्तर पानी परेसँगै त्यहाँ डेंगूका बिरामीको संख्या बढ़न थालेको छ। बागलुङ नगरपालिका डेंगू संक्रमणको हटस्पट बनेको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार डेंगू संक्रमण बढ़ेपछि उडा तहमा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ। लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ। हरेक शुक्रबार खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको छ। लामखुट्टेको लार्भा र वासस्थान हुन सक्ने ग्यारेज, टायर, फूलदानी लगायतका स्थानमा निगरानी बढ़ाउँदै सम्भावित प्रजनन स्थल नष्ट गर्ने काम भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिङमा डेंगू रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय भूमिका सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न। साइन्दा सहयोग समाज कतार वालिङ नगर इकाईले यहाँको स्वास्थ्य चौकीलाई बेड सहयोग। र इस्लाम धर्मका संस्थापक पैगम्बरको जन्मोत्सवका अवसरमा साइन्दाका 4 पालिकामा सार्वजनिक विदा। आधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि बिदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

0: रेडियो अलिफुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ। प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0863-691-0004,
3: सम्पर्क मोबाइल 97484-34484।
4: चोरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
6: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
6: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
6: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
5: मोबाइल नम्बर 9856-54313 र 9841-43-4832।
6: मूल्य होइन, स्वास्थ्य रोजौं।
7: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
8: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
7: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ। साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
8: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
9: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
10: साथै OPD सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपुहरूलाई रिफरल चाहिँदैन।
9: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165-5493-5594-5282-7878।
11: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
12: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
11: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
12: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
11: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
11: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
5: मोबाइल नम्बर 9865-19076, 9861-71976 र 9817-1682-23।
13: होइन, के भयो, किन बन्द भएको गाडी?
14: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
13: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
14: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
13: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त।
14: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
15: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
16: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
15: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी पन्धेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
17: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460051।
18: प्रसन्न मेडिको फर्मा बिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
19: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, सिलसिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
20: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 98560971 र 98461008666।
18: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
21: नाक छोडी काम, काम छोडी नाक, बिमारले नै कहिल्यै नछोड्ने भयो।
22: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
21: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
22: नातिनुहोस् न दाई, वालिङ 8 मिर्गी खरिदुटमा जानु त चेक जाँच गर्न। लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
23: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
22: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
23: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560 85।
24: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
22: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
24: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
22: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
24: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
22: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
24: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
22: मुटुको जाँच, ईसीजी सेवा,
24: भाँचिएको हड्डी प्लास्टर सेवा,
22: डिजिटल एक्सरे सेवा,
24: चिरफार गर्ने,
22: थाइराइड जाँच,
24: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
22: सर्वसुलभ फार्मेसी सेवा।
24: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
19: फोन नम्बर 0364-41-087, मोबाइल 98469-7071-7440।
13: चा कस्तो सास गनाएको तिम्रो त,
25: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
13: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
25: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
13: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
0: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलर को सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँत को जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465648622 र 98241400029।
2: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरु पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
3: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैंचामा सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
3: पोसाक बगैंचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308029।
4: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
6: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
4: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
6: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
4: आजै सम्पर्क गर्नुहोस्।
6: सम्पर्क सफल फर्निचर उद्योग, पेरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम पेरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
4: सम्पर्क मोबाइल 98560309888।
26: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
27: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल कटिङ सुटिङ टेलरिङ हो।
26: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
27: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल कटिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
26: मोबाइल 98135564396।
28: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
29: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
28: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
29: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
28: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
29: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
28: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
30: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
29: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
7: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिम हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
7: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
7: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
9: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
10: यस समयको साथमा जेटु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
9: सुन्दर हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो और सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को बोपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथै तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार बोपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 98061 40870 र 98665 94 497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ त्यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98565954963 98565954 र 98028 47723

0: नौरी र आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 9847621380
2: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
3: हजुरलाई त भन्दियो भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
3: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
2: मोबाइल नम्बर 9856054313 र 9841443
3: मूल्य होइन स्वास्थ्य रोजौ

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो। हो, त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याएछ यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर दिनप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9846086005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समिरदीमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेरदी स्याङ्चा।
1: फोन 0 3 4 40 6 100।
2: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0 3 4 41 2 58।
4: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि युगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनाली

0: का लागि आवश्यक पर्ने गडौली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठनी बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364146696।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग। प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 सांसदले दर्ता गरे सवाल। स्वास्थ्यका कारण देखाउँदै कालो चस्मा लगाउने पर्ने भन्दै संसद सचिवालयमा पुग्यो पत्र।
1: परामर्श समितिको बैठकले त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन प्राप्त भएको।
0: दुई दिने एआईबीडी सम्मेलनमा आज मुख्य वक्ताहरूको सम्बोधन। विश्वसनीयता र समावेशितालाई केन्द्रमा राख्न प्रसारकहरूलाई मन्त्री तिमल सिन्हाको आग्रह। अन्तर्राष्ट्रिय विज्ञहरूबीच सम्वाद हुँदा फाइदा पुग्ने विश्वास।
2: मीडियाले सोसाइटीको लागि खेल्नुपर्ने रोल जो छ होइन, त्यसलाई चाहिँ स्ट्रेन्थनिङ गर्नको लागि एआईबीडीले यसरी झकझकाउनु या एआईबीडीले यसरी सपोर्ट गर्दै जानु र एटलिस्ट एउटा चाहिँ प्लेटफर्म प्रदान गरेर रिजनल डायलगहरू हुनु, इन्टरनेसनल डिस्कोर्सहरू हुनु त धेरै ठूलो कुरा हो नि।
0: पोखराको प्रस्तावित बस पार्कमा 567 परिवार भूमिहीन तथा अव्यवस्थित बसोबासीको अन्तिम सूचीमा। दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारलाई सर्वोच्चको परमादेश। उखुको समर्थन मूल्य तोक्ने प्रक्रिया शुरू। 11 जिल्लामा उत्पादन लागतको सर्वेक्षण।
3: अनि अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ, त्यसको लागतको आधारमा गरिन्छ होइन, कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ।
0: र चीनमा बन्दाकोबी ताजा राख्न विषादीको प्रयोगको आरोप, अनुसन्धान शुरू। एसीसी प्रिमियर कप अघि नेपाललाई मलेसियामाथि शानदार जित। आरसीफको 161 रन।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: प्रहरीमाथि सर्वसाधारणले हातपात गर्नु केवल एक व्यक्तिमाथिको आक्रमण होइन, राज्यको कानूनी संरचनामाथिकै चुनौती हो। प्रहरीको व्यवहारमा कमजोरी वा अन्याय भएको भए त्यसको समाधान कानूनी प्रक्रिया र सम्बन्धित निकाय मार्फत खोजिनुपर्छ, आक्रमणको बलमा होइन। त्यसै गरी प्रहरीले पनि नागरिकको अधिकार, मर्यादा र कानूनी सीमाको पूर्ण सम्मान गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ। कानून कार्यान्वयन गर्ने निकाय र नागरिक दुवै विधिको शासनप्रति उत्तरदायी बने मात्रै समाजमा न्याय, अनुशासन र विश्वास कायम रहन्छ। अब खबर सन्तोषी रावलबाट।
5: भोलि प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग हुने प्रश्न उत्तरको सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। नेपाल भारत सीमा क्षेत्र विवादका बारेमा दिएको अभिव्यक्तिका कारण आलोचना भएपछि सभामुख डोलप्रसाद अर्यालले केही दिन अघि सांसदले उठाउँदै आएका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको थियो। निर्देशनसँगै प्रतिनिधि सभामा प्रश्न उत्तर कार्यक्रम राखिएको हो। संघीय संसद सचिवालयका अनुसार भोलिको बैठकमा 11 जना सांसदले प्रश्न सोध्नेछन्। नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रम राख्ने व्यवस्था छ। सभामुख अर्यालले प्रधानमन्त्री बालिनलाई प्रश्न सोध्न चाहने सांसदहरूलाई भदौ 5 गते भित्र प्रश्न दर्ता गर्न समय दिनुभएको थियो। यसैबीच प्रधानमन्त्री बालिन र बालिन शाह भोलिको प्रश्न उत्तरमा कालो चस्मा लगाएरै सहभागी हुनुहुने भएको छ। स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
1: प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यसपछि एउटा वार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ भने ऊर्जा मन्त्रालयसँग सम्बन्धित एउटा सन्धि पेश हुने कार्यक्रम छ। भोलिको कार्यसूची यहाँले प्रधानमन्त्रीज्यूको यो उसको विषय सोध्नु भएको थियो, त्यो सन्दर्भमा चाहिँ यस्तो छ। कार्य व्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा सभाको बैठकभित्र प्रयोग नगर्ने, यदि गर्नु पर्ने चाहिँ चिकित्सकको प्रिस्क्रिप्सन आवश्यक पर्ने भन्ने खालको निर्णय गरेको थियो कार्य व्यवस्था परामर्श समितिको बैठकले। त्यही सन्दर्भमा चाहिँ सम्मान्य प्रधानमन्त्रीज्यूको आँखा जाँचको प्रतिवेदन चाहिँ प्राप्त भएको हो।
5: यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा नलगाउन प्रमुख सचेतक तथा सचेतक मार्फत सांसदलाई निर्देशन दिनुभएको थियो। कालो चस्मा लगाउने पर्ने अवस्था भएमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने सभामुखको भनाई थियो। सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेकका कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। सिंहदरबारबाट दरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङको व्यवस्था बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रंजू दर्शनाले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो।
6: कामहरूको कम्पनीमा गर्न गइरहनु भएको छ, त्यो सरकारी तलबको र नियमनको कुरा आउँछ। कुनै दिन त्यो हायर गर्ने कन्ट्राक्टर चेन्ज हुनुभयो भनेदेखि फेरि उहाँहरूलाई नयाँ कर्मचारी जस्तो ट्रिट हुनुपर्ने एउटा अवस्था पनि छ। तसर्थ उहाँहरू कसरी कहाँ कुन अवस्थामा काम गरिरहनु भएको छ भन्ने हामीसँग केही जानकारीहरू हुने थलो छ या छैन भने पनि प्रश्न सोध्न चाहे छैनन् भनेदेखि चाहिँ यही एउटा मौका हो। हामीले अध्ययन समिति विज्ञहरूको अध्ययन समिति बनाएर एउटा फ्रेमवर्क डेभलप गर्न सक्छौँ।
5: यसैबीच काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापनबारे छलफल गर्न संसदीय समितिको बैठक पर्सीका लागि बोलाइएको छ। समिति सचिवालयका अनुसार सिंहदरबारमा बस्ने बैठकमा पूर्वाधार विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र लगानी बोर्डको कार्यालयलाई छलफलमा बोलाइएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिन्सनाले प्रसारण क्षेत्रले बदलिदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता, सार्वजनिक उत्तरदायित्व, समावेशिता र नागरिकको पहुँचलाई केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालको सह आयोजनामा एशिया प्रशान्त प्रसारण विकास संस्था एआईडीबीले एआईबीडीको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशालाको उद्घाटन समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री तिमिन्सनाले अबको प्रसारणलाई परम्परागत माध्यम र शैलीमा मात्रै सीमित नगर्न अनुरोध गर्नुभएको हो। डिजिटल प्रविधि, मोबाइल इन्टरनेट, सामाजिक सञ्जाल, स्ट्रीम, पोडकास्ट, कृत्रिम बौद्धिकता तथा तथ्याङ्कमा आधारित संचारले प्रसारणको स्वरूप नै परिवर्तन गरिरहेको उहाँले बताउनुभयो। वहाँ सचिव फिलोमिना प्रागसमले सामुदायिक रेडियो प्रसारक संघले नेपालमा एशिया प्रशान्त प्रसारण विकास संस्थाको साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला गर्ने नेतृत्व लिएर नेपालका प्रसारकको अझै सशक्त भएको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव गुलाम सरोवरले सार्क मुलुकमा नेपालको प्रसारण सामुदायिक रेडियो प्रसारणका कारण अझै पनि महत्वपूर्ण भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालका अध्यक्ष अर्जुन गिरीले अकुराबलाई विश्वास गरेर एआईबीडीले यो सम्मेलन र कार्यशाला गर्नका लागि महत्वपूर्ण जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारक पीएसबीका कार्यकारी अध्यक्ष उर्वशी बस्नेतले प्रसारण जगतमा देखिएका चुनौतीको सामना र एकअर्का बीचको संवाद र सहकार्यका लागि पनि एआईबीडीको साधारण सभा तथा कार्यशालाले सहयोग पुर्याएको उल्लेख गर्नुभयो। कार्यक्रममा अकुराबका अध्यक्ष गिरीले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सम्मेलन तथा कार्यशालामा विभिन्न 40 देशका 50 जना भन्दा धेरै प्रसारण विज्ञ तथा सरकारवालाका निकायका प्रतिनिधि सहभागी छन् भने नेपालबाट 100 भन्दा धेरै प्रसारण क्षेत्रका सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि सहभागी भएका छनृ सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको जनाएको छ। कृषि विभागले उखु उत्पादन गर्ने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन भइरहेको विभागका महानिर्देशक राजेन्द्र कुइरालाले सीआईएनसँग बताउनुभयो।
3: उखुको चाहिँ न्यूनतम समर्थन मूल्य निर्धारण गर्नको निमित्त कृषि विभागले बाली विकास हेर्ने केन्द्र बजार विकास हेर्ने केन्द्र सहित हाम्रो टीम बनाएर विभिन्न तीन चारवटा टीम बनाएर 11 जिल्लामा सकेसम्म छिटो गर्ने हिसाबले आगामी वर्षको यो वर्षको भुक्तानी अहिलेको मूल्य निर्धारण भएपछि पुष माघमा क्रसिङ हुन्छ त्यसको लागतको आधारमा गरिन्छ होइन कृषकको थलोमै गएर उनीहरूको लाभ लागत हेरिन्छ कतिपय नयाँ प्लान्टेसन हुन्छ त्यसले अलिकति लागत डिमान्ड गर्छ र एक वर्ष खुटी पनि हुन्छ र त्यसको सहित लागत फरक हुन्छ यी दुवैलाई हेरेर उनीहरूको खास लागत कति लाग्ने उनीहरूको ढुवानी कति हुने टेन्टेटिभ अनि मुनाफा कति पर्सेन्ट राख्ने गरेर अनि त्यसको मूल्य न्यूनतम समर्थन मूल्य निर्धारण हुन्छ
5: सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारका नाममा परमादेश जारी गरेको छ 2081 पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो न्यायाधीश तय नहको सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसको किसान मर्कामा परेको ठहर सहित सर्वोच्च अदालतले दूध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ बागमती प्रदेशमा नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दल बीच छ बुझे समझदारी भएको हो समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ मन्त्रालयको संख्या भने हाल कायम 8 भन्दा नबढ़ाउने सहमति भएको छ प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिन सूचना गरेको थियो त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ओडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण प्रसाद तिवारीले सीआईएनसँग बताउनुभयो
7: पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू वडा नम्बर 9 सबै नभइकन बस पार्क क्षेत्रको मात्रै हामीले त्यो पोखरा महानगरपालिकाले बस पार्कलाई आधुनिक बनाएर अलिक व्यवस्थित बस पार्क निर्माण गर्ने तयारीमा रहेको कारणले प्रथम चरणमा वडा नम्बर 9 बस पार्कमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने भनेर प्रमाणित पहिचान तथा प्रमाणीकरण मापदण्ड जुन सरकारले असारमा स्वीकृत गरेको छ
5: साझा खबरमा अब विदेशको खबर चीनमा हरियो बन्दागोपीलाई ताजी राख्न फर्माल्डी हाइट मानव स्वास्थ्यका लागि हानिकारक विषादीको प्रयोग गरिएको विषयमा अनुसन्धान शुरू गरिएको छ अधिकारीहरूले मानव उपयोगका लागि राखिएको हरियो गोबीमा ट्रकमा राख्ने क्रममा उक्त विषादी घोलमा डुबाइएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान शुरू भएको हो वातावरण सम्बन्धी एक ब्लग प्रगरले उक्त भिडियो गत साता सार्वजनिक गरेका थिए जैविक नमूना संरक्षणमा प्रयोग हुने रंगहीन रसायन खाद्य पदार्थ ताजा राख्न प्रयोग गर्न चीनमा प्रतिबन्धित रहेको छ अब खेल खबर नेपालले एसएससी प्रिमियर कप अघि भएको अभ्यास खेलमा मलेसियालाई पराजित गरेको छ मलेसियाले 233 रनको लक्ष्य पछ्याउँदा बीचमा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य तय भएको थियो नेपालले उक्त लक्ष्य 28 ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो आसिफ शेखले 85 बलमा 161 रन बनाएर आउट हुनुभयो उहाँले 12 चौका र 12 छक्का प्रहार गर्नुभयो आसिफले अर्जुन कुमारसँग मिलेर 220 रनको ओपनिङ साझेदारी गर्नुभयो
8: सन्तोषी रावल रेडियो पत्रकारिताको भविष्य कता
9: रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेको छ होइन कन्टेन्टलाई भने चाहिँ त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ
0: एआई को युगमा रेडियो पत्रकारिता अवसर चुनौती र महासंघको नजर कुराकानी पहिरोबारे समाजमा रहेका विश्वास भ्रम र यथार्थ विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
14: प्याज को फिर्ता लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रेडियो पत्रकारिताको बदलिदो स्वरूपसँगै रेडियोको भविष्यमाथि पनि प्रश्न उठिरहेको छ। रेडियोको भविष्य पत्रकारिताको विश्वसनीयता र एसिया प्रशान्त प्रसारण विकास संस्थाको सम्मेलनलाई नेपाल पत्रकार महासंघले कसरी हेरिरहेको छ? नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासँग हामीले यही सवालमा कुराकानी गरेका छौं।
9: पत्रकार महासंघमा रेडियो कर्मी धेरै हुनुहुन्छ अनि रेडियोको संख्या पनि धेरै छ हाम्रो मेम्बर हुनेमा, अनि पत्रकारितामा रेडियोको भूमिका पनि एकदमै महत्वपूर्ण थियो, अहिले पनि छ। त्यसकारणले अहिलेको हाम्रो यो अझ बढी चाहिँ ग्रामीण पत्रकारिता होइन, अब गाउँ गाउँमा रेडियो सुन्ने चलन, रेडियोमा काम गर्ने महिलाहरू पनि जति महिलाहरू जन्मिनुमा मिडियामा आउनु भएको छ नि रेडियोबाटै आउनु भएको छ, त्यसले गर्दा पत्रकारितामा रेडियोको भूमिका महत्वपूर्ण छ र रेडियोलाई चाहिँ एकदमै जगेर्ना गर्नुपर्छ, यसलाई चाहिँ सस्टेन गर्नुपर्छ, रेडियोको जर्नालिजममा चाहिँ क्वालिटी बढाउनुपर्छ भन्नेमा पत्रकार महासंघ सधैँ चिन्तित छ।
16: यहाँहरूले केही त्यस्तो योजना बनाउनु भएको छ जसले चाहिँ रेडियो अहिले जुन अब चाहिँ रेडियो विस्थापित हुँदैछ, रेडियोमा चाहिँ फेड आउटको समय आइसक्यो भन्ने खालको बहस चलिरहँदाखेरि होइन, यसले पनि मिडियामा चाहिँ कन्ट्रिब्युट गरिरहेछ, राम्रो काम गरिरहेछ, केही योजना बनाउनु भएको छ यसको प्रवर्धनका लागि?
9: मलाई चाहिँ एकदमै धेरै चिन्ता, पत्रकार महासंघको अध्यक्ष भएपछि जिल्ला जिल्ला जाँदा हामी मिडियाको अनुगमन गर्छौँ, इभन प्रेस काउन्सिलबाट जाँदाखेरि पनि हामीले दाङमा रेडियोहरूको अनुगमन गराएको थियौँ, अनि अहिले हेर्दा चाहिँ त्यो सस्टेन कसरी गर्ने त, यो बन्द गर्नु हुँदैन भन्नेमा म भनिरहन्छु। अनि हामीले पछिल्लो समय चाहिँ जुन सरकारले एउटा विज्ञापनमा एउटा एकद्वार नीति भनेको सरकारी सञ्चार माध्यममा मात्रै जुन पब्लिक एनाउन्समेन्ट भनौँ न सूचना सार्वजनिक चासोका
16: सूचना सरकारी
9: माध्यमलाई मात्रै भन्दा त्यसले पनि रेडियोलाई धेरै ठूलो प्रभाव पार्यो किन भन्दा लोकल भन्ने कम्युनिटीहरूको लोकल सरकारको कतिपय इन्फर्मेसनहरू कतिपय सूचनाहरू विज्ञापनको रूपमा उहाँहरूले बजाउनुहुन्थ्यो त्यसलाई पनि प्रभाव पार्यो त्यस कारणले हामीले लामो समय आन्दोलन पनि गर्यौं जसको सफलता पनि हासिल गर्यौं हामीले सर्वोच्चले त्यो परिपत्र चाहिँ खारेज गरेका छ अब अर्को चाहिँ हामीले गर्ने कुरा चाहिँ अबको यो डिजिटल युगमा चाहिँ रेडियोले पनि आफूलाई चेन्ज गर्नु पर्यो भनेको रेडियो त भइ नै हाल्यो अब त्यसलाई चाहिँ डिजिटल प्लेटफर्ममा पनि आउनु पर्यो भिजुअलको रूपमा हो कि होइन त्यसलाई कसरी हो सस्टेन चाहिँ गर्नुपर्छ भनेर हामीले छलफल छ अगाडि
16: यसमा अब नेपालमा 700 भन्दा बढी रेडियोहरू जसमा 380 भन्दा बढी सामुदायिक रेडियोहरू त्यसमा पनि केही रेडियोहरू बन्द भइसकेका छन् र केही चाहिँ अझै पनि चलिरहेका छन् कुनै राम्रैसँग चलिरहेका छन् कुन डिपडिप छन् है त्यो डिपडिप भएका रेडियोहरूलाई बचाउनको लागि चाहिँ अब यस्तो खालको रणनीति चाहिँ अपनाउनु पर्ला कि भन्ने खालको त्यस्तो केही छ नीतिगत व्यवस्थामा पनि
9: हजुर एउटा चाहिँ रेडियो सुन्ने भन्दा पनि रेडियोलाई चाहिँ मान्छेले अब चाहिँ भिजुअलमा हेर्न चाहिरहेछ होइन कन्टेन्टलाई भने चाहिँ त्यसलाई कति सानो धेरै पनि ठुलो महँगो नपर्ने हिसाबले पनि त्यो चाहिँ हामीले चेन्ज गरेर भए पनि रेडियोहरू सस्टेन हुनुपर्छ भन्ने छलफल गरेका छौँ
16: अहिले अब एआईबीडी चाहिँ सम्मेलन भयो यसले चाहिँ के मेसेज दियो जस्तो लाग्छ तपाईँलाई
9: अब एउटा त रेडियो त मरिसक्यो रेडियोको भविष्य छैन भनेर दुई चार वर्ष यता चाहिँ भनिन्थ्यो नि यो सम्मेलनले एउटा चाहिँ एसिया पेसिफिकमा पनि रेडियो प्रसारकहरू को जुन सम्मेलन भइरहेछ रेडियो कर्मीहरूको पनि सम्मेलन भइरहेछ एउटा म्यासेज चाहिँ यो नीतिगत रूपमा नि पोलिसी लेभलकै छलफल भइरहेछ र एउटा चाहिँ यो नेसनल भनौँ न एउटा इन्टरनेसनल कन्फरेन्सले चाहिँ एउटा म्यासेज दिएको छ रेडियोको भविष्य चाहिँ सकिएको छैन
16: अझै मरेको छैन
9: रूपान्तरण चाहिँ हुनुपर्छ रूपान्तरण कसरी गर्ने कुन देशमा कुन ठाउँमा कुन जिल्लामा त्यसको भौगोलिक अवस्था हेरेर रूपान्तरण त गर्नुपर्छ तर पक्कै पनि यो सम्मेलनले एउटा के म्यासेज दिन सक्छ भने हामीले अहिलेको अवस्थामा चाहिँ हामीले कसरी रूपान्तरण भएर रेडियोलाई सस्टेन गर्ने भन्ने पक्कै पनि विभिन्न छलफलले दिन्छ होला र यसरी हेर्दा चाहिँ सरकारको पनि सहभागिता भनौँ न संचार मन्त्रालयको नेपाल टेलिभिजनको पनि यसमा काहीँ न काहीँ चाहिँ एउटा कोलाबोरेसन भएको भएर सरकारलाई पनि झकझक्याउँछ होला यसले चाहिँ रेडियोको सस्टेनेबिलिटीलाई भन्ने लाग्छ मलाई चाहिँ
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ पहिरोबारे सुनेका कुरा कति साँचो
17: पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ
13: पहिरोबारे दश भ्रम र वास्तविकता के हो पहिरोको रोकथामका लागि व्यक्तिले गर्नुपर्ने काम मौसम र मौसमी विपदबारे विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
18: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम
19: के ठूलो पानी परे मात्रै पहिरो जान्छ पहिरोको जोखिम कसरी चिन्ने पहिरो तथा विपद सम्बन्धी समाजमा भएका भ्रम के होलान् नमस्कार म सन्तोष गन्धर्व कहिलेकाहीँ हल्का वर्षाले पनि ठूलो पहिरो निम्त्याउने गर्दछ बर्खामा मात्रै पहिरो जान्छ भनी भ्रममा रहँदा कतिपय समयमा हिउँदमा पनि ठूलो जनधनको क्षति भएका छन् यस्तो अवस्थामा पहिरो सम्बन्धी सामाजिक भ्रम के छन् के पहिरो बर्खामा मात्रै जान्छ आज हामीले भूगर्भविद तथा विज्ञ डाक्टर मनिता तिमिलसिन्हा शर्मासँग कुराकानी गरेका छौं
16: समाजमा रहेको चलन विश्वास भनौं न किसिमको छ मान्यता छ यो चाहिँ सही हो कि गलत हो त के हो त सही र गलत खेलमा तपाईँलाई हार्दिक स्वागत छ मेरो पहिलो प्रश्न यो प्रश्नको जवाब चाहिँ यहाँले छोटोमा सही कि गलत र एक वाक्यमा त्यो चाहिँ किन कारण भनिदिनु भयो भने पहिलो प्रश्न पहिरो बर्खायाममा मात्रै जान्छ
17: गलत गलत जुनसुकै यो चाहिँ अघि पनि मैले पनि पहिरोका प्रकार हुन्छन् सधैँ पानीले मात्र यसलाई निम्त्याउँछ भन्नु चाहिँ गलत बुझाइ हो भन्ने चाहिँ मेरो भनाइ छ।
0: प्रश्न नम्बर दुई, पहिरो रोक्न रुख रोक्नु पर्छ?
17: सही भन्छु होइन, जस्तो रुखले चाहिँ माटोहरूलाई चाहिँ जकडिएर राख्छ र बग्न दिँदैन, त्यही भएर रुख रोप्नुपर्छ, तर सधैँ यसले मात्रै काम गर्छ भन्नु पनि ठिक होइन।
0: तेस्रो प्रश्न, एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जाँदैन?
17: गलत, जान सक्छ,
0: फेरि पनि जान सक्छ, पटक पटक जान सक्छ। प्रश्न नम्बर चार, पहिरो रोक्न ढुङ्गा माटोको पर्खाल लगाउँदा सुरक्षित हुन्छ?
17: सही भन्छु होइन, तर सधैँ पर्खाल चाहिन्छ, तर ढुङ्गा माटो मात्रैले अपुग हुन सक्छ। पर्खाल चाहिँ अब तारजालीको पर्खाल हुन सक्छ होइन, सिमेन्टीको टेवा पर्खाल हुन्छ, अथवा कंक्रिटको पर्खाल हुन सक्छ, पर्खाल चाहिँ ले काम गर्छ।
0: प्रश्न नम्बर पाँच, राति पहिरोको जोखिम बढी हुन्छ?
17: सही, किनभने हामीले आकलन गर्न सक्दैनौँ होइन, आफ्नो वरिपरिको वस्तुस्थिति चाहिँ आकलन गर्न नसक्ने भए भएर चाहिँ अँध्यारोले गर्दाखेरि चाहिँ बढी जोखिम चाहिँ राति हुन्छ।
0: प्रश्न नम्बर छ, पहिरोको मुख्य कारण धेरै पानी पर्नु मात्रै हो?
17: गलत, यसका विभिन्न कारणहरू हुन सक्छन्, तर दुईटै पाटो रहन्छ। पानी कहिले कस्तो हुन्छ भने, एक लाइनमा भन्नु अलिक अप्ठ्यारो हो, मैले लामै भने, कहिलेकाहीँ चाहिँ पाँच मिनटको एकदमै घनघोर वर्षाले पनि पहिरो निम्त्याउन सक्छ, र कहिलेकाहीँ चाहिँ थोर थोरै वर्षा तर लामो अन्तरालको वर्षा, जस्तो पाँच छ दिन चाहिँ बर्खे झरी भन्छौँ नि हामी, भदौरे झरी भने त्यस्तो खालको झरी लायो भने पनि त्यसले पनि निम्त्याउन सक्छ।
0: प्रश्न नम्बर सात, पहिरो गएको ठाउँमा तुरुन्तै फर्किनु हुँदैन?
17: सही, किनभने त्यसका अरू पाटाहरू पनि हुन सक्छन्, त्यो अझै बग्न सक्छ होइन, माथिबाट अरू थोक पनि आउन सक्छन्, त्यही भएर तुरुन्तै चाहिँ फर्किनु हुँदैन, केही समय हेरेर त्यो एक दुई दिन त्यसलाई राम्रोसँग चाहिँ निहालेर मात्रै त्यहाँनिर फर्किनुपर्छ।
0: प्रश्न नम्बर आठ, घर बलियो भए पहिरोको जोखिम हुँदैन?
17: गलत, किनभने पहिरो भनेको धेरै तलबाट पनि जान सक्छ होइन, पहिरोलाई माथिबाट पनि थिच्न सक्छ, घर थिचेका उदाहरणहरू कति छन्, कति घर चिप्लेका उदाहरण पनि कति
0: छन्,
17: हजुर, त्यही भएर घर बलियो बनाएर मात्रै चाहिँ पहिरोले ऊ गर्दैन भन्न चाहिँ जोखिम घटाउँछ भन्ने चाहिँ होइन।
0: प्रश्न नम्बर नौ, भीरमा घर बनाउँदा पुराना पुस्ताले घर बनाएको ठाउँ भएकाले सधैँ सुरक्षित हुन्छ?
17: यो चाहिँ मलाई सही लाग्छ, किनभने पहिलेदेखि पनि हजुरले पुरानो हाम्रो प्रचलनका घरहरू हेर्नुभयो भने हामी माथि टुप्पामा बस्ने र तल बेसीमा चाहिँ खेतीपाती गर्ने कामहरू गर्थ्यौँ, तर अहिले यो उल्टो हुँदैछ, हामी तलतिर सर्दैछौँ र माथिल्लो भुवा घरलाई चाहिँ छोडिरहेकोहरू चाहिँ देखिन्छ। त्यो कारण के भन्दाखेरि तल जति तल गयो त्यति चाहिँ पानीहरू जस्तो खोलाले चाहिँ कटान गर्ने, खोलाबाट चाहिँ जोखिम हुने भए भएर चाहिँ खोलाको छेउहरू चाहिँ जहिले पनि खेतीको लागि प्रयोग हुन्थ्यो, त्यो त्यो बर्खाको याममा चाहिँ सुरक्षित नै हुन्थ्यो, केही भयो भने पनि मान्छेको जनधनको क्षति चाहिँ हुँदैन थियो भन्ने, जनको क्षति हुँदैन थियो भनेर हो। र माथि टुप्पाहरू भने पानी तर्केर जाने राम्रोसँग बनायो भने चाहिँ त्यो ठाउँहरू चाहिँ सधैँ नै सुरक्षित हुन्छन् भनेर चाहिँ पहिलाका कुरा, पहिलाका हाम्रा बाजे बराजुहरूले जुन किसिमको प्र्याक्टिस गर्थे नि त्यो चाहिँ ठिक हो जस्तो लाग्छ मलाई चाहिँ।
0: अन्तिम प्रश्न, पहिरो रोक्ने जिम्मेवारी सरकारको मात्रै हो?
17: गलत, यो हरेक नागरिकको हो,
0: सबैलाई
17: आफ्नो तर्फबाट गर्नुपर्ने हुन्छ।
0: पहिरो रोक्न एउटा व्यक्तिले चाहिँ के गर्न सक्छ?
17: जस्तो अघि पनि हामीले धेरैचोटि यो कुरा भनिसकेका छौँ, जस्तो हामीले इन्डिभिजुअलले गर्न सक्ने कामहरू भनेको चाहिँ आफ्नो आफ्नो जमिन, आफ्नो वस्तुस्थिति भनौँ, आफ्नो घर नजिकको वरपरको वातावरणहरू चाहिँ पत्ता लगाउन एकदमै जरुरी छ। तपाईँको घर रहेको जमिनभन्दा माथिल्लो चाहिँ भूभागहरू कस्तो छ त होइन, पानी पर्ने बेलामा मूल फुट्छन्, मूल उम्रिन्छन् होइन, दरारहरू देखिएको छ अथवा त्यो यस्तो फुकिँदै आएको जस्तो ढिस्को परेको जस्तो देखिन्छ भने चाहिँ त्यसले चाहिँ जो पहिरोको जोखिम हुन सक्छ भन्ने संकेतहरू गर्छन्। ढल्केका रुखहरू हुन सक्छन्, चिरा दरारहरू देखिनु होइन, ती कारण त्यसलाई चाहिँ हामीले अघि पछि भन्दा पनि मनसुनको समयमा चाहिँ त्यो कुराहरूलाई चाहिँ विचार गर्यौँ भने हामीले भनौँ न व्यक्तिगत तर्फबाट चाहिँ हामीले चाहिँ केही न केही चाहिँ कन्ट्रिब्युसन भनौँ न हामीले आफ्नो दायित्व पूरा गरिरहेका हुन्छौँ। वरपर कस्तो छ, आफू बस्ने माथि आफू बस्ने तलको जमिनहरूलाई चाहिँ बेला बेलामा निहाल्ने, पानी कताबाट बगिरहेछ होइन, त्यस्ता खालका चाहिँ कुराहरूमा चाहिँ ध्यान दिन सक्यौँ भने पक्कै पनि केही न केही चाहिँ जोखिम चाहिँ हामीले घटाउँछौँ।
0: परम्परागत विधि छ नि जुन के तपाईँले अब विभिन्न ठाउँमा सर्वेक्षण गर्न जाँदाखेरि पनि देख्नु भएको होला होइन एकदमै राम्रो लागेको परम्परागत विधिहरू चाहिँ तपाईँले के पाउनु भएको छ अहिलेसम्म
17: एउटा चाहिँ जस्तो अघि मैले भने कुलो त्यो कुलो काट्ने भल काट्नेहरू चाहिँ एकदमै काम लाग्ने त्यो भनेको हामीले गर्न सक्ने भनेकै गाउँघरमा गर्न सक्ने भनेको त्यो बाटो एकदमै जरुरी छ त्यो काम चाहिँ हामीले गर्न सक्छौँ र हाम्रा पहिलेका बाजे बराजुहरूले त्यो गर्दै आएका थिए र उनीहरू सुरक्षित थिए कि
19: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ नमस्कार
0: वैदेशिक रोजगारीका श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग प्रधान
20: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 8 बजेको छ
21: यस समयको साथमा जेतु सुनचाँदी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
20: हुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: रेडियो अनिखुला 105.4
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842

0: एकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स बिस्ट्रो हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: छोरी योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनसाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861168251।
3: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त।

0: इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो।
1: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास नेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 98462 98145।

0: घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा खै पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोबको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्र रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
0: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 063-44-646-96। यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउन तिमी। भकुन्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रदेशमा जारी सत्ताको हान थापले एमाले र नेकपाकै नेता असन्तुष्ट।
1: दिन रात्री भोज जस्तो पछि के हो अहिले नै लिइहालौ भइहालौ गरिहालौ खाइहालौ भने जस्तो मात्रै देखियो।
2: जनतामा निराशा जसरी पैदा भएको छ यसलाई थप मजल गरेको छ अनुभूति हुने खालको गतिविधि भएको छ।
0: राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ भन्छन्,
3: माथि दलहरू मिल्यो तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो बाटो मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठूलो समस्या आउँछ।
0: अनि इरानसँगको व्यापारलाई लिएर चीन र अमेरिका बीच तनाव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मान्छे मार्न विश्व पूर्ण स्वचालित अस्त्रहरूको खतरनाक रूपमा नजिक पुगेको भन्दै संयुक्त राष्ट्रसंघ र रेड क्रसले एउटा संयुक्त चेतावनी जारी गरेका छन्। ड्रोन युद्ध परिष्कृत हुँदै गइरहेका बेला राष्ट्रसंघका महासचिव र आईसीआरसीकी प्रमुखले तत्काल अन्तर्राष्ट्रिय नियमनका लागि आह्वान गरेका हुन्। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची भन्छन्,
5: स्वचालित अस्त्र प्रणालीबारे निश्चित प्रावधान र प्रतिबन्धहरूको व्यवस्था गर्न हामीले 3 वर्ष अघि विश्वलाई आग्रह गरेका थियौं।
4: तत्काल सम्बोधन गर्नुपर्ने विषय भन्दै त्यो आग्रहलाई हामी आज फेरि दोहोर्याउँदैछौ। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची, कतिपयले किलर रोबोट्स अर्थात हत्यारा रोबोटहरू भन्ने गरेका रोबोटको प्रयोगका सम्बन्धमा अहिलेसम्म कुनै सन्धि नरहेको अवस्था छ। द न्यूयोर्क टाइम्सले यसै साता प्रकाशित गरेको समाचार अनुसार रूसी ड्रोन हमलामा गत महिना युक्रेनमा 3 जना मारिएकामा एआईद्वारा संचालित उक्त ड्रोन शुरूमा मानवद्वारा संचालन गरिएको भए पनि पछि त्यसले स्वतन्त्र रूपमा ठ्याक्कै निशानामाथि प्रहार गरेको थियो। इरानसँग व्यापार जारी राख्ने देशहरूले परिणाम भोग्ने चेतावनी दिएको अमेरिकाका एकपक्षीय प्रतिबन्धहरूको आफूले विरोध गर्ने चीनले जनाएको छ। आर्थिक युद्ध र अत्यधिक दबाव सिर्जना गर्ने नीतिले समस्या समाधान गर्नुको सट्टा थप द्वन्द बढ़ाउने चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले बताए। बेजिङले आफ्ना हितको रक्षा गर्ने उनले उल्लेख गरे। इजरायलका एक सांसदले सेनाको सुरक्षामै वेस्ट ब्याङ्क स्थित एउटा प्यालेस्टिनी स्मारकलाई हथौडाले भत्काउने प्रयास गरेका छन्। रिलिजियस जायनिजम पार्टीका सदस्य सी सुकोट र अरू थुप्रै व्यक्तिले स्मारक भत्काउने प्रयास गरिरहेका भिडियोमा देखिन्छ। उक्त स्मारक इजरायली द्वन्दका क्रममा मारिएका प्यालेस्टिनीहरूको नाममा बनाइएको छ। इजरायली सेनाले सुकोटलाई सो क्षेत्रको भ्रमणका लागि अनुमति दिइएको भन्दै उनले त्यस्तो काम गरेको जनाएको छ। सो कार्यको प्यालेस्टिनी र इजरायली राजनीतिक वृत्तबाट चर्को आलोचना भइरहेको छ। अमेरिकी सेनाको एउटा विमान मस्को स्थित भुनुकोभो विमानस्थलमा अवतरण गरेको भन्ने विवरणबारे प्रतिक्रिया दिन क्रेमलिनले अस्वीकार गरेको छ। म्यारील्याण्ड स्थित एन्ड्रुज एयरबेसबाट उडेको अमेरिकी सेनाको विमान लाटभियाको राजधानी रिगामा 2 दिन अगाडि अवतरण गरेको फ्लाइट रेडार ट्रेकरले देखाएको छ। कैदीबन्दी सटासाट हुन लागेको अथवा युक्रेन युद्धबारे वार्ताका लागि ट्रम्पका दूतहरूलाई मस्को पुर्याइएको हुन सक्ने अनुमान गरिँदैछ। र भारत सरकारले प्याजको बढ़दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाड़का कारण सामान्यतया अगस्तमा प्याजको माग बढ़ेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ। तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झण्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख शहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। दुई वामपन्थी पार्टीले नेतृत्व गरेका 5 वटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडिएपछि 5 वटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। 5 वटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ। कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रंजित तामाङ त्यसलाई सत्ताको हानथाप मान्छन्।
1: सत्ताको लुछाचुडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको विषम सरकारको भागभण्डा के को लागि भयो भन्दा त्यो चाहिँ उही अन्तिम रात्रि भोज जस्तो हो कि पछि के हो अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ लिइहालौ भइहालौ गरिहालौ खाइहालौ भने जस्तो मात्रै देखियो। तर सार तत्वमा यो बैठक भयो, यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ।
0: प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ। यसले प्रादेशिक अभ्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बराल त्यसमा सहमत छन्।
2: आधारभूत तहको जनताले चाहिँ सम्मान गर्ने सका निर्णयहरू मूल राजनीतिक दलको नेतृत्वले गर्नु पर्थ्यो, त्यो हुन सकेको भए आज संघीयताप्रति यो किसिमको घृणाभावहरू उत्पन्न हुने परिस्थिति सिर्जना हुँदैन थियो। राजनीतिक दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्तालाई जनतामा निराश जसरी पैदा भएको छ यसलाई थप मर्दल गरेको अनुभूति हुने खालको गतिविधि भएको छ।
0: वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्।
1: डेढ वर्षको समय अवधि भएको प्रदेश सरकारको सत्ता उलटफेर गर्न जुन चलखेल भयो त्यस पछाडि पनि एक महिनासम्म पनि सरकार गठन नहुने विभिन्न प्रकारका लुछाचुडीको कारणले गर्दाखेरि चाहिँ संघीयता वा राजनीतिक दलहरूको छवि राम्रो भएन, संघीयताप्रति नकारात्मक धारणा राख्नेहरूको धारणा बलशाली हुने र संघीयता आवश्यक छ भन्नेहरूको शैलीबाट चाहिँ संघीयता बलियो बनाउन नलागेको देख्दाखेरि चाहिँ राजनीतिक दलहरू नचाहेर पनि संघीयताको विरूद्धमा माहौल बनाउन लागेको जस्तो भान हुन्छ।
0: दुई वामपन्थी दलसँगको सत्ता साझेदारीको विषयले बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा फस्न पुगेका छन्। कतिपयका भनाईमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जन अपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोर्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भनी सोधेका थिए।
6: दलहरू यत्रो ठुलो दुर्घटना नेपालमा भयो तर पनि उनीहरू चेचिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर एउटा रेड लाइन त हुनुपर्छ उनीहरूको, कहाँ जाने कहाँ नजाने, के गर्ने के नगर्ने, कोसँग मिल्ने कोसँग नमिल्ने, त्यो त हुनुपर्छ। आफूले जसलाई एकदमै ठूलो प्रतिक्रियावादी भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, आफूले जसलाई शत्रु भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, जोसँग जे गर्न पनि मिल्ने यो जुन प्रवृत्ति देखा पर्छ त्यो प्रवृत्ति पुरानै हो। हिजो त्यही थियो, त्यही कारणले नेपाली जनताहरू आजित भएका हुन् दलहरू देखेर। अब अहिले त्यही प्रवृत्ति फेरि पनि बाहिर देखा परिरहेको छ।
7: जस्तो अब श्यामजी त्यो अब त्यही दल सत्ता बनाउन जे पनि गर्ने आम जनताका स्वार्थका कुरा भन्दा सत्ता खिचादानीमै बढी भयो भन्ने एउटा माग लिएर जुन युवाहरूले त्यत्रो आन्दोलन गरे त्यसको एक वर्ष पनि पूरा भइसकेका छैन, यसबीचमै कति छिटो बिर्सेका त उनीहरूले, किन त्यो पाठ उनीहरूमा त्यो आवाज देखिएन, के कारण हुन सक्छ?
6: दलहरूले मानु अब पनि नेपाल उसरी नै चल्छ, मानु हिजो जस्तो गर्यो त्यसै गरी चलेदेखि केही फरक पर्दैन भने जस्तो उनीहरूमा छ। कहाँनिर हामी छुक्यौं कहाँनिर भूल भयो भन्ने सांस्कृतिक आत्मसमीक्षा राजनैतिक आत्मसमीक्षा दुटै आत्मसमीक्षाको अभाव दलहरूमा जो भएको छ त्यसै कारणले यो भएको।
7: अब चुनाव आउने एक वर्ष बाँकी रहँदै गरेको अवस्थामा यस्ता खिचतानी फेरि देखिँदाखेरि संहिता पक्षधर भनेर जुन संहिताको मुद्दै उठाउने उनीहरूको भूमिका त्यसरी देखिँदाखेरि चाहिँ त्यसको लाभ चाहिँ कसलाई पुग्छ त?
6: संहिता विरोधीहरूलाई पुग्छ। ल हेरौ दलहरू सचिए त यो दलको सालामालामा कुनै फर्क आयो त भन्नको लागि एकदमै गतिलो सामग्रीहरूले दिन्छ, त्यस कारणले यसले संहिता सिद्ध्याउन खोज्ने संहिता चाहिँदैन यो एकदम ठिक छैन भन्नेहरूलाई नि मदत पुग्ने खालको गतिविधि हो यो।
7: यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि पुरानै सत्ताका ले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपय आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
6: होइन, अब नेपालमा एउटा समस्या के भयो भने सेन्टरमा राजनैतिक दलहरूको नेतृत्वमा कुनै समस्या भयो भने प्रदेशमा पनि तुरन्तै त्यो समस्याको कपी पेस्ट देखिने, माथि समस्या भए तापनि तल राम्रोसँग चल्ने हामी भारतमै देख्छौ,
3: संघीयता भएका थुप्रै देशहरूमा देख्छौ, तर नेपालमा त्यस्तो देखिएन। माथि दलहरू मिल्यो, तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो खालको एउटा प्रवृत्ति भयो। योबाट चाहिँ संघीयतालाई मुक्त गर्न सकिएन भनेदेखि संघीयतामै ठुलो समस्या आउँछ।
7: तपाईँले भने जस्तै अझै पनि प्रदेशका कुरा मिलाउन केन्द्रमै अध्यक्षहरूसँग धाउनु पर्ने, खास गरी अहिले जुन प्रदेशमा दुई मुख्य कम्युनिष्ट दलहरू नेकपा र नेकपा एमालेको जुन यस्तो यो द्वन्द्वमा देखिरहेको छन् उनीहरूले, त्यसले पहिलेदेखि खुम्चिँदै गइरहेको कम्युनिष्ट धरातललाई त्यसले चाहिँ कहाँ पुर्याउला?
3: कम्युनिस्टहरू त यो कारणले होइन, अब अरू थुप्रै कारणले नै खुम्चिँदै गएको स्थिति हो। उनीहरूले खासमा नाम कम्युनिस्ट, अब काम चाहिँ कम्युनिस्ट भयो उनीहरूको, त्यही कारणले नै उनीहरू खुम्चिँदै गएको स्थिति छ। उनीहरूले आफ्नो कम्युनिजमको त्यो साइनबोर्ड बमोजिम के पनि गरेनन्, त्यही कारणले खुम्चिँदै गएको कुरा हो। अब यसले त अब यसमा त्यति धेरै मलजल गर्ला भनेर भन्ने लाग्दैन, तर जोसँग पनि मिल्ने, जोसँग पनि हातेमालो गर्ने, सिद्धान्त विचारको के पनि नगर्ने, जनताको मुद्दा मिल्छ कि मिल्दैन, जनताको मुद्दा बारे त विचारै नगर्ने, यो जुन कुराले चाहिँ कंग्रेसलाई पनि यसले बदनाम गर्छ, कंग्रेसलाई पनि यसले बदनाम गर्छ।
0: उनी थिए राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले भोलि प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाब दिने कार्यक्रम छ। यसअघि जवाफ नदिएको भन्दै खास गरेर विपक्षी सांसदहरूले उनको चर्को आलोचना गरेका थिए। भोलिको कार्यक्रमबारे जानकारी दिँदै संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
8: जम्मा 11 जना मान्य सदस्यहरूले आफ्नो प्रश्न दर्ता गराउनु भएको छ।
0: दलगत रूपमा सबैको त्यसमा के सहभागिता छ?
8: सबै दलको कम्तीमा एउटा प्रश्न हुने गरेर र थप प्रश्नको हकमा दलको प्रतिनिधित्वको अनुपातमा भनेर थियो, सबै दलको कम्तीमा एउटा प्रश्न समावेश छ।
0: कुनै दलले आफूले पाएको प्रश्न संख्या भन्दा कम सोध्ने पनि छन्?
8: प्रतिष्ठा नियमावलीमा भोलिमा 15 प्रश्न भन्ने व्यवस्था छ, अरू 11 वटा मात्रै दर्ता भए भन्नाले 4 वटा प्रश्न त कमै दर्ता भयो नि।
0: त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कि सहभागिता कम भएको?
8: अरू दलहरूले चाहिँ आफूले जुन उहाँहरूको अनुपातमा पर्थ्यो संख्या, त्यो संख्यामा सोध्नु भएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कतिजनाले पाउनु भएको थियो, कतिजनाको प्रश्न छ?
8: उहाँहरूको 7 जनाको थियो, सबै दलकोबाट एउटा र थप हुना हुने 6 वटा थियो।
0: प्रधानमन्त्रीको कार्यालय अथवा सचिवालयबाट भोलिको सहभागिताको बारेमा सुनिश्चित भइसकेका छ?
8: भोलिको सम्भावित कार्यसूची प्रकाशित गरिसकेका छौँ र सम्भावित कार्यसूचीको सन्दर्भमा हामीले सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ।
0: उनी थिए संसद सचिवालयका प्रवक्ता एकराम गिरी, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यक्रमबारे जानकारी दिँदै। अन्त्यमा देश बाहिरको एउटा प्रसंग, अमेरिकाले इरानका व्यापार साझेदारहरू विरूद्ध आर्थिक प्रतिबन्ध विस्तार गर्ने योजना घोषणा गरेपछि चीनले आफ्नो हितको रक्षा गर्ने वाचा गरेको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी एकपक्षीय गैर कानूनी प्रतिबन्धहरूको चीनले सशक्त विरोध गर्ने र आफ्ना अधिकारहरूको रक्षाका निम्ति आवश्यक सबै उपाय अवलम्बन गर्ने बताएका हुन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
9: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग कारोबार गर्ने सबै देश तथा वित्तीय संस्थाहरूले परिणाम भोग्ने चेतावनी दिँदै सोमबार नयाँ कदमहरू घोषणा गरेपछि चीनको तर्फबाट प्रतिक्रिया आएको हो। चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो, यद्यपि इरानी बन्दरगाहहरूमाथि अमेरिकी प्रतिबन्धका कारण पछिल्लो समय व्यापार घटेको छ। अन्तर्राष्ट्रिय कानूनको दायराभित्र रही चीन र इरान बीच सहकार्य हुँदै आएको छ, त्यसमा हस्तक्षेप अथवा अवरोध हुनु हुँदैन, चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिनले भनेका छन्। बेसेन्टले इरानसँग कारोबार गर्ने देश तथा वित्तीय संस्थाहरूलाई एक्ल्याइने बताएका छन्। चीनिया ब्याङ्कहरूबारे सोधिएको प्रश्नको जवाफमा बेसेन्टले उनकै शब्दमा अमेरिकी प्रतिबन्धहरूले छुन नसक्ने कोही पनि नभएको टिप्पणी गरे।
0: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
11: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4।

0: सुमित नहीं, अहिले हाम्रो गर्नेमा पाँच बजेको छ।
1: ए समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरे ता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाईं यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज बुधबार
1: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: मध्याह 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाग्य,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
2: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10:30 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज 2083 भदौ 10 गते बुधबार, साउन शुक्ल त्रयोदशी, आज मोहम्मद जयन्ती, 26 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: नियुक्तिमा पुरानै प्रवृत्ति, पहिलो पटक सांसदलाई सुन्दै प्रधानमन्त्री, ओलीलाई नेतृत्व छाड्न दवाब, फेरि अदालतको पोल्टामा कंग्रेसको किचलो, प्याजको मूल्य प्रति किलो 100 रूपियाँ नाघ्यो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गाउँका विद्यार्थीलाई रोबोट र ड्रोन शीर्षकको शुभ समाचार।
0: तनहुका गाउँमा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ता एआई, रोबोट र ड्रोन प्रविधिको प्रयोगबारे प्रत्यक्ष सिक्ने अवसर पाएका छन्। प्रविधिको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई नयाँ पुस्ताको सिपसँग जोड्न यस्तो अभ्यास गरिएको हो। शुक्लागण्डकी नगरपालिका वडा नम्बर 7 दुलेगौड़ामा आयोजित प्रविधि संवाद तथा प्रदर्शनीमा 33 सामुदायिक विद्यालयका करिब 400 विद्यार्थी सहभागी भएका छन्। विद्यार्थीहरूले पुस्तकमा पढ्दै आएका एआई, रोबोट र ड्रोनलाई प्रत्यक्ष हेर्नुका साथै तिनको प्रयोगबारे व्यावहारिक जानकारी पनि लिएका छन्। प्रदर्शनीमा एआईको व्यावहारिक प्रयोग, ड्रोनको उडान तथा सञ्चालन र नेपालमै निर्माण गरिएको रोबोट प्रदर्शन गरिएको थियो। विद्यार्थीले रोबोटसँग प्रत्यक्ष संवाद गर्नुका साथै ड्रोन उडान र एआईको प्रयोगबारे जिज्ञासा राखेका थिए। गाउँका विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै प्रयोगकर्ता मात्र नभई सृजनशील जनशक्ति बनाउने उद्देश्यले तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले प्रविधिमा विद्यार्थी जोड्ने अभियान अन्तर्गत यसको शुरूआत गर्नुभएको हो। युवा वैज्ञानिक इन्जिनियर शम्भु आचार्यको नेतृत्वमा काठमाण्डुबाट गएको प्राविधिक टोलीले शनिबार विद्यार्थीहरूलाई प्रविधिको प्रयोग र सम्भावनाका बारेमा जानकारी दिएको थियो। सांसद नेउपानेले गाउँका विद्यार्थीहरूलाई आधुनिक प्रविधिबाट टाढा राखेर देशको भविष्य परिवर्तन गर्न नसकिने बताउनुभयो। विद्यालय तहबाटै विज्ञान, गणित, कम्प्युटर र सृजनशील सोचको विकास गर्नुपर्नेमा उहाँको जोड़ थियो।
3: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।

0: ब्याङ्कमा खाता छ कि छैन त?
1: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होलास है कमजोर।
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास अनि रोगले समात्ला।
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
0: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेक उत्पादन।
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली रेडियो नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विगतका सरकारद्वारा गरिएका झण्डै 2600 नियुक्ति अध्यादेश मार्फत खारेज गरिदियो। विश्वविद्यालयदेखि मुलुकको महत्वपूर्ण निकायमा राजनैतिक भागभण्डाका आधारमा नियुक्ति गरिएको भन्दै सरकारले अब दलीय निकट का आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने दावी गर्यो। त्यसबाट सरकारले राम्रै प्रशंसा पनि पायो। तर घुमी फिरी रूमझटार भने जस्तै शासन र सत्ताको आसनमा बस्ने व्यक्ति फेरि पनि नियुक्ति गर्ने प्रक्रिया र परम्परामा भने परिवर्तन आएको देखिन्न। बाहिर देखाउन खुल्ला प्रतिस्पर्धा भन्ने गरिए पनि नियुक्तिमा आफू निकट रोजेको आरोप सरकारमाथि लाग्न थालेको छ। सरकारले राम्रो होइन हाम्रो खोज्दा महिनौदेखि राजदूत सहितका महत्वपूर्ण निकायमा नियुक्ति हुन सकेको छैन। संवैधानिक व्यवस्था र मान्यताको पनि सरकारले खिल्ली उडाएको देखिन्छ। जहाँ नियुक्ति गरिएको छ त्यहाँ समावेशिता र भूगोललाई पनि ख्याल गरिएको छैन। मन्त्री परिषदमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व विगतको भन्दा राम्रो देखिए पनि त्यही सरकारले गरेका नियुक्तिमा भने त्यसलाई ख्याल गरिएको छैन। यसलाई हेर्दा सरकारले न समावेशितालाई आत्मसात गर्न सकेको छ न त मेरिटलाई नै मुख्य आधार बनाएको देखिन्छ। सरकार अहिले हाँस्न कागको चालमा हिँडिरहेको आरोप समेत लाग्न थालेको छ। प्रधानमन्त्री शाहले शुरूमा गठन गर्नुभएको 15 सदस्यीय मन्त्री परिषदमा 5 महिलालाई सहभागी गराउनु भएको थियो। सुविता गौतम, प्रतिभा रावल, गीता चौधरी, निशा मेहता र सीता बादेलाई मन्त्री बनाइएको थियो। मधेसबाट दीपक शाह, गौरी कुमारी यादव तथा रामजी यादवलाई पनि जिम्मेवारी दिएको छ। तर यसकै आधारमा राज्यका सबै निकायमा यही अनुपात कायम रहेको निष्कर्ष निकाल्न भने सकिँदैन। नियुक्तिमा पुरानै प्रवृत्ति शीर्षकमा आजको नागरिक दैनिकले यो खबर छापेको छ।
6: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा नियमावली अनुसार पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ। गत चैत्र 13 गते प्रधानमन्त्री नियुक्त हुनुभएका शाह पहिलो पटक सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो। आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने कार्यसूची तय भएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था गरिएको छ। नियमावलीमा भनिएको छ, प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभापतिले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ। नियमावलीको यही व्यवस्था कार्यान्वयनको लागि नेपालको संसदीय इतिहासमा पहिलो पटक सदनबाट प्रधानमन्त्रीलाई रूलिङ भएको थियो। विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने माग गरेपछि यही भदौ 1 गते सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्रलाई रूलिङ गर्नुभएको थियो। सभामुखले प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिन रूलिङ गर्दै भन्नुभएको थियो। प्रतिनिधि सभाको बैठकमा उपस्थित भई प्रतिनिधि सभा नियमावली 2083 नियम 56, 57, 58, 59, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। नियमावलीको दफा 56, 57 प्रत्यक्ष प्रसारण गरिने विषय उल्लेख गरिएको छ। यसैबीच सत्तारूढ़ दल राष्ट्रपाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न सोध्न अरूचि देखाएका छन्। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई कम्तीमा एउटा प्रश्न सोध्न दिने र बाँकी प्रश्न दलीय उपस्थितिका आधारमा सोध्न सकिने घोषणा सभामुखले गर्नुभएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले कालो चश्मा लगाउनै पर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा पुगेको छ। प्रधानमन्त्रीले कालो चश्मा लगाउनु पर्ने परीक्षण रिपोर्ट सहितको पत्र संसद सचिवालयमा पुगेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गर्नुभएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहलाई चिकित्सकले आँखाको सुरक्षाका लागि सनग्लास अर्थात कालो चश्मा लगाउन सुझाव दिएका छन्। छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्रीले आँखाको परीक्षण गराउनु भएको थियो। उज्यालो प्रकाशमा देख्न कठिनाई भएको गुनासोका आधारमा परीक्षण गर्दा सनग्लास र आवश्यकता अनुसार आई ड्रप लगाउन चिकित्सकहरूले सिफारिश गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र पहिलो पटक प्रश्नोत्तरमा सहभागी हुँदै 11 जना सांसदले सोध्दैछन् प्रश्न शीर्षकमा आजका पत्र पत्रिकामा खबर छन् र यो खबर हामीले हिमालय टाइम्सबाट लिएका हौं।
7: मध्याह राष्ट्रिय दैनिक लेख्छ बालेन पर्खिरहेको बन्सरे डाँडा शीर्षकमा खबर। 4.5 वर्ष अघि काठमाडौँ महानगरको मेयर निर्वाचित हुन आशाथ बन्सरे डाँडाको डम्पिङ साइट पुग्नुभएका बालेन्द्र शाह बालेनले एउटा वाचा गर्नुभएको थियो, फोहोर व्यवस्थापनको समस्या समाधान नभएसम्म खादा माला र अबीर लगाउँदिन, उत्सव पनि मनाउँदिन। मेयर निर्वाचित भएको केही दिनमा उहाँ बन्सरे डाँडा पुग्नु भएको थियो। बालेन आएको खबरपछि स्वागत गर्न खादा र माला लिएर पुगेका स्थानीयसँग उहाँले फोहोरको समस्या समाधान नभएसम्म नलगाउने बताउनु भएको थियो। उहाँको यो भनाईले बन्सरे डाँडाका बासिन्दालाई आशा जगायो। फोहोरका कारण तपाईहरू समस्यामा हुनुहुन्छ, क्यान्सर र छाला रोगबाट पीड़ित हुनुहुन्छ, यस्तो बेला उत्सव मनाउने होइन, उहाँले भन्नुभएको थियो। गत फागुन 21 निर्वाचनमा भाग लिन महानगरको मेयर पदबाट राजीनामा दिएर राष्ट्रपा प्रवेश गर्नुभएका बालेनलाई केही प्रश्न सोधियो। काठमाडौँ महानगरको फोहोर व्यवस्थापन गर्न त असफल हुनुभयो नि, उहाँको जवाब थियो, तपाईहरूलाई थाहै छैन काठमाडौँ महानगरभित्र कति राजनीति हुन्छ, अझै फोहोरमा हुने राजनीति धेरै छ। उहाँले महानगरको फोहोरमा देशी विदेशी शक्ति लाग्ने गरेको समेत आरोप लगाउनु भएको थियो। झापा 5 चुनाव जित्नुभयो प्रधानमन्त्री शाहले। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो काममा हस्तक्षेप गरेकाले सोचे अनुसार काम गर्न नसकेको बताउने बालेन उहाँ नै हराएर प्रधानमन्त्री बन्नुभयो। तर बालेनले मेयर हुँदा गरेको वाचा झण्डै 2/3 बहुमतसहित प्रधानमन्त्री हुँदासम्म पूरा भएन। त्यति बेला संघीय सरकारको असहयोगका कारण आफूले काम गर्न नसकेको बताउने गर्नुभएका बालेन आफै प्रधानमन्त्री भएपछि भने मौन हुनुहुन्छ। स्थानीय तहमा हुँदा राजनीतिक हस्तक्षेप र संघीय सरकारको असहयोगका कारण फोहोर व्यवस्थापन गर्न नसकेको बताउँदै आउनुभएका बालेन आफै प्रधानमन्त्री हुँदा समेत ठोस योजना ल्याउन सक्नु भएको छैन। बन्सरे डाँडाको समस्या समाधान गर्न उहाँले मेयरका रूपमा खोजेको सहकार्य, मन्त्रालयसँगको समन्वय र नीतिगत निर्णय गर्ने अधिकार अहिले उहाँको राजनीतिक पहुँचभित्र छ, तर फोहोरका विषयमा बालेनले कुनै विषय नै निकाल्नु भएको छैन।
6: नेपाली कांग्रेसको किचलो फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ। यसअघि कांग्रेसको विशेष महाधिवेशनको आधिकारिकताको बारेमा सर्वोच्चले टुंगो लगाएपछि त्यस विरूद्धको पुनरावलोकन विचाराधीन रहेकै अवस्थामा आगामी महाधिवेशनको तय गर्ने निर्णय विरूद्ध असन्तुष्ट पक्ष पुनः सर्वोच्च पुगेको हो। नेपाली कांग्रेसको निर्वाचन समितिको भदौ 2 बसेको बैठकले भदौ 24 वडा अधिवेशन गर्दै 15 महाधिवेशन अन्तर्गत अधिवेशन शुरू गर्ने निर्णय गरेको थियो। तर त्यस विरूद्ध 2078 मक्सिरमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सभापति शेरबहादुर देवालले त्यो महाधिवेशन प्रक्रिया रोक्न भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो। देवबार निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले दायर गरेका रिट सर्वोच्च प्रशासनले मंगलबार दर्ता गर्दै भदौ 11 बिहिबारका लागि पेशी तोकेको छ। यस सन्दर्भमा इतर निवर्तमान सभापति शेरबहादुर देवबार र डाक्टर शेखर कोइराला समूहले सर्वोच्चको फैसला कोर्नु पर्ने पक्षमा देखिएको छ। संस्थापन भने फैसला अगाडि नै राजनैतिक सहमति मार्फत विवाद टुंग्याएर महाधिवेशनको वातावरण बनाउनु पर्ने बताइरहेको छ। इतर समूहका नेता एनपी साउतले सर्वोच्च अदालतमा चलिरहेको आधिकारिकता सम्बन्धी विवाद अगावै राजनैतिक सहमति गरेर अगाडि बढ़न 14 महाधिवेशनलाई नै मान्ने गरेर सबै सहमति हुनुपर्ने बताउनु भएको छ। देउवा कांग्रेसको विधान अनुसार पनि आगामी महाधिवेशनबाट सभापति बन्न नपाउने र आफै सभापति नबन्ने घोषणा गरिसकेकाले उहाँकै नेतृत्वमा महाधिवेशन गर्ने गरी दुवै पक्ष मिलेर अगाडि बढ़न सकिने साउदको दावी छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसीले भने पार्टीको नेतृत्व चयन गर्ने अधिकार कार्यकर्तामै रहेको भन्दै अन्तरिम विवादको आन्तरिक विवादको समाधान विधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड़ दिनुभएको छ। यसैबीच देउवार खड्काले छुट्टा छुट्टै निवेदन दिए पनि उहाँहरूको माग दावी भने एकै खाले छ। विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई 2082 माघ 2 गते निर्वाचन आयोगले आधिकारिकता दिँदै विवरण अध्यावधि गरेको थियो। सर्वोच्च अदालतको संयुक्त इजलासले पनि 2083 वैशाख 4 फैसला सुनाउँदै आयोगको निर्णय सदर गरेको थियो। तर उक्त फैसलामा प्रश्न उठाउँदै देउवा र खड्काले निवेदन दिएपछि प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको इजलासले पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ। यसैबीच मुद्दाको गम्भीरतालाई विचार गर्दै छिटो निरूपण गरिदिन पनि उनीहरूले माग गरेका छन्। यसका लागि यसअघि कांग्रेसको आधिकारिकता विवादबारे सुनवाई गरेका र पुनरावलोकनका लागि निस्ता दिएका 5 न्यायाधीशहरूको इजलास गठन गर्न माग गरिएको छ। फेरि अदालतको पोल्टामा कांग्रेसको किचलो आजको हिमालय टाइम्समा खबर छ।
7: पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापन गर्ने पक्षमा दोस्रो तहका नेताहरू सक्रिय हुँदा एमालेको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। गत फागुनमा भएको निर्वाचनमा पार्टीको लज्जाजनक हारपछि आफ्ना विश्वास पात्र मध्येका महासचिव शंकर पोखरेल सहितका नेताहरू ओलीको विपक्षमा उभिएका छन्। उक्त शक्तिलाई निस्तेज पार्न अध्यक्ष ओलीले पार्टीभित्रको अन्य शक्ति केन्द्रहरूलाई उपयोग गर्दै अघि बढ़ने रणनीति लिएका बेला महासचिव पोखरेलको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको प्रतिवेदन बाहिरिएको छ। अध्यक्ष ओली सहित संस्थापन पक्ष त्यसलाई बाहिर नल्याउने र कार्यान्वयन पनि नगर्ने रणनीतिमा जुटेका बेला 65 पेज लामो प्रतिवेदन बाहिरिएको हो। प्रतिवेदनमा ओलीलाई नेतृत्व हस्तान्तरण गरेर अभिभावक वा संरक्षणको संरक्षकको भूमिकामा बस्न सुझाइएको छ। परिवार वा समाजमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सदैव अपरिपक्व र कमजोर देखाउने गरेको त्यसमा उल्लेख गरिएको छ। तर सदैव नयाँ पुस्ताले पुरानो पुस्तालाई पछाडि छाडेर अघि बढ़ने गरेको जनाउँदै नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणालीको विकास भएन भने त्यसले स्वाभाविक रूपमा पुस्ताका बीचमा टक्रावको स्थिति सिर्जना गर्ने जनाइएको छ। विगतमा पार्टीले नेतृत्व निर्माण र हस्तान्तरणको सही विधि बनाएको जनाउँदै प्रतिवेदनमा भनिएको छ। त्यसलाई परिवर्तन गर्न पुग्दा समस्या आएको अनुभूति पार्टी पंक्तिमा छ। यसलाई सुधार गर्न पार्टी अध्यक्षले अभिभावकीय वा संरक्षकको भूमिकामा बसिदिए हुन्थ्यो भन्ने भावना पार्टी पंक्तिमा प्रबल बन्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ। ओलीलाई नेतृत्व छाड्न दबाव, नागरिक दैनिकले खबर लेखेको छ।
6: प्रदेश खारेजी राजनैतिक एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रदेश सभामै सामेल हुने कि नहुने विषयलाई लिएर रणाको मचिएको छ। बागमती प्रदेश सरकार गठनमा निर्णायक बनेपछि सत्ताकै लागि पार्टीमा गम्भीर विवाद उत्पन्न भएको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेल सहित पार्टी संस्थापन सरकारमा सामेल नहुने पक्षमा अडिक छ, तर अर्को पक्ष जसरी पनि सरकारमा नगइ नछाड्ने अडानमा रहेको छ। विवाद प्रदेश सभालाई कार्यवाही गर्ने र कार्यवाहीको निर्णय नमान्ने तहसम्म पुगेको छ। अध्यक्ष राजेन्द्र लिग्देलले प्रदेशका 4 सांसदलाई कार्यवाही गर्न प्रदेश सभा सचिवालयमा सिफारिश गर्दा समेत अर्को पक्षले अध्यक्षकै निर्णयलाई अवैध ठहर गरिसकेको छ। सरकारमा सामेल भई छाड्ने अडानमा रहेको अर्को पक्षले अध्यक्षको कार्यवाही नै अवैधानिक भन्दै संसद सचिवालयमा पत्र पठाइसकेको छ। पार्टीको निर्णय विपत्तिले राप्रपा बागमती प्रदेश सांसदले एमाले र नेकपा एक समीकरणको सरकारलाई समर्थन गरेका थिए। यही कारण प्रदेश संसदीय दलका नेता उद्धव थापा सहित 4 सांसदलाई पार्टीबाट निष्कासन गर्न अध्यक्ष लिङ्गदेलले प्रदेश सभामा निवेदन दिनुभएको हो। एजेण्डा प्रदेश खारेजी, प्रदेशमै पदका लागि राप्रपामा रणाको शीर्षकमा हिमालय टाइम्समा खबर छ।
7: बिहानको उज्यालोसँगै नेपालगंजको बीपी चोक आसपासमा चहल पहल बढ़छ। सड़कमा मुस्लिम समुदायका मानिसहरूको बाक्लो उपस्थिति देखिन्छ। कसैको हातमा इस्लामिक झण्डा हुन्छ, कोही धार्मिक पोशाकमा सजिएका हुन्छन्। वरिपरिका पसल, सड़क र बस्तीमा पर्वको रौनक देखिन्छ। धार्मिक उत्साहसहित आत्मीयता र सद्भावको सन्देश फैलिन्छ हो। यही उमंग र उत्साहसँगै आत्मीयता र धार्मिक सद्भावका बीच आज हजरत मोहम्मद पैगम्बरको जन्मदिन अर्थात मोहम्मद डे मनाइँदैछ। मुस्लिम समुदायका लागि महत्वपूर्ण धार्मिक पर्व हो यो। नेपालगंजमा यो दिन धार्मिक आस्था र सामाजिक सम्बन्धको सुन्दर संगम बन्ने गरेको छ। आस्थासँगै झल्किन्छन् धार्मिक सद्भाव शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको छ।
6: अपराधमा किशोरको बढ्दो संलग्नता भरिए बाल सुधारक गृह शीर्षकमा खबर छ। रूपन्देहीको बाल